0: Now streaming on Vino.fm and the Vino Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
0: The BBC World Service, right here on Vino.fm and the Vino Radio app.
3: गएको भदौ दशको विनाशकारी बाढीबाट सबैभन्दा प्रभावित क्षेत्र हुन् यो संख्या घर घर पुगेर गरिएको गणना भने होइन झण्डै 3,10,000 प्रभावित जनसंख्यालाई आधार बनाएर मानवीय सहायता जुटाउन गरिएको प्रारम्भिक अनुमान हो यही अनुमान अनुसार आउँदो एक महिनामा झण्डै 492 शिशु जन्मिन सक्ने र झण्डै 74 महिलालाई आकस्मिक प्रसूति सेवा आवश्यक पर्न सक्ने यूएनएफपीए को आकलन छ सबै विस्थापितलाई एउटै आवश्यकताको आधारमा हेरिँदा सुत्केरी गर्भवती अपाङ्गता भएका लगायत मानिस प्रभावित हुन सक्ने चिन्ता मानवीय सहायता क्षेत्रमा काम गरिरहेकाहरूलाई छ समस्या खाना र बस्ने ठाउँमा मात्र सीमित छैन बाढीपछि स्वास्थ्य संस्थासम्म पुग्ने बाटो पनि धेरै महिलाका लागि जोखिमपूर्ण बनेको छ यस क्षेत्रको प्रमुख जिल्ला अस्पताल त्रिशुलीको प्रसूति विभागले गम्भीर संकटका बीच सेवा उपलब्ध गराइरहेको छ विभागकी प्रमुख वसन्ती पञ्चका अनुसार बाढी आएता अस्पतालमा 9 जना प्रसूति भइसकेका छन् बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ यसैबीच हिजो र अस्ति गरी 2 दिनमा 4 जनाको जीवितै उद्धार भएको छ नुवाकोटको विदुर दास बेत्रावतीकी 64 वर्षीय चण्डिका श्रेष्ठको परिवारले काठमाडौँको सानो भर्याङमा उहाँको काँच क्रिया थालिसकेको थियो भटिकोसी बाबुले गाउने बगाउँदा उहाँसित परिवारका 5 सदस्य सम्पर्क भए थिए यतिका दिनसम्म फेला नपरेपछि जीवित नभएको ठानेर कुशको शव बनाएर अन्तिम संस्कार गरिएको थियो तर सामाजिक सञ्जालमा हिजो एकाएक बेत्रावतीबाट एक महिलाको उद्धार भएको भन्दै तस्विरसहित सार्वजनिक भएपछि परिवार र आफन्तमा खुशीको सीमा रहेन बेत्रावतीबाट बगेको त्यो घरमा रहेका परिवारका अझै 4 जना सम्पर्क विहीन छन् नेपाली सेनाले हिजो नै रसुवाको माथिल्लो त्रिशुली 1 को जलविद्युत आयोजनाको सुरुङको 225 मिटर भित्रबाट 1 जना चिनिया नागरिकलाई समेत जीवितै उद्धार गरेको छ चिनिया उद्धार टोली समेतको सहयोगमा लुहाइतो नामक चिनिया नागरिकको उद्धार भएको हो उहाँको सैनिक अस्पतालमा उपचार भइरहेको छ नेपाली सेनाको उद्धार टोलीले अस्ति शुक्रबार त्रिशुली 3A बाट 2 जनाको उद्धार गरेको थियो उद्धार गरिएकामा माथिल्लो त्रिशुली 3A का कर्मचारी सञ्जय सहारा हाइड्रो पावर अटोमेशन प्रोजेक्टका सुपरभाइजर कबीर महर्जन रहनु भएको छ
4: यसैबीच भटेकोशी नदीमा आएको बाढ़ीले घरबार भीम बनाएपछि धादिङको गजिर गाउँपालिका 5 गलौदीका बाढ़ी पीड़ित अहिले जंगलमा त्रिपाल टाँगेर बस्ने बाध्य छन् घर फर्कन सक्ने अवस्था छैन सुरक्षित वैकल्पिक आश्रय स्थल पनि पर्याप्त छैन त्यसमाथि राहत वितरणका लागि संकलन गरेको तथ्याङ्कमै फरक देखिएपछि प्रभावितको समस्या थप जटिल बनेको छ गएको भदौ 10 गते आएको बाढ़ीले गलौदीका अधिकांश घर डुबानमा परेपछि गलौदीमाथिको वन सब डिभिजनल क्षेत्रको जंगलमा त्रिपाल र टेन्ट टाँगेर अस्थायी होल्डिङ सेन्टर बनाइएको हो प्रभावितका अनुसार होल्डिङ सेन्टरमा 42 परिवारका कम्तीमा 200 जना बसिरहेका छन् गलौदीका 74 घर बस्न नसक्ने अवस्थामा पुगेका छन् होल्डिङ सेन्टर बाहेक अन्य प्रभावित परिवार आफन्त तथा नातेदारको घरमा आश्रय लिएर बसिरहेका छन् होल्डिङ सेन्टरमा प्राथमिक खाद्यान्न तथा अत्यावश्यक सामग्रीको व्यवस्था गरिएको भए पनि प्रभावितका समस्या खाद्यान्नमा मात्र सीमित छैनन् खानेपानी स्वास्थ्य सेवा कपड़ा भाड़ाकुड़ा र झोलको अभाव छ होल्डिङ सेन्टरमा 4 जना अपाङ्गता भएका व्यक्ति कम्तीमा 30 जना बालबालिका र 70 वर्षभन्दा माथिका 2 जना ज्येष्ठ नागरिक महिला छन् जंगलमा बस्नुपर्दा उनीहरूलाई थप कठिनाई भइरहेको छ बाढ़ीपछि जंगलमा बास
3: रसुवाको भटेकोशी नदीमा भदौ 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्क विहीन रहेका छन् बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि रसुवा सुरक्षा निकायले

0: ग्रामीण क्षेत्रमा सञ्चालन गरिएको यो अभियानबाट अहिलेसम्म 13,101 जनाको उद्धार गरिएको छ। 98 शवको शनाखत भई आफन्तलाई बुझाइएको छ। बाढ़ी प्रभावितका लागि काठमाडौँ रसुवा नुवाकोट र धादिङमा 41 होल्डिङ सेन्टरमा 3,982 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत तथा व्यवस्थापनको काम अघि बढ़ाएको प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।
1: गोर्खाका टुकनाथ अधिकारी हरेक दिन एउटै प्रश्न दोहोर्याइरहनुहुन्छ। रसुवागढी जलविद्युत आयोजनामा फँसेकाहरूको खोजी प्रक्रिया कहिले पूरा हुन्छ? भुटेकोसी बाढ़ी

0: असन्तोष अधिकारी त्यही थुनिएको उहाँको अनुमान छ। बाढ़ी गएको 11 दिन बितिसक्दा पनि सन्तोष सहित 93 कर्मचारी र श्रमिकको अवस्था अज्ञात छ। 111 मेगावाटको आयोजनामा सन्तोष फ्रन्ट म्यानेजर हुनुहुन्थ्यो। उहाँले त्यहाँ काम गरेको 6 वर्ष भइसकेको छ। उद्धार निकै ढिलाइ भइसक्यो। कम्पनीले हारगुहार गरिरहेका भए पनि त्यो पूरा हुन सकेको छैन। भोटेकोसी बाढ़ीपछि परियोजनामा कार्यरत 93 श्रमिक सम्पर्क भइन्छन्, जसमा रसुवागढ़ी हाइड्रो पावर कम्पनीका 51, एम शेर्पा हाइड्रो कन्स्ट्रक्सनका 35, सीडब्ल्यू चाइना इन्टरनेशनल वाटर एण्ड इलेक्ट्रिक कर्पोरेशनका 4 र भनास कन्स्ट्रक्सनका 3 रहेका छन्। नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले आयोजनाको सुरुङ्गो भूमिगत विद्युत गृहभित्रै खोजी कार्य भइरहेको बताउनुभयो। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिक परिवारको प्रतीक्षा लम्बिँदै कान्तिपुरमा खबर छ।
1: गाँतका कुरा श्रृंखला अन्तर्गत सिक्कादेखि मोबाइलको स्क्रीनसम्म आइपुगेको पैसाको इतिहास सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्ष देखि संचालन नेपाल के पहिलो अग्रणी जीवन बीमा कंपनी नेशनल लाइफ इंश्योरेंस कंपनी नासिम पाट काठमांडू। राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापना को पहिलो ब्याच में इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पांचों ब्याच में गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लंडन कॉलेज लीडर्स नेपाल द्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेश के उत्कृष्ट इस कॉलेज में बीबीए बीसीए बीई कम्प्यूटर र बीए सिविल कार्यक्रम में केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग
1: फोन नंबर 082-562-601 98578-3990 98578-3984 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग और 18 महीने अमिन कार्यक्रम में कहीं सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो संपर्क गर्नुहोला।
0: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिवल फर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दर मा सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्म को निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुने छ। सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढीग्रस्त क्षेत्रका गर्भवती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण घरबार विहीन कतिपयको जंगलमा बास भोटेकोशीको बारेमा अझै 5,000 सम्पर्क विहीन 2 दिनमा 4 जनाको जीवितै उद्धार रसुवागढीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिँदै लगायतका खबर प्रस्तुत गरे। अब बाँकी प्रसंग
1: गाँठका कुरा
4: आज सामान किन्न बजार जाँदा खल्तीमा पैसा बोक्नु पर्दैन। मोबाइल बैंकिङबाटै सजिलै पैसा तिर्न सकिन्छ। यस्तो सुविधा आएको केही वर्ष मात्रै भएको छ। धेरै पहिले सिक्काको जमाना मात्रै थियो भने पछि नोटको चलन आयो। सिक्का हुँदै मोबाइलको स्क्रिनसम्म पैसा कसरी आइपुग्यो त? उज्यालोको युट्युब च्यानल उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको तेस्रो भागमा पैसाको इतिहास गोतलदै हुनुहुन्छ साथी मुरन तिमिर सेना।
5: खल्ती छाम्नुहोस् त कति पैसा छ? अब मोबाइल बैंकिङ खोल्नुहोस्, पक्कै पनि खल्तीमा भन्दा मोबाइलमा धेरै पैसा होला। हिजो आज नोट र सिक्का बोक्नु पर्दैन, मोबाइलमै हटाएको छ नोट र सिक्का पनि। अब कल्पना गर्नुहोस्, आजको 10,000 रुपियाँ सिक्कामा सीमित हुन्थ्यो र त्यो बोकेर हिँड्नु पर्थ्यो भने आजभन्दा करिब 2,500 वर्ष अघि अहिलेको टर्की आसपासको लिबियाबाट भएको सिक्काको शुरूआत। ती सिक्कालाई प्राचीन ग्रीसले परिमार्जित गरेर कलात्मक बनायो। सिक्कामा राजा, देवदेवी, जनावर र विभिन्न कलाकृति अंकित भए, तर तिनको आकार समान थिएन। कुनै साना थिए, कुनै ठूला, कुनै चेप्टा, कुनै बाक्ला। त्यसै ताक चीनमा पनि धातुका चारपाटे र गोला सिक्का चलन चल्तीमा आए। बीचमा पुवाल भएका चिनिया सिक्कालाई दूरीमा उनेर बोकिन्थ्यो। पैसा कमाउन अहिले भन्दा धेरै श्रम गर्नुपर्थ्यो। जसो तसो कमाई हालेमा बोकेर हिँड्न पनि औधी डर थियो। बाटोमा लुटपाट हुने खतरा त पछिसम्मै थियो। सिक्का माल र काल साबित भएपछि कागजी पैसाको विकास भयो चीनमा। अक्षर, कागज र कागजी नोटको आविष्कार गरेर चीनले मानव सभ्यतालाई एक कदम अघि बढ़ाउन मदद गर्यो। कागजको पैसालाई राज्यले मान्यता दिएपछि नोट प्रति मानिसको विश्वास बढ़्यो। अब नेपालतिर फर्कौं। झण्डै 1600 वर्ष अघि लिच्छवी कालमा श्री मानङ्क लगायतका सिक्का चलनमा आए। पछि तामा, चाँदी र सुनका विभिन्न सिक्का प्रयोग भए। मल्लकालमा नेपाल तिब्बत व्यापार बढ्यो। नेपाली सिक्का तिब्बतसम्म पुगे। भारतसँगको व्यापार बढ्दै जाँदा नेपालमा भारतीय रूपियाँ छ्याप छ्याप्टी भयो। नेहरू र बारू नेपालमा सराबरी चले। नेपाली सिक्का कुद्न र काट्न करिब 100 वर्ष अघि काठमाडौँको सुन्दारामा टक्सार स्थापना भयो। विक्रम सम्वत 2002 सदर मुलुकी खानाबाट नेपाली नोट निष्कासन भयो। युरोपमा संसारकै पहिलो बैंक स्थापना भएको 500 वर्षपछि नेपालमा नेपाल बैंक र त्यसको 20 वर्षपछि 2013 सालमा नेपाल राष्ट्र बैंक स्थापना भयो। नेपाली नोट र मुद्रा व्यवस्थापन अझ व्यवस्थित हुँदै गयो। बैंकमा पैसा राख्न थालेको 50 वर्षपछि बल्ल शुरू भयो मोबाइल बैंकिङ। एटीएम, इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डिजिटल वालेट हुँदै अहिले पैसाको कारोबार फण्ड ट्रान्सफर मार्फत हुन थालेको छ। अर्कोको खातामा पैसा पठाउने, आफ्नो खातामा जम्मा गर्ने, सामान किन्ने र बिल तिर्ने सबै मोबाइलबाट। अहिले मोबाइल निकाल्नुहोस्, क्यूआर स्क्यान गर्नुहोस्, बिल तिर्नुहोस् र तिरेको रसिद लिएर सामान बोक्नुहोस्। हिजो पैसा बोक्नु र गन्नु पर्थ्यो, आज क्यूआर स्क्यान गरेर तिर्न मिल्छ र नबोकी र नदेखी भनेकै ठाउँमा पुग्छ। पैसा हराएको होइन, पैसाले आफ्नो रूप मात्रै फेरिरहेको छ। अब अन्त्यमा अहिले मोबाइलको स्क्रिनमा देखिएको पैसाको अंक साँच्चै पैसा हो कि पैसा भएको प्रमाण मात्रै? आज हामी स्क्रिनमा देखिने अंकलाई पैसा मानिरहेका छौं। पैसा आखिर वस्तु हो कि विश्वास? यही प्रश्नबाट शुरू हुन्छ गाँठका कुराको अर्को भाग। पैसा आखिर के हो, पैसाले वास्तवमा के काम गर्छ र हामी पैसालाई मूल्यवान किन ठान्छौ? गाँठको कुराको अर्को भागमा यसको जवाब खोज्नेछौ।
3: गाँठका कुराको यो श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। भुटेकोशी त्रिशुलीमा आएको विनाशकारी बाढीपछि नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने हानि नोक्सानी अर्थात लस एण्ड ड्यामेज कोषबाट आपतकालीन वित्तीय सहायता मागेको छ। तर नेपालले कति रकम पाउने र कहिले पाउने भन्ने अझै टुंगो लागेको छैन। झण्डै 3 अर्ब रूपियाँसम्मको सहायता प्राप्त हुन सक्ने नेपालको अपेक्षा छ। अधिकारीहरूका अनुसार कोषको ऱ्यापिड रेस्पोन्स सुविधा अन्तर्गत माग गरिएको सहायता नेपालले पेश गर्ने क्षतिको प्रमाण तथा विवरण र कोषको बोर्ड बैठकबाट हुने निर्णयका आधारमा निर्धारण हुनेछ। भएको भदौमा हिमताल फुटेर लेन्डे खोला हुँदै भोटेकोशी त्रिशुली नदीमा आएको आकस्मिक बाढ़ीले ठूलो मानवीय पूर्वाधार तथा आर्थिक क्षति पुर्याएपछि नेपालले तत्काल राहत तथा पुनर्स्थापनाका लागि कोष गुहारेको छ। अर्थमन्त्री डाक्टर सोनी बागले र कृषि वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त रूपमा कोषका सहअध्यक्षहरूलाई पत्र पठाउँदै बाढ़ीबाट भएको क्षतिको तत्काल सामना गर्न आपतकालीन वित्तीय सहायता आवश्यक रहेको जनाउनु भएको छ। तर अहिलेसम्म कोषबाट पत्रको औपचारिक जवाब पनि प्राप्त भइसकेको छैन। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले असोज 9 संयुक्त राष्ट्रसंघ महासभाको 81 अधिवेशनको जनरल डिबेटमा सम्बोधन गर्ने कार्यतालिका तय भएको छ। जनरल डिबेटमा सम्बोधन गर्ने सरकार प्रमुखहरूको सूचीमा अस्ति शुक्रबार प्रधानमन्त्री शाहको नाम थपिएसँगै उहाँको सम्बोधनको नीति तय भएको हो। जलवायु परिवर्तनबाट प्रभावितका लागि हानि नोक्सानी कोष नेपालले माग्यो आपतकालीन सहायता शीर्षकको खबर नयाँ पत्रिका दैनिकले छापेको छ। कहाँ कहिरहनु खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: बाढी र डुबानबाट बच्न के गर्ने?
7: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
6: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ।
7: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराऊ।
6: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिले गरौं।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: क्योंकि एकमात्र डीटीएच के बाद जीत हो
1: देश हो खुशी को कनेक्शन।
2: महालेखा परीक्षक को कार्यालय को अनुरोध। महालेखा परीक्षक को कार्यालय को स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 को आर्थिक कारोबार को लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। लामो समयदेखिको राजनीतिक र नीतिगत अस्थिरताले थला परेको अर्थतन्त्रमा विस्तारै सुधारका झिनो संकेत देखिने थालेका बेला फेरि भोटेकोसी बाढ़ीले तहस नहस बनाएको छ। पर्यटन व्यवसायका अनुसार समस्या पर्यटक कहाँ जाने भन्नेमा मात्र छैन, समस्या उनीहरूले के देखिरहेका छन् भन्नेमा पनि छ। उत्तरी नेपालमा बाढ़ीले भएका सड़क भत्किएका पुल अलपत्र परेका मानिस र नदीबाट निकालिएका शवका तस्विर रसुवाको सीमाभन्दा धेरै परसम्म पुगेका छन्। त्यसले सम्भावित पर्यटक विपक्षले पूर्व नेपाललाई प्रभावित बनाएको धारणा विकास गरिरहेको व्यवसायहरू बताउँछन्। यही धारणा नेपालको सबैभन्दा महत्वपूर्ण पर्यटकीय मौसमलाई प्रभावित गर्ने जोखिममा पुगेको उनीहरूको तर्क छ। मनसून सकिएपछि सेप्टेम्बरदेखि नोभेम्बरसम्म नेपालका अधिकांश आकाश खुला हुन्छन् र पैदल यात्राका मार्ग विदेशी पर्यटकले भरिन थाल्छन्। यी तीन महिनामा मात्रै नेपालको वार्षिक विदेशी पर्यटक आगमनको झण्डै 40% हिस्सा हुने गरेको छ। यस्तो अवस्थामा 26 अगस्तमा आएको विपदको समय पर्यटन उद्योगका लागि थप पीड़ादायी बनेको छ। लगातारका धक्कापछि उद्योगले यस पटक राम्रो पुनरागमन गर्ने अपेक्षा व्यवसायको थियो। अब सरकार त्यो लहरलाई व्यापक पर्यटन संकटमा परिणत हुन नदिन प्रयासरत छ। सामाजिक सञ्जाल मार्फत पर्यटन मन्त्री खड्गराज पौडेलले विदेशी पर्यटकलाई सन्देश दिन थाल्नु भएको छ, नेपाल अहिले पनि खुला छ भनेर। यस्तै परराष्ट्र मन्त्री शिशिर खनालले काठमाडौँमा कूटनीतिक नियोगका प्रतिनिधि तथा विकास साझेदारलाई विपद भौगोलिक रूपमा सीमित क्षेत्रमा भएको बताउनु भएको छ। देशभरका विमानस्थल सामान्य रूपमा संचालन भइरहेको उहाँले बताउनुभयो। काठमाडौँ पोखरा चितवन लुम्बिनी जनकपुर त्यसै गरी अन्नपूर्ण र सगरमाथा क्षेत्र तथा बर्दिया पर्यटकका लागि खुला रहेको उहाँको भनाइ छ। पर्यटनको मुख्य सिजनमा बुकिङ रद्द हुन थालेपछि सरकारले भने नेपाल खुल्ला छ। कान्तिपुर दैनिकमा खबर छ।
3: अब विदेशको खबर। अमेरिका बेलायत फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार दिवसीय राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईएको बोर्ड अफ गवर्नर समक्ष इरानले आणविक अपसार सम्बन्धी आफ्नै कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदमा पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका हुन् प्रस्ताव अहिले वार्ताको चरणमा रहेको र आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको जनाएको छ। प्रस्तावमा आईईएका महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईईएका सबै सदस्य राष्ट्रसंघ संयुक्त राष्ट्र सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ। प्रस्तावमा इरानको आणविक कार्यक्रमबाट उत्पन्न चुनौतीको कूटनैतिक समाधान खोज्नुपर्नेमा समेत जोड़ दिइएको छ।
4: नेपाल भलिबल लीग एनभीएलमा सगरमाथा स्म्यासर्स ले खप्तर फाल्कन सुदूरपश्चिमलाई 64 पराजित गर्दै लगातार दोस्रो जित हात पारेको छ। त्रिपुरेश्वरको दर्शक रंगशाला कमर हलमा हिजो बेलुकी भएको खेलमा सगरमाथाले खप्तर फाल्कन्सलाई 3-0 सेटमा हरायो। लगातार दुई खेलमा जित हात पारेको सगरमाथा 6 अंकसहित शीर्ष स्थानमा छ। सगरमाथाले उद्घाटन खेलमै मधेस वारियर्सलाई 3-1 हराएको थियो। हिजो भएको अर्को खेलमा काठमाडौँ कांग्रेसले मध्य सुवारीहरूलाई 3-2 सेटमा हराएर विजय सुरुवात गरेको छ। एनभिलमा आज पनि 2 खेल हुँदैछन्। पहिलो खेल अनुपूर्ण स्पाइडर किङ्स र काठमाडौँ रेड्स बीच दिउँसो 4 बजे शुरू हुनेछ भने कर्णाली शिवराज र खप्तर फाल्कन्स बीच बेलुकी 7 बजे दोस्रो खेल हुनेछ। यस्तै मलेसियामा चलिरहेको एसएससी पुरूष प्रिमियर कप क्रिकेटमा नेपालले आज साउदी अरबसँग खेल्नेछ। समय अन्तर्गतको यो खेल कोलालम्पुरमा रहेको बायोमास अभियानमा नेपाली समय अनुसार बिहान 7:15 शुरू हुनेछ। नेपालले यसअघि प्रतियोगितामा लगातार 2 खेल जितेको छ।
3: अब केही खबर संक्षेपमा। गएको भदौ 10 गते रसुवाको भटेकोसीमा आएको बाढ़ीले पहाड़का बस्ती मात्रै बगाएन, तराईका कैयौं घरका खोसी पनि खोस्यो। रोजगारी र कामको सिलसिलामा रसुवा पुगेका 73 सेट मधेसका 168 जना बाढ़ीपछि सम्पर्क विहीन छन्। पहाड़मा बाढ़ीको भेल थामिए पनि बेपत्ता भएका मधेसका नागरिकको परिवारमा चिन्ताको भेल अझै रोकिएको छैन। पहाड़मा जल प्रलय, मधेसमा आँसुको भेल शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ।
4: गण्डकी बागमती र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मध्यम वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महासंघका अनुसार हिजो दिउँसोपछि देशका धेरै जो ठाउँमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको थियो। महाशाखाका अनुसार आज कोशी बागमती गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेग, कर्णाली प्रदेशको पहाड़ी भेग तथा विभिन्न सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा तराई भेगका एक ठाउँमा ठूलो वर्षाको सम्भावना छ। यस्तै देशका हिमाली भेगका केही ठाउँ तथा पहाड़ी भेगका धेरै ठाउँमा मेघ गर्जन चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।
3: अब पालो उखानको
4: थुनेको पानी र सुनेका कुरामा विश्वास नगर।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: बाढ़ीग्रस्त क्षेत्रका दरबती र सुत्केरी जोखिममा सुरक्षित ठाउँ, पर्याप्त पोषण र आपतकालीन स्वास्थ्य सेवा चुनौतीपूर्ण, घरबार भी कतिपयको जंगलमा बास।
3: भुटेकोशीको बाढ़ीमा अझै 5,000 सम्पर्क विहीन, 2 दिनमा 4 जनाको जीवित उद्धार। रसुवागढ़ीमा 93 कर्मचारी श्रमिकका परिवारको प्रतीक्षा लम्बिने।
4: नेपालले पहिलो पटक जलवायु परिवर्तनबाट हुने नोक्सानी कोषबाट आपतकालीन सहायता माग्यो। झण्डै 3 अरब रूपियाँसम्म सहायता प्राप्त हुने सक्ने अपेक्षा।
3: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़्दो। इरानसँगको आणविक सामग्रीको अवस्थाबारे पुष्टि हुन नसक्नुले जोखिम बढ़ाएको भनाई।
4: र एनभीएलमा सगरमाथाको लगातार दोस्रो जित। एसएससी प्रिमियर कपमा नेपालले आज साउदी अरबसँग खेल्दै।
3: अन्त्यमा आजको कार्टुन गजब सभा शीर्षकमा अविनले बनाउनु भएको पुरानो कार्टुन सरकारको नेतृत्व गर्नेले दिने निरन्तरका निर्देशनसँग कार्टुन सम्बन्धित छ। यहाँ निर्देशनका पत्रै पत्र छन्। टेबलमा बसेका एकजनाले कलम समाएका छन् तर कागज सकिएको छ। उनी अर्का कर्मचारीलाई बोलाउँदै भन्दैछन्, कोही छ त्यहाँ? एक टुक्रा कागज ल्याइदिएन, यहाँ अर्को निर्देशन पुग्यो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी परवीर श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। आधिकारिक र पुष्टि भएका सूचनामा मात्र विश्वास गरौं।

0: Namaste, Dr. Sir.
1: Namaste. Bhasmasna. Bhasmasna. Kiyo?
0: Namaste, Dr. Sir. Mere bachcha raati ramasang mero na pani sabdaina. Bela bela ma utchhu garauchhu. Taku dukhyo bhancha. Ke garnu hola?
1: Yaha udaun chha chhu tole ro.
0: Hancha.
1: Ani khana kati ma khanchu?
0: Khana ta khancha. तर फोन या आइप्याड दिनुपर्छ नत्र खाने मान्दैन
1: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद पनि थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
0: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
1: स्क्रिनकै कारण उसलाई मुनमा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
0: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
1: हो नि बालबालिकाको तीन वर्षसम्म गुण भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पर्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: यत्तिकै
0: पत्ते आइसक्यो नि सामाजिक सञ्जालमा आउने यत्तिकै पत्ते हुनुपर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसो नाथेन यसरी बोल्ने नै भइहाल्छ नि
1: मिथ्या भ्रामक पनि छ के भनेको छ
0: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
0: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानिन जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: त्यसो भए त यस्ता सूचना सेयर रहेछ है
0: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: बाबा म आज स्कुल जाने मन छैन आज जाने नि है
1: होइन
4: यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
4: मैले साइन्सको काम चाहिँ गर्न सक्दिनँ सरले हुन्छ
1: कुरा त्यस्तो हो म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
5: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले जान्न भन्नु साइन्सको कन्ट गर्न सकिन अरे सरले पिक्नुहुन्छ भन्दैछ
5: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जन्माउन हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
6: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 87 35 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0385 2043 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरल कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुको गाडी मर्मत गरिन्छ सम्पर्क नमुना श्रेष्ठ 98 62 93 06 46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनि दुधकुण्ड नगरपालिका 7 गार्मा जोरबौद सुनि

0: उसकी विषय हो हम लोग पंद्र रजाई
1: उपभोक्ता अधिकार को संरक्षण गराउ वस्तुले वस्तुतथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दूषित हुने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापनका सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तुमा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता छोड्नुमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोषको प्रवेश द्वारा जनहितमा जारी सन्देश
2: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा धरना सम्बन्धी एक सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2082 सङ्गासको लागि 3 वर्ष एलएलबी प्रथम वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुनुहुन जानकारी गराइन्छ धरना कार्यक्रमको निम्ति धरनाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा 28 गते नतिजा प्रकाशन 28/11 गते धरना म्याच 28/12 गतेदेखि 28/25 गतेसम्म कक्षा सञ्चालन 7/10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याच 7/30 गतेसम्म सब जानकारीका लागि 9/91/05/56 9/41/28/45/47 र 9/42/84/87/75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
4: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलु

0: नभने नेता मात्र गलत भएर होइन जनता पनि सही र गलत जान्ने बुद्धि छैन पैसामा सुधार्न देखि नराम्रोलाई रोच्छौ नराम्रोलाई रोच्छौ भने राम्रो विकास
1: दिदी यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजार त चार चारवटा पसल चाहे पत्तै पाउने ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धक बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जाने हामीलाई सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेन नसुने बहिनी सुरु दुखुमा नगरपालिका ओडामी पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त भिन्न खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुन्द नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू गुरू नारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00 सुनु दुखुन्द नगरपालिका पाँच सल्लेरी सुनु

0: संगठनको नीति परिवर्तन सम्बन्धी सूचना। गत 2024 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्कता छौं। सही राष्ट्रिय विपत्तिको विधिलाई गम्भीरतापूर्वक ढुण्डी उत्तम म्याराथनको मुकुल सारेको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतिथि चर्क र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सेवा तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको नीति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डी शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा हो। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना निरन्तरले गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय पुलिस प्रदेशद्वारा जनहितमा

Oh,

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्य को लागि हाम्रो अभियान
3: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामाई अफसेट प्रेस सोलू दुदकुंड नगर पालिक पांच सोलू खुम्बू
4: सोलू समाचार को साथ में जनजागृति नमूना माध्यम विद्यालय गुणस्तरीय तथा जीवन उपयोगी शिक्षा जनजागृति नमूना माध्यमिक विद्यालय को इच्छा नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 101.2 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.sunfm.com संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोलो समाचार लिएर आइपुगे म अंजु कार्की सोलो समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू रसुवाबारीमा 1344 जनाको शव भेटियो 5000 सम्पर्क विहीन कुम्भमा हिन्ताल विस्फोटको उच्च जोखिम पोटेकोशी पीड़ितलाई माउन्ट एभरेस्ट सेकेन्डरी स्कूलका विद्यार्थीले जुटाए 41,000 तेलुगु खुण्डका कटवाल हत्या प्रकरणका अभियुक्त कारागार र दुई बालक बाल सुधार गृह चलान यौन बालिका यौन दुर्व्यवहारमा फरार प्रतिवादी सुनकुम्बुबाट पक्राउ सल्लेरीमा निगुरो बेचेर जीविकोपार्जन गर्दै स्थानीय व्यापारी मापेदेतको सीमा सर्वे तालिम सम्पन्न बारी पीड़ितको पीड़ा सम्बोधन गर्ने मन्त्री गोम्बु शेर्पाको प्रतिबद्धता र एनडीएलमा मधेसको लगातार दोस्रो हार काठमाडौँ बिजय अब समाचार विस्तारमा स्थानीय खबर भदौ 10 गतेको रसुवाबारीमा परेर ज्यान गुमाउनेको संख्या 1344 पुगेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार सम्पर्क विहीन हुनेको संख्या 5000 छ। शनिबार मध्याह 12 बजेसम्मको अपडेट अनुसार रसुवामा 160, नुवाकोटमा 192, तागिनमा 67, गोर्खामा 73, तनहुँमा 38, नवलपरासी पूर्वमा 222, नवलपरासी पश्चिममा 223 र चितवनमा 60 तथा काठमाडौँमा उपचारको क्रममा 2 जनाको मृत्यु भएको छ। अहिलेसम्म 96 वटाको मात्र शव शनाखत भई आफन्तले बुझेका छन्। यसैबीच पोटेकोशी नदीमा बाढ़ीको 11 औं दिनमा हिजो 2 जनाको जीवितै उद्धार गरिएको छ। उद्धार कर्मीले 1 जनाको घरबाट र 1 जनाको जलविद्युत आयोजनाको सोमबाट जीवितै उद्धार गरेका हुन्। सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाका अनुसार नुवाकोटको विदोर नगरपालिका देवीप्रावटीमा रहेको आनन्द श्रेष्ठको चारतले घरको 4 तलाबाट उहाँकी श्रीमती चन्द्रिका श्रेष्ठको जीवित उद्धार गरेको हो। इन्स्पेक्टर सुमन विश्वकर्माको कमाण्डमा खटिएको टोलीले श्रेष्ठको उद्धार गरेको हो। यसै देश 16 मेगावाटको माथिल्लो त्रिशुली 1 जलविद्युत आयोजनाको अधीन सुरुङबाट 1 जना चिनिया नागरिकको जीवित उद्धार गरिएको छ। नेपाली सेना र दक्षिण कोरियाको विस्तार विज्ञ टोलीले हिजो दिउँसो उहाँलाई उद्धार गरेको प्रधानमन्त्रीको कार्यालयले यसअघि बाढ़ी गएको 10 औं दिनमा माथिल्लो त्रिशुले 3A जलविद्युत आयोजनाबाट 2 जना नेपालीको समेत जीवित उद्धार गरिएको थियो। नेपालको 15% भूभाग ओगटेको हिमाली क्षेत्र आज जलवायु परिवर्तनको गम्भीर चपेटामा परेको छ। देशको कुल जनसंख्याको 15% मानिसले बसोबास गर्दै आएको यस क्षेत्रमा तराईको तुलनामा 3 देखि 4 गुणा भन्दा बढ़ीका दरले तापक्रम वृद्धि भइरहेको छ, जसले सिंगो देशलाई नै भयावह स्थितितर्फ धकेलिरहेको छ। खुम्बु पासाङ नामक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज गौतम र वातावरण अधिकृत केसीका अनुसार हिमाली क्षेत्रमा तीव्र गतिमा भइरहेको तापक्रम वृद्धि र हिमपात विस्फोटको जोखिमले अकल्पनीय चुनौती सिर्जना गरिरहेको छ। नेपालले विश्वव्यापी कार्बन उत्सर्जनमा मात्र 0.045% योगदान दिए पनि जलवायु परिवर्तनको असरका कारण यो देश बहुप्रकीय जोखिममा परेको छ। हिमालको प्राकृतिक सिमेन्ट मानिने प्रमाफर्स जमीन मुनि जमेर रहेको हिउँ पग्लन र हिमताल वरपरका ठूला चट्टानहरू तालमा खस्नाले पहिरो बाढ़ी र हिमताल फुट्ने जोखिमलाई थप तीव्रता दिएको छ। अन्तर्राष्ट्रिय संस्थाको एसिमोटको विवरण अनुसार नेपाल र तिब्बत क्षेत्रका 47 हिमतालहरू अहिले विस्फोटको उच्च जोखिममा रहेका छन्। विगत 70-80 वर्षसम्म अस्तित्वमै नरहेको इन्जा जस्ता अनेकौं हिमतालहरू अहिले हिउँ पग्लेर विशाल रूप लिइसकेका छन्। खुम्बु क्षेत्रलाई मात्र निहाल्दा पनि हिमतालहरूले दिइरहेका खतरनाक संकेतहरू बज्न स्पष्ट सकिन्छ। उदाहरणका लागि सन् 2015 इन्चा हिमतालमा पानीको सतह अत्याधिक बढ़ेर लगभग फुट्ने अवस्थामा पुगेको थियो, जसलाई पछि प्राविधिक रूपमा पानीको सतह घटाएर जोखिम टारिएको थियो। हालैका वर्षहरूमा घटेका घटनाहरूले हिमतालमा हिमाली सीमा सुनामीको भयावह रूपमा देखाएको छ। कुम्भ क्षेत्रको नोङले हिमताल फुट्दा थामेमा ठूलो आर्थिक क्षति भएको थियो। यस्तो हुम्लाको तिल गाउँ तिब्बतका हिमताल फुटेर भोटेपछि तथा टेसुले कडुबेमा पर्ने असर र घटनाहरूले अकल्पनीय भौतिक र मानवीय क्षति पुर्याइरहेका छन्। यदि उच्च जोखिममा रहेका 47 हिमतालहरू फुटेमा नेपालले अझै ठूलो र अनपेक्षित रूपमा क्षति भोग्नुपर्ने निश्चित रहेको छ। नेपालको कृषि पर्यटन र जलविद्युत लगायतका अर्थतन्त्रका समग्र आधार स्तम्भहरू यिनै हिमाली नदीहरूमा निर्भर छन्। त्यसैले आफूले नगरेका अपराधको भारे बोकिरहेको नेपालले अब अन्तर्राष्ट्रिय मञ्चहरूमा जलवायु न्याय र क्षतिपूर्तिका रूपमा अनुदानमा आधारित जलवायु वित्त का लागि सशक्त

कार्यक्रम गत साउन 23 गते बिहान कटवला आफ्नै कोठामा मृत भेटिनु भएको थियो। घटनाको प्रकृति शंकास्पद देखिएपछि जिल्ला प्रहरी कार्यालय सुलुखुमुबाट प्रहरी नायब उपरीक्षक नवीन राज बुढाथुकीको कमाण्डमा खटेको विशेष टोलीले अनुसन्धान अगाडि बढ़ाएको थियो। यसैबीच अदालतको फैसला कार्यान्वयनका क्रममा बालिक यौन दुर्व्यवहार मुद्दा एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सुलुखुमले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सोलु भूतकुण्ड नगरपालिका वडा नम्बर 5 रोशी बस्ने 27 वर्षीय पूर्ण तामाङ रहेका छन्। तामाङलाई सुलुखुम्ब जिल्ला अदालतले बाल यौन दुर्व्यवहार मुद्दामा 5 महिना कैद 10,000 रूपियाँ जरिवाना र 50,000 रूपियाँ क्षतिपूर्ति बनाउने फैसला सुनाएको थियो। भदौ 15 गते अन्दाजी दिउँसो 12 बजे सोलु भूतकुण्ड नगरपालिका 5 स्थित वसन्त बजार क्षेत्रमा लुकी छिपी हुँदै रहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय पर्दा खटिएको विशेष प्रहरी टोलीले उहाँलाई नियन्त्रणमा लिएको छ। सोलुखुम्बको माउन्ट एभरेस्ट इंग्लिश सेकेण्डरी स्कूलका विद्यार्थी तथा शिक्षकले रसुवाको घटेको सेवादी पीड़ितका लागि 41,455 रूपियाँ राहत रकम संकलन गरेका छन्। थोपा थोपा मिलेर सागर बन्छ भन्ने मूल नाराका साथ संचालित राहत संकलन अभियान अन्तर्गत विद्यालयको टोलीले सोलुखुम्बुको नयाँ बजार तथा आसपासको क्षेत्रमा पुगेर रकम संकलन गरेको हो। फदौ 20 गते शनिबार संचालन गरेको अभियानमा विद्यार्थी शिक्षक तथा नयाँ बजारका स्थानीय स्वैच्छिक गरी 81 जना दाताबाट उक्त रकम संकलन भएको विद्यालयका प्रधानाध्यापक निवास मुखियाले जानकारी दिनुभएको छ। संकलित रकम जिल्ला प्रशासन कार्य सोलुखुम्बमा बुझाइने र जिल्ला प्रशासन कार्य मार्फत प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा जमा गरिने प्रधानाध्यापक मुखियाले बताउनु भएको छ। मातृभूतकोशी शेर्पा समाजको आयोजनामा संचालित एक महिने श्राव्य तालिम सम्पन्न भएको छ। शेर्पा समुदायको लोप हुँदै गएको भाषा संस्कृति परम्परा कला र मौलिक पहिचानको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यका साथ उक्त तालिम संचालन गरिएको थियो। संस्थाले आफ्नो भाषा र संस्कृति नै मुख्य पहिचान भएकाले यसको सजेना गर्नु सबैको साझा दायित्व हुने जनाएको छ। तालिम अवधि भर प्रशिक्षार्थीहरूले उत्साहजनक सहभागी जनाएका थिए। तालिम संचालनका लागि क्रिजापी एडभेन्चर हबले निशुल्क रूपमा स्थान उपलब्ध गराएर सहयोग गरेको थियो। भाषा र संस्कृतिको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक पहिचानसँग जोड्न आगामी दिनहरूमा यस्तै रचनात्मक कार्यक्रमहरू संचालन गरिने लक्ष्य राखिएको शेर्पा समाज मातृभूतकोशीका महासचिव सोना शेर्पाले बताउनु भएको छ। सोलुखुम्बुको सगरमुकाम सल्लेमा लाग्ने साप्ताहिक हाट बजारमा पाखा पखेरा र जंगलबाट संकलन गरिएको हरियो निगुरो बेचेर स्थानीय व्यापारीहरूले आफ्नो घर विभाग चलाउँदै आएका छन्। सोलु भूतकुण्ड नगरपालिका स्थानीय व्यापारीहरू जंगलमा पाइने निगुरो टिपेर बजारसम्मलाई बिक्री वितरण गर्दै जीविकोपार्जन गरिरहेका छन्। हाट बजारमा निगुरो बेच्न आएकी स्थानीय अम्मा सुनवारका अनुसार जंगलमा निगुरो खोज्न जानु निकै कष्टकर र जोखिमपूर्ण हुन्छ। जंगलमा जुकाले टोक्ने सिस्नोले पोल्ने तथा वृद्ध उमेरका कारण डर्ने र डर हुँदाहुँदै पनि जीवन पाल्न तथा घरासी उपभोगका सामान जुटाउनका लागि भए पनि दुःख गरेर निगुरो संकलन गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनु भएको छ। निगुरो व्यवसायमा केही चुनौती रहेका छन्। निगुरो धेरै समयसम्म राखिराख्दा बिग्रने र कालो हुने भएकाले यसलाई ताजा राख्न बाहिरी हावामा राख्ने तथा सफा पानीमा भिजाउने जस्ता उपायहरू अपनाउनु पर्ने उल्लेख गरिएको छ। रसुवाको भोटेकोशीमा आएको भीषण बाढ़ीले जनजीवन अस्तव्यस्त बनाउनका साथै ठूलो जनधनको क्षति पुर्याएको छ। बाढ़ीका कारण कोशी प्रदेशका 160 भन्दा बढ़ी नागरिक सम्पर्कविहीन छन् भने केहीको मृत्यु भइसकेको छ। बाढ़ीमा बेपत्ता भएका नागरिकको लामो समयसम्म खोजी गर्दा पनि फेला नपरेपछि पीड़ित परिवारहरूले परम्परागत विधि अनुसार कोषको पुतला बनाएर दाह संस्कार र काजक्रिया शुरू गरिसकेका छन्। यस विषम परिस्थितिमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री गंगेश शेर्पाले संचारकर्मीसँग कुरा गर्दै प्रदेश सरकारका तर्फबाट उद्धार भात र समन्वयको काम तीव्र पारिएको बताउनु भएको छ। उहाँको अनुसार सरकारले नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्रतिनिधिहरू सम्मिलित संयुक्त कमाण्ड पोस्ट गठन गरी आधिकारिक च्यानलबाट निरन्तर सूचना आदान प्रदान तथा खोजी कार्य गरिरहेको उल्लेख गरिएको छ। प्रदेशका 14 जिल्ला प्रशासन कार्यालयलाई तत्काल विपद व्यवस्थापनका लागि पहिलो चरणमा 10,000,000 रूपियाँ पठाइएको छ भने मृतकका परिवार

0: तत्काल 1,00,000 रूपयांका दरले राहत रकम उपलब्ध गराउने निर्णय भएको छ। नेपाली कांग्रेसका सांसद प्रकाश सिंह कार्कीले विपदको समयमा पेट्रोलियम पदार्थ र विशेष गरी खाना पकाउने एलपी ग्यासमा गरिएको मूल्य वृद्धिप्रति आपत्ति जनाउनु भएको छ। नेपाल आयल निगमले बाढ़ी पीड़ितलाई 25,00,000 रूपियाँ बराबरको राहत रकम उपलब्ध गराएको प्रसार गरिँदा आम उपभोक्ताबाट भने मासिक 1,50,000 भन्दा बढ़ी अतिरिक्त रकम असुल्न खोजेको टिप्पणी गर्दै उहाँले सरकार र आयल निगमको तीव्र आलोचना गर्नुभएको हो। शनिबार काठमाण्डुमा नेपाल आर्थिक पत्रकार समाज सृजनले आलोचना गरेको रसुवा बाढ़ी पछाडिको आपूर्ति तथा मूल्य श्रृंखलामा परेको प्रभाव र चुनौती विषयक अन्तर्क्रिया कार्यक्रममा बोल्दै सांसद कार्कीले ग्यासमा गरेको मूल्य वृद्धिले विपन्नदेखि मध्यम वर्गसम्मका सर्वसाधारणलाई प्रत्यक्ष मारमा पारेको स्पष्ट पार्नु भएको छ। नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डु रेडर्सले विजय शुरूआत गरेको छ। त्रिपेश्वर स्थित वार्षिक खेलकुद परिषदको कवर हलमा हिजो भएको खेलमा काठमाण्डुले मधेस वारियर्सलाई 3-2 हराएको सेटमा पराजित गरेको हो। काठमाण्डुले पहिलो सेट 20-25 गुमाए पनि त्यसपछि लगातार 26-24 र 25-17 जित हासिल गरेको थियो। चौथो सेट 22-25 मधेसले जितेपछि खेल पाँचौं सेटमा पुगेको थियो। निर्णायक सेटमा काठमाण्डुले 16-14 जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको छ। योसँगै मधेसले लगातार दोस्रो हार बेहोरेको छ। पहिलो खेलमा सगरमाथासँग पराजित भएको थियो। हवस्त बिहान समाचारबाट अन्जु कार्की विदा हुन्छु। बिहान 10 बजे सोल हाल चलेर फेरि आउँछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लिनमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी

को महामानव पठाई देऊ मेरो देश मायो पाखर को उत्साह पठाई देऊ रंग जस्तो भएरी हुन्छ रंग जस्तो भएरी हुन्छ रूप जस्तो भएरी हुन्छ मन

योगदान हरिको महानायक पठाइछु मेरो देशमा योगदान हो युद्ध पठाइछु मेरो देशमा योगदान हरिको

0: को गर्ने सम्बन्धी सूचना।
1: गत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको भन्दा सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना मे 2083 साल साउन 1 गतेदेखि 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भरिना 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056 9841-63-53 र 38520456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: चल खुम्बू वितरण केन्द्र को सार्वजनिक
1: सम्पूर्ण
2: विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
0: विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
2: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरीदेखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आग लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट रोक्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98-52-85-32, प्राविधिक प्रमुख 98-52-85-27, सूचना अधिकारी 98-52-85-12-26 र काउन्टर 0-38-52-04-03।
2: समयमै महसुल दिन उचाल भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा भूमि रूपमा सानो सन्देश।

0: सूचना सूचना सूचना
1: कोट देखिए
0: यदि तपाईँको बस्नेमा चौमुचा पोल्टारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनस्थापना केन्द्र एसआरडीसी काफ्री पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका वडा नम्बर 16 सेन्सनमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव लिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारी का लगी संपर्क नंबर 98 52 55 768 अंक 9 8 5 3 0 5 5 7 6 8

0: मेरो त हात खुट्टा अङ्गासा झिमझिम गर्छ। पिनासले भण्डान बनायो, मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला।
1: ए दिदी, मलाई पनि ग्यास्ट्रिक हुनु करार छ, थाकेर हिरान भए पनि हिँड्न नगरी रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेर्दैन नि त। हामी सिधै औषधालय जाउँ।
2: यहाँ नसा च्यापिएको, हड्डी खेलेको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, पल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेसन, बिना दुखाइ सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आन्द्री चिकित्साको महत्वपूर्ण कपिल थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आन्द्री औषधलाई प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजार बाजुपुरी सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434682, 98247718, 98443049690 र 98613342। आन्द्री औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
3: दाई, राईको साधन स्टोरमा दिदीले कभरहरू अर्डर गर्नु भएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
4: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साधा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 98443909809। राईको साधा स्टोर्स स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुगुट कुमा नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
5: खै जन्मदाता दिनुहोस् त।
6: जन्मदाता गरेको छैन नि म्याडम।
5: ल, जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
6: मलाई त थाहा नै छ,
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
8: जन्म र मृत्युदाता, परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
9: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
8: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: Sai que vai कृपा सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जा जा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुप्लिकेट हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डी फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809904 र 9863-68-64-18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: क्या खबर समाचार आइसक्यो? अब चाहिँ
1: के आएको छ?
3: यत्तिकै पत्ते आइसकेको
1: सामाजिक सञ्जालमा आउँदा यत्तिकै पत्ते हुनुपर्छ त।
3: मिठा र भ्रामक सूचना हुनसक्छ।
1: यसो नाच्दैन, यसरी जल्ले नि लगिहाल्छ नि।
3: अरे मिठा भ्रामक पाउँछ के उनीहरूको छ?
1: तिमीलाई थाहा थिएन?
3: थाहा थिएन।
1: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वास्थ्यका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
3: ओहो, त्यसो भए त यस्तो सूचना सेयर नै बढी हुँदैन रहेछ है?
1: होइन, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिलिसकिनु हुँदैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ। बुझौ,
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।

0: بابا من از این زنی منتینا همه زنی نمیایی؟
1: نه چی نمی؟ چی نمی؟ چون چی زنی؟
0: نه نه ایتیگه زنی نمیایی نه؟
1: ایتیگه بلی اونسا؟
0: مال ساینس کو پانچه گرنه ساکی نه ساله ایتیگه اونسا
1: برا تیس که رو؟ ظاهره مطلی تیمسان نزن چون नमस्ते म्याडम मरीना दिदी
2: नमस्ते कति टाइम निकाल्नु भयो
1: आज रिनाले एग्जाममा भन्नु साइन्स को कन्ठ गर्न सकिनारे सरले बिग्नुन्छ भन्दै थिए
2: ओहो मोरा हजुर आले नाम गर्नु भयो विद्यार्थीलाई खोज्न तर्साउन किन चाहिन्छ विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 सम्म जरिवाना हुन्छ म साइन्स सरलाई सम्झाउँछु रिना किन क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
3: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सुनु दुधकुण्ड नगरपालिका 7 गारमा फेर बौद्ध सुनु

0: छोटा बालक मानिकालाई काममा लगाउन सकिन्न काम अनुसार खाना खाँदै निर्णय गर्न सकिन्छ
1: यहाँ साउजी को हुनुहुन्छ यता
2: बोलाउनुहोस्
1: रेडियोमा बालबालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
1: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
2: हिँड्नुहोस् हजुर होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगरौँ न हजुर
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन समय

0: र म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गति 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सतर्क छौं। यही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति जुटाउनु भएको अतिथि चौक र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सेवा तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा निजुक संघको सहकारीमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विधिराज सम्बन्धित सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा हिमाली स्वास्थ्य र वातावरण सुधार। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं। मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं। मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं। प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत गरौं। जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं। वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ। ऊर्जा वर्षक र स्वच्छ ऊर्जाको प्रयोग गरौं। वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार गरौं। वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: तपाईंले लिनेर सम्मानलाई के भएको छिटो गर्दैन अनि एक्लै बस्न रुचाउनुहुन्छ बिताउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्ने मान्नुहुन्न पहिला त त्यस्तो मान्छे हुने के भएछ त दुःख गरेर कमाएको पैसा बुझ्न अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो मैले दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा बिस्नु जस्तो लक्ष्य छ त कतिसी लागौसो त भाइ के भएको तिमीलाई दिदी भन त
1: खै दिदी के हुन साथीहरूले गाँदा खानालाई जबरजस्ती लगे मेरो पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अनि खुबको हिसाबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो किन यसरी बर्बाद हुने काम गर्दैछु सम्झौ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चिज प्रतिष्ठा छुट्टै छ यसको संरक्षण तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै ठिक परिवार मलाई माफ गर
0: बारिशमा म सुविधा गरी जबसरी तिनीहरूले वस्तुवा पदार्थ नागु पदार्थ वा नगु सक्यो विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थान प्रणाली र प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले नागु औषधको प्रयोग प्रसार मुख्य स्वस्थ जीवन सभ्य समाज धीरबादमा हाती वालो लागू औषध विकास समाज धीरबादका लागि तिनका सांसद कार्यालय सुमुख र सुनु एफको संयुक्त प्रयासमा जनहितमा जारी छ।

गर्मी हो गर्मी हो नजरे गर्मी हो गर्मी हो गई धरती जो

I'm not going to be able to do that.

I'm not going to be able to do it.

कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा कार्यक्षेत्र ओखलडुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि संघ सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलु जोन बुन आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रीकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान पेश गर्नुपर्ने कागजातहरू 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमिनको स्वामित्व हुने कागजात जग्गा धनी प्रमाण पूजा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 चलेको बुद्धमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गर्नेछ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98528703 5 र 98130034
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 सहेरी सोलुखुम्बु।
2: हत्तेरिका दिदी, यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाँडे पत्तै पाउनु। ओह, अब सामानमा काठमाडौँ नै जानुपर्ने हो कि क्या?
3: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
2: बिजुलीको सामान लिन काठमाडौँ किन जाने?
3: हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी, कहाँ पाइन्छ?
3: म त खोज्दा खोज्दा थाकिसकेँ।
2: नसुनु बहिनी, सुरु दुधकुण्ड नगरपालिका ओडामिनो 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छ नि। त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरु सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू भूनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00 सुनु दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
4: आज मेरो जन्मदिन हो, याद त छ नि?
5: संसारकी सबैभन्दा राम्री मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउँदा र ल आँखा बन्द गर त।
4: त्यसै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा जान्द गर
5: ल, अब आँखा खोल त।
4: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि। ओहो, मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधानसी चाबी पसलबाट हो नि। विधानसी चाबी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुन चाबीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मानदारी तिलहरी लगायतका गरगहना मेटको भावमा बनाइन्छ। राजसको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान र हताल सम्पर्क नम्बर 97-42-28-4

0: सपना र अनुमति सरसठी ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सिंहपादी उदय सुरु दुत्कुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखु।
1: आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
2: तीन दिनदेखि दात दुखेर म त हैरान भए नि, उपचार गर्न काठमाडौँ नै जानुपर्छ।
1: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एड्रेस डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
2: हो र के डेन्टल रे?
0: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुत्कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु।
1: हाम्रा सेवाहरू
0: दाँत सफा गर्ने, दाँत तल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, मधुकै दाँत निकाल्ने, दुखेको दाँतलाई मधुकै गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुनिने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने। नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानीहरू अपनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
3: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98।
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
7: राज्य सरकार, प्रादेशिक सरकार र संघीय सरकार चाहिँ विभिन्न सरकार अथवा विभिन्न पोलिटिकल आइडियोलोजीका सरकारहरू भयो भने चाहिँ त्यहाँ चाहिँ समन्वयको कमजोरी हुँदो रहेछ, जुन कुरा पहिलाका शान्तिना घटनाहरूले पनि देखाए र यसमा पनि अलिकति बुझाइमा समस्या भयो कि जस्तो लाग्छ मलाई।
8: एकदम डाक्टर वसन्तराज अधिकारीज्यू, तपाईँ विपद अध्ययन केन्द्रको निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। आज हामी तपाईँसँग अघिल्लो हप्ता भदौ 10 गते बुधबार भुटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको अवस्था र त्यो बाढ़ी किन आयो र अब हामीले त्यस्तो खालको घटनाबाट के पाठ सिक्ने भन्ने विषयमा बढ़ी केन्द्रित रहेर कुरा गरिरहेका छौं। त्यो कुरा म तपाईँलाई एकछिनपछि आउँदा अलिक अलिक बढ़ी खोज राहत पुनर्स्थापनाकै कुराहरूमा चाहिँ अलिक बढ़ी चासो भएको हुनाले तपाईँसँग पहिला यो खोज उद्धार र पुनर्स्थापना केन्द्रित भइसकेपछि अब चाहिँ यसले दिएको पाठ हामीले गर्नुपर्ने काम म केही बेरपछि आउँछु। अहिले यो खोज र उद्धारकै कुरा गरिरहँदाखेरि तपाईँले यो बाढ़ी आउने बित्तिकै प्रभावित क्षेत्रमा पुगेर पनि फर्कनु भयो होइन, अहिले पीड़ितका मुख्य गुनासा चाहिँ के सुन्नुभयो तपाईँले भेट्नुभयो होला पक्कै, र उनीहरूलाई चाहिँ अब कसरी त्यो गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ?
7: सबभन्दा ठूलो गुनासो चाहिँ आफ्ना प्रियजनहरू गुमाएका धेरै मान्छेहरूले ती प्रियजनहरू कहाँ छन् भन्ने कुराको चाहिँ भेदभाव नसक्नु, र उहाँले के भन्नुभएको छ स्पष्ट रूपमा भने सरकारले हाम्रा मानिसहरू प्रियजनहरू कहाँ छन् कस्तो अवस्थामा छन् हामीले तुरन्तै चाहिँ सूचना उपलब्ध गराउनुपर्छ भन्ने चाहिँ उहाँको सबभन्दा पहिलो माग छ। दोस्रो माग चाहिँ कस्तो देखियो भने यो भूकम्प मैले सोधे तपाईँहरू भोलि पुनर्निर्माण हुँदाखेरि चाहिँ कहाँ बस्न चाहनुहुन्छ त भन्दाखेरि धेरै मान्छेले चाहिँ सरकारले दिन्छ भने हामी त हाम्रो यही थाप्थलो छोडेर जान चाहँदैनौँ, हामी जान्छौँ त्यहीँ नै बस्न चाहन्छौँ भन्ने कुरा गर्नुभयो। तर पुनर्निर्माण भनेको चाहिँ मान्छेले चाहेर हुने कुरा होइन, नहुन पनि सक्छ। तेस्रो कुरा चाहिँ उहाँले के भन्नुभयो त भन्दाखेरि हामीसँग सबै थोक भयो, हाम्रा लत्ता कपडादेखि खानेकुराहरू छैन, सरकारले गर्न चाहिँ प्रयास गरिरहेछ तर यथेष्ट रूपमा पुगेको छैन भन्ने कुराहरू गर्नुभयो। र चौथो सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि अब हामी हाम्रो विकल्प के हो त, यस्ता किसिमका प्रकोपका घटनाहरू चाहिँ हुन्छन्, सरकारले प्रयास गरिरहेछ भनेर भनिरहेछ, तर अबको विकल्प के हो त भने त्यो अब मरेर जानेहरू त गइहाल्नुभयो, उहाँहरूले चाहिँ आफ्नो प्रियजनहरू खान्छन् भन्ने चासो पनि भयो, तर अबको भविष्य के हो त जुन उहाँहरूलाई चाहिँ अन्धकार जस्तो होइन, अब कहाँ जाने कसो गर्ने भन्ने एउटा छटपटार जस्तो होइन, यो चाहिँ प्रकोप पछि चाहिँ सामान्य चाहिँ हामी यो पोस्ट डिजास्टर ट्रमा भन्छौँ क्या, त्यो डिजास्टरले चाहिँ मानसिक विचित्रता भन्छ नेपालीमा होइन, त्यसले चाहिँ एकदमै भनौँ न आफ्नै आफ्नै अगाडि प्रियजनहरू गुमाउँदाखेरि त पीड़ा त हुन्छ नि होइन, त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ नि सबको पहिचान होइन, मरेर गएकाहरूको सबको पहिचान त्यो चाहिँ त्यसको चाहिँ हस्तान्तरणका कुराहरू, किनभने हाम्रो त संस्कृति अनुसार होइन हाम्रो समाज अनुसार हामीले चाहिँ त्यसको अन्त्येष्टि गर्नुपर्ने हुन्छ, ती कुराहरू चाहिँ उहाँलाई चाहिँ निकै ठूलो चाहिँ खड्केको जस्तो लाग्छ मलाई
8: एकदम। अब यस्तो बेला चाहिँ के गर्ने जस्तो तपाईँले भने जस्तै अहिले सबैभन्दा बढी समस्या एउटा त आफ्नै आँखाले बाढी पहिलो देखियो बोलियो, घरवास गुम्यो, आफन्त परिवारका सदस्य गुमे, आफन्त परिवारका सदस्य अझै पनि कतिपयका सम्पर्क

0: listening, Hasura. Prashna Vichar.
1: Zulu Radio Network.
2: बिहानको 9 बज्यो
3: यो समय किसान पाइ प्रोडक्ट्स प्रालीको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

नमस्कार म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले

आफूलाई पूर्ण ठान्न बाढ़ी प्रभावितलाई प्रधानमन्त्री शाहको आग्रह। धादिङको परेवाधेर सड़क खण्ड आज पनि बेलुका 6 बजेसम्म बन्द। मर्मत कार्य चल्दै पहिरोले घुराई थवान सहित मार्ग र साँपुर मार्तले सड़क खण्ड अवरूद्ध। गोरखाको चुनमुन्द्री चारमा बाढ़ीले 4 वटा घर बगायो। गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई क्षेत्रका थोरै ठाउँमा अहिले हल्का देखि मध्यम वर्षा। 3 वटा इरानी तेल ट्याङ्करमा अमेरिकी आक्रमण। अन्तर्राष्ट्रिय शान्ति र समुद्री व्यापारको सुरक्षामा थिए गम्भीर खतरा भएको इरानको प्रतिक्रिया। र एसिसी प्रिमियर कपमा अहिले नेपाल र साउदी अरब बीचको खेल चल्दै। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीका कारण रसुवा र नुवाकोटका

प्रहरी चिलिमी र माथिल्लो पिर्सुली जंगीजुत्ता आयोजनामा नेपाली सेना सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विज्ञ सहितको टोलीले खोज तथा उद्धार गरिरहेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। हिजो रसुवागढी जलविद्युता आयोजनामा विद्युत क्रियाको छैटौं तलामा पुगेर खोजी गरेको र त्यस क्रममा केही फेला नपरेको सेनाले जनाएको छ। त्यसुली थिरी आयोजनाको सुरुङभित्र फँसेकाको उद्धारका लागि सेनाका 75 सशस्त्र प्रहरीका 18 एवं नेपाल प्रहरी र विद्युत सहितको संयुक्त टोली खोज तथा उद्धारमा खटिएको छ। त्यस्तै त्रिशुली थिरीमा सेना 89

भनिन्छ चिलिया नागरिक लू अनिताको जीवित उद्धार गरेको थियो। बाढ़ीपछि शुरूमा फँसेका तीनजना र मियाकोटको बिगुरमा एउटा घरबाट एक महिला गरी दुई दिनमा चारजनाको जीवित उद्धार भएको छ। रसुवाको भट्टेकोशी नदीमा भोलि 10 गते आएको विनाशकारी बाढ़ीपछि अझै 5,000 सम्पर्कविहीन छन्। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सुरक्षा निकायले

3942 जनाले सुरक्षित आश्रय लिइरहेका छन्। विस्थापित तथा प्रभावितलाई सुरक्षित ठाउँमा राख्दै उनीहरूको आधारभूत आवश्यकता पूरा गर्न राहत र व्यवस्थापनको काम अघि बढ़ाएको पनि प्राधिकरणले जनाएको छ। बाढ़ीको आज 12 दिन भइसकेको छ।

भालेन्द्र शाहले आफूलाई एक्लो नठान्न बाढ़ी प्रभावितलाई आग्रह गर्नु भएको छ। गैराति सामाजिक सञ्जाल फेसबुकमा उहाँले प्रभावितसँगै सरकार रहेकोले आफूलाई एक्लो महसुस नगर्न अनुरोध गर्नुभएको हो। चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखि

सरकारले अस्थायी शिविरमा राखेको र त्यहाँ राहत स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधाहरू पुर्याउन निरन्तर काम भइरहेको प्रधानमन्त्रीको भनाइ छ। अस्थायी बसाइलाई सकेसम्म छोटो बनाई छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने पनि प्रधानमन्त्री शाहले प्रतिबद्धता जनाउनु भएको छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको फोर्के खोला र मलेको बजारको बीचमा पर्ने परेवावीर सड़क खण्डमा आज पनि मरमत कार्य भइरहेको छ। मरमतको काम भइरहेको हुँदा आज पनि यो खण्डमा बेलुका 6 बजेसम्म गाड़ीको आवाज

त्रिशुली नदीमा आएको बाढ़ीका कारण बजुरी गाउँपालिका दुई परिवारहरूको सड़कमा क्षति पुगेपछि यो सड़क खण्डबाट एकतर्फी रूपमा गाड़ी चल्दै आएका थिए। त्यस्तै चरौगी नदीको कृष्णभीरमा पनि अवरूद्ध सड़क खुलाउने गरी काम भइरहेको छ। बाढ़ीले कृष्णभीरको सड़क कटान गरेपछि अहिले भित्त काटेर नयाँ ट्रयाक खोल्ने काम भइरहेको हो। 292 मिटर ट्रयाक खोल्ने काम सकिएसँगै मेसिन आवत जावत गर्न सक्ने गरी अस्थायी ट्रयाक भने खुलिसकेको छ। गाड़ी चल्ने गरी ट्रयाक खुलाउन अझै केही दिन लाग्ने सड़क विभागले जनाएको छ। हिरो खसेपछि घोराई थवान सहित मार्ग र साफे मार्तरी सड़क खण्ड अवरूद्ध भएका छन्। नौपाको परिवर्तन गाउँपालिका खोलाबाममा आज बिहान सड़कमाथिबाट पहिरो खस्दा घोराई थवान सहित मार्ग पूर्ण रूपमा अवरूद्ध भएको प्रहरी चौकी कुरू

0: ecco Sara. उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 महिना भित्रका खबर सँगै अरू खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनटीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनटीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स.pu

0: सिरासी भाद्र 31 गते
1: बीई सिभिल बीई इलेक्ट्रिकल बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सीधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2165-96-617
0: मोबाइल 98550-7678 98550-7679 98511-62594 98510-5424

0: विगत 39 वर्षदेखि सञ्चालनरत पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ. हरेक मान्छेको सपना जपना र चाहना पैसा.
1: पैसामा छ शक्ति, पैसामा छ सहारा.
0: धोती पटुका र इजारको गाँठो हुँदै गाड हुन्छ.
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म.
0: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने.
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने.
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने.
1: इतिहास गाथा र कथा गाँठका कुरा.
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा.
0: सीधा कुरा प्रश्न विचार. यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज. अब थप खबरहरू. गोरखाको चुनमुन्द्री गाउँ

मा हल्काभित्र मध्यम वर्षा भइरहेको छ। पछिल्लो एक घण्टामा नवलपुरमा सबैभन्दा धेरै 34 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईबाट धेरै ठाउँ, कोशी बागमती र गण्डकीको तराईबाट केही ठाउँ तथा मध्य प्रदेशको थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भाग, कर्णाली प्रदेशको पहाड़ी भाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराईबाट एक दुई ठाउँमा भने मुसलधारी पानी पर्न सक्ने अनुमान छ। रसुवाको टिमुरेमा रहेको नेपाल चीन सीमा नाकामा राष्ट्रिय झण्डा फहराइएको छ। भुटेको सीमा दिमा आएको बाढ़ीले सीमा क्षेत्रमा रहेका संरचना बताएपछि झण्डाविहीन बनेको सीमा नाकामा सुरक्षा निकायको संयुक्त टोलीले हिजो राष्ट्रिय झण्डा राखेको हो। नसाईकुण्ड गाउँपालिका दुई रसुवागढ़ीमा रहेको नेपाल चीनको अन्तर्राष्ट्रिय सीमा नाकामा सशस्त्र

पनि क्षति पुगेपछि त्यस क्षेत्रमा सुरक्षा संरचना समेत प्रभावित भएका छन्। सीमामा राष्ट्रिय झण्डा पुनर्स्थापनाको लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउटपोस्ट बीओपी तिमुरीबाट गएको टोलीले झण्डै 3 किलोमिटर जोखिमयुक्त भीरको बाटो पार गरेको थियो। अब विदेशको खबर। अमेरिकी सेनाले

चीनतिर समुद्री व्यापारको सुरक्षामाथि गम्भीर खतरा निम्ति आएको इरानको प्रतिक्रिया छ। यो घटनासँगै विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्ग हुर्मुजमा थप तनाव बन्न सक्ने जोखिम देखिएको छ। खेल खबर एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले अहिले साउदी अरबसँग खेलिरहेको छ। टस हारेर नेपालले पहिला बलिङ गरिरहेको छ भने ब्याटिङ गरिरहेको साउदी अरबले ताजा अवस्थामा 30 ओभर 5 बलको खेल सकिँदा 3 विकेट गुमाएर 116 रन बनाएको छ। साउदी अरबले 24 ओभरमा 2 विकेट गुमाएर यसरी 100 रन बनाएको थियो। नेपालले आफ्नो पहिलो खेल

सन् ५८५ ब्याटिङ गरिरहेको छ। डार्विनको मरेरा ओभरमा भइरहेको खेलमा नेपाल एले अहिले ताजा अवस्थामा 40 ओभरको खेल सकिँदा 7 विकेट गुमाएर 164 रन बनाएको छ। एक दिवसीय अभ्यास खेल नेपालले खेलिरहेको हो। यसअघि दुई खेलमा नेपाल लगातार पराजित भएको थियो। पहिलो अभ्यास खेलमा नेपालले तास्मानियासँग 2 विकेटले र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो। चार नंबर

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप
1: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा
0: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
0: न्यून सेवा शुल्क न्यून ब्याज दर
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछ
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो

0: एक मात्र द्वितीय सेवा जिस हो
1: देश हो खुशी को कनेक्शन समृद्धि को सील
2: मेरी जोड़ को काक
1: स्वच्छ सुंदर स्मृत प्रकृति
2: शांति र आनंद को अनुभूति
1: शहर
2: नजीक
1: तपाईंको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट
0: विस्तृत जानकारीका लागि फोन नम्बर 9861 49 56 66 र 9841 29 56 81 वेबसाइट झुले.com.np
3: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार घण्टा भित्रका खबरमा तपाईंलाई स्वागत छ। भक्तपुर नगरपालिकाले विदेशी पर्यटकसँग नगर प्रवेश शुल्क लिन थाले।

नगरपालिकाले सुरुमा गैर सार्क देशका पर्यटक संघ मात्र पूर्व शुल्क लिन थालेको थियो। विदेशी पर्यटक संघ भक्तपुर नगरले नगर पूर्व शुल्क लिन शुरू गरेपछि काठमाडौँ ललितपुर लगायतका पालिकाले पनि पर्यटक संघ पूर्व शुल्क लिन थालेका थिए। नगरपालिकाको तथ्याङ्क अनुसार अहिलेसम्म चीन सहित सार्क देशका 18,37,000

बाटा बचन र बचाउ यौनी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनी हिंसाको दुखीमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष साथै परिचित मतदार र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पर्क गराउ। आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहितमा

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समिरीको बुद्ध घाटमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशक भन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आमा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98130034 2
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 कमेरी सोलुखुम्बु।
2: दिदी यो नयाँ घर बनाउन कस्तो तनावको कारण रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 पसल चाहे कतै पाउने। ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या
3: धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ।
2: बिजुलीको सामान लिन काठमाडौँ किन जाने।
3: हाम्रै सुरुखुम्बुमा सबै थोक पाइन्छ त।
2: ए हो र दिदी कहाँ पाइन्छ।
3: म त खोज्दा थाकिसकेँ।
2: नसुनु बहिनी सुरु दुखुम्ब नगरपालिका ओडामिनो 5 रहेको शान्ति स्टोर एन्ड सप्लाई खानी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्मिथ वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने। म त भिन्न खोज्दा बेलुका मिले जस्तै भयो नि दिदी।
0: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुखुम्ब नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बर गुरूनारायण श्रेष्ठ 97 63 00 57 84 र विवेक श्रेष्ठ 98 62 82 00 00
1: सुनु दुखुम्ब नगरपालिका 5 सल्लेरी सुनु।

0: राई दाई राई को साथ स्टोर में दिल्ली कवर अर्डर करू म त एक्लै गए जाऊ न मेरो साथी
1: म पनि राईको साझा स्टोर्समा नै जानु लागेको हो ल हेर नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे छानी छानी किन्ने हो आज
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस् नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस् यहाँ जाउन ज्याकेट सिलिकन ज्याकेट जुत्ता चप्पल बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ प्रोप्राइटर नारद मणि राई मोबाइल नम्बर 9843909809 राईको साझा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु उत्कुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु
3: खै जन्मदाता दिनुहोस् त
4: जन्मदाता गरेको छैन नि म्याडम
3: ल जन्मदाता नभए त विद्या नै भर्न हुँदैन नि
4: मलाई त थाहा नै थिएन
3: बालबालिकालाई विद्यालय भर्ना गर्न सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ
5: त्यति मात्रै हो र दाई जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्
6: जन्म मृत्यु बसाई सराई विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो
5: नेपाल सरकार विज्ञापन
7: जंगल को छेउमा

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जल्यो छ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी, छिनको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, मिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ। साथै डी फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ। प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059904 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुण्डु,
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: यौनहिंसाबाट बचाउ र बचाउ, यौनसम्म हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसम्म हिंसाको भित्रमा हुन सक्छन्। हिंसा छिमेकी असन्तोष पाठकलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहारस्थल राखौं। बालबालिकाको चालचलन, पानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्पाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: Discovery. This is your instant home. Have your pleasure to reside.
1: उपभोक्ता अधिकार को उत्तम रक्षण गराउ गृहस्थी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ता को अधिकार को रक्षा गरौ कारोबार में बिल दूषित नीति गरौ कारोबार पारदर्शी बनाऊ नाफा को उद्देश्य भूका भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौ वस्तु सेवा को मूल्य मात्रा न्यासपी नीति गुणस्तर एक खरीद बिक्री गरौ वस्तु व सेवा को प्रयोग कने हानि मुक्ति भे स्थानीय प्रशासन में उसी गरौ वस्तु तथा सेवा को प्रयोग स्थिति पुगे क्षतिपूर्ति नगरौ निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाने उपभोक्ता अधिकार को रक्षा गरौ भ्रमपूर्ण विज्ञापन तथा सूचना के कारण उपभोक्ता ठगी स्थानीय प्रशासन में उसी गरौ आंतरिक मामला तथा कानून मंत्रालय ने कोषको प्रदेश द्वारा जनहित में जारी संदेश
2: सोलुखुम्बु कानून क्याम्पसको एलएलबीमा धरना सम्बन्धी
1: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गठनको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको धरना समेत हुँदा कुनै पनि विषयमा स्नातक तहमा उत्तीर्ण गरेका इच्छुक व्यक्तिले निम्नानुसार धरना हुन जानकारी गराइन्छ। धरना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नतिसा प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा संचालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 98 51 01 05 56 98 41 28 45 47 र 98 42 84 87 75 गीता घिमिरे क्याम्पस प्रमो सोलुखुम्बु कानून क्याम्पस पल्ली
3: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
4: सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओओ मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नालीबाट फोहोर निकालिन्छ। आँखाको आँगो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
3: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 034 2 3
4: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका उदानगर 5 सलेरी सोलुखुम्बु।
1: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारको 4-4 वटा पसल चाहे कतै पाउनु अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो समयमा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
5: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ।
1: नसुनु बहिनी सुनि दुधकुण्ड नगरपालिका ओडामिनो 5 मा भएको शान्ति स्टोर एण्ड सप्लाई हुने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी।
3: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलुखुम्बु नगर पालिका वड़ा नंबर 5 सन्नेरी सोलुखुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरम्मत पनि गरिन्छ। थप जानकारी का लागि संपर्क नंबर गुरुकुल नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-0000 सोनी ढुकुंडा नगरपालिका पांच सैलरी सुनो रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गति 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जीवन को स्मृति प्रति होने गहरो तथा शोक सही राष्ट्रीय विपत्ति को बुझीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को नीति सारित हो। इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दिखाने अद्भुत स्वर्ग विश्वास को लगी हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद नया नीति में इस मैराथन भव्य और सफलतापूर्वक संपन्न कर हमीर थप सहयोग सेवा तथा शुभकामना प्रदान करदिक आग्रह करेट पांडा रिजोर्ट संघ को सहकार में इस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना करने वाले रेट पांडा मैराथन को नीति परिवर्तन कर 2026 नोवेम्बर 28 में आयोजना करने निर्णय विवरा संबंधित सब में जानकारी कराई तेरे वातावरण में सुधार के लिए मौसम संबंधी सही सूचना प्राप्त कराओ सुरक्षित भविष्य निर्माण कराओ मौसम तथा जलवायु संबंधी सूचना निरतिने कराओ मौसम पूर्वानुमान की जानकारी नियमित रूप में कराओ प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाओ जलवायु परिवर्तन का असर घटाने सामूहिक प्रयास कराओ वन संरक्षण वृक्षारोपण में सक्रिय सहभागिता जनाओ ऊर्जा बचत पर स्वच्छ ऊर्जा को प्रयोग बढ़ाओ वातावरण प्रदूषण नियंत्रण में जिम्मेवार बनाओ वातावरण संरक्षण करो जीवन रक्षा करो। आंतरिक मामला तथा कानून मंत्रालय पूर्ति प्रदेश द्वारा जनहित में जारी संदेश दीदी आज भोलि मेरे सामान के छिटो घटना आने एक्ल बस्ने रुचाह दुबाउटी जाना पैला खूब पढ़ने मं अब हेने मान पैला तो तस्त मे के दुख कर कमा को पैसा बैंक में अलि जमा करते थे अस्थि घर को लगी कहीं सामान किन्नपर्यो भाई निकलने गो पैसा नहीं सामो कुरा में किचकिच मत घर बार बिग्रने जस्त पो हो सको लौना दीदी समझ दिखो यू तो मगौस कोलकाता में बस्ने जस्त लक्ष मगौस तो
6: साथी गांधा खाना जबरदस्ती करे मेरे को मन भन्न सकिन खाने तेस पी बिस्तार बारी हो गए अभी तो लड़ लगे छाप्न सकिन अभी गाड़ो भैई
7: गाड़ो सारो मैं कहीं ठा छ अभी खुद को हिसाब तो छाने पर्स तुम्हें तो हम सहारा हो कि इस बर्बाद होने काम करते समझ त हम आमा बुआ ने समाज में बनाने गए पीछे प्रतिष्ठा छुट्टे इसको संरक्षण तिमी तंगी
6: दीदी धन्यवाद अब मैं सदैं छाड़े एक असल नागरिक बनने प्रयास करने मेरे श्रीमती धीरे दुख दिया मेरे सब ठीक परिवार मैं माफ कर
7: बारिशमा लज सृजना गरी धुबेसरी तिराउने वस्तु वा पदार्थ नागु पदार्थ वा नहुन सक्छ। विश्व स्वास्थ्य संगठनले नागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरू परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणाली र प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले नागु औषधको प्रयोग कुसा प्रसार मुखा नदीत्र स्वस्थ जीवन सभ्य समाज निर्माण में हाथी बालू लागू औषध बुक्का समाज निर्माण का लगी जिला प्रशासन कार्यालय सोलो खबू रोलू एफएम को संयुक्त प्रयास में जीवित जारी सकोस
3: कार्यक्रम सहभागिता को लगी सूचीकृत तथा प्रस्ताव आह्वान संबंधी सूचना
8: चालू आर्थिक वर्ष 2084-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यस्थित ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची वर्ष अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ। सञ्चालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान पेश गर्नुपर्ने कागजातहरू 10 कोटी कर सहित अनुसूचित 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भएको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूजा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुत्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735-5711 वा सूचना अधिकारीको नम्बर 9852-8283 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385-2400 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: फरक ल्याउन प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फार्मी सुनकुण्डको आधारभूत स्वास्थ्य सेवाको सञ्चालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फार्मी सुनकुण्डको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। हिसाब नर्स साइट 5 तह संख्या 1, बायोमेडिकल टेक्निशियन साइट 5 तह संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश टेक्निकको बहुसिम हुनेछ। दरखास्त दक्षिण साइट 5 तहको लागि 700 मात्र लाग्नेछ। प्रारम्भ लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर किएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू निकट फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, भाइ डाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिरूपी, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र वितरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही बदौ 24 गते कार्यान्वयन समयभित्र जिल्ला अस्पताल फार्मी सुनकुण्डमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फार्मी सल्लेरी सुनकुण्ड।
1: कान्छ थुप्रै लाग्यो चाँडै बाँच्छ।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।

만 약할 수 있어요. 아니 그때 아스네이 타운

0: राई राईको साधा स्टोरमा दिल्ली कभरहरू अर्डर गर्नु भएको थियो। म त एक्लै गएँ, जाउँ मेरो साथी।
1: म पनि राईको साधा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्।

0: का डिजाइन का कपड़ा सुपथ मूल्य में सामी सामी लैजानुहोस्। यहाँ डाउन जैकेट, सिलिकन जैकेट, जुत्ता, चप्पल, बच्चा देखि वृद्ध समयलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपड़ाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको सादा स्टोर स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु खुला नगरपालिका पास सल्लेरी सोलुखुम्बु।
1: खै जन्मदाता दिनुहोस् त।
2: जन्मदाता गरेको छैन नि म्याडम।
1: बाउ जन्मदाता नभए त विद्यालय भर्न हुँदैन नि।
2: मलाई त थाहा नै थिएन।
1: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
3: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज। दिदी छिमको सिम किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। सेप्टेम्बरमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डी फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059904 र 98638684। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुकुम्बु,
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: यौनताबाट बचाउ र बचाउ, यौनी हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनी हिंसाको जोखिममा पनि सक्छन्। हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र जसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बाल बालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद पनि गरौं।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: उपभोक्ता अधिकारको उच्चतम रक्षण गराउ ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बिल दूषक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा न्यासपछि नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उसुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्तिमा गरौं निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उसुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालयले कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश
1: खुम्बु कानून क्याम्पस एलएलबीमा धरना सम्बन्धी
0: सोलु खुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 सङ्गासीको लागि 3 वर्षीय एलएलबी प्रथम वर्षको धरना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार धरना हुनुहुन जानकारी गराइन्छ धरना कार्यक्रमको मिति धरनाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा असोज 10 गते नोटिसा प्रकाशन असोज 11 गते धरना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीको लागि 98 51 0 5 56 98 41 28 44 45 र 98 42 84 87 75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्लीले आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
2: सोलु दुधकुण्ड नगरपालिका हुँदा नम्बर 5 समिधिको बुद्ध विभागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशकभन्दा बढी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 34 2 3
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
3: हत्केरीका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थुक पाइन्छ त
4: ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसकेँ हौ
3: ल सुनु बहिनी सुनि दुखुम्ब नगरपालिका ओडामी 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक सिल्क वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु गुटकुंडा नगर पालिक वड़ा नंबर 5 सल्लेरी सोलु खुम्बु यहां बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत भी थप जानकारी का लागि संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 9763-0057-84 विवेक श्रेष्ठ 9862-82-0000 सुनो दुखकुंड नगरपालिका 5 सलिरी सुनखुम्बो रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 20 में आयोजित विनाशकारी बाढ़ी पहिरो ठूलो जनधन को स्मृति प्रति हमी गहिरो सफा सही राष्ट्रीय विपत्ति को बुझीलाई गंभीरतापूर्वक ध्यान दी उक्त मैराथन को नीति सारित हो इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति दिखाने अतुट सहयोग विश्वास को हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद नया मिति में इस मैराथन भव्य और सफलतापूर्वक संपन्न करना हमीर थप सहयोग सलाह तथा शुभकामना प्रदान कर हार्दिक आग्रह रेड पांडा निजोक संघ को सहकार में इस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना करने वाने रेड पांडा मैराथन को नीति परिवर्तन करी 2026 नोवेम्बर 28 में आयोजना करने निर्णय विवरा संबंधित सब में जानकारी कराई
5: अध्यक्ष शेर्पा हिमालय स्वास्थ्य वातावरण सुधार सुलुकुंडू।

0: मौसम सम्बन्धी तय सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौं, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुबाउँदै पनि जानु भएको छ, पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। मै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त? दुःख गरेर कमाएको पैसा बिचमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। मै न दिदी सम्झाइदिनु पर्यो। मो यो त माघौसो कलकत्तामा बस्नु जस्तो लक्ष्य छ त कोटेश्री, माघौसो त भाई के भएको तिमीलाई? निधाइदी भन त।
3: खै दिदी के हुनु, साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे, मैले पनि मन भन्नै सकिनँ र खाएँ, त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लड लागेको छ, छाट्नै सकिनँ, अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छान्नुपर्छ, तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछु? सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएपछि प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी धन्यवाद, अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु, मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर,
2: बारिशमा लग सृजना गरी धुबेचोटी तुलाउने वस्तुमा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ, त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्ज्वल भविष्य को लागि हाम्रो अभियान
1: डिजिटल
2: कलरला तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्कुम नगरपालिका 5 सोलु खुम्बु
1: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083-84 में राष्ट्रीय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा कार्यक्षेत्र ओखलढुंगा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू संचालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 30 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
3: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार टिभी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार किवी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेस गर्नुपर्ने ताजा जातहरू रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम संचालन हुने स्थान जग्गा जमीनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्सुत्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टो बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
3: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 037-5571 वा सूचना अधिकारीको नम्बर 9852-82-83 जोन प्राविधिक एकाई सोलुखुम्बु 038-5240 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलम मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: करार सेवामा पदपूर्ती गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशन अन्तर्गत जिल्ला अस्पताल फाप्री सुनकुण्डुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुनकुण्डुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रितपूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या दुई स्टाफ नर्स साइज पाँचौ तह संख्या एक बायोमेडिकल टेक्निसियन साइज पाँचौ तह संख्या एक उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइज पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। प्रारम्भ लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त वस्तु किएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र निवितरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुनकुण्डुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सुनकुण्डु।
1: छट्टै माग्यो वैशा जान लाग्यो जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन एकान्छा, गीत गाउँदै कता हिँड्नु?
3: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त नाम चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा छु हौ।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, त्यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कममा ल्याएका वा कम सिपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुनुहुन्छ?
2: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
3: ल दिदी, म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट टावेल केएल टावर छैटौतला काठमाडौँ। सम्पर्क
2: 9852017

अथवा सिद्धार्थ फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथी विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9853055768

विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक संपूर्ण विद्युत उपभोक्ता महानुभावहरू में विद्युत सुरक्षा तथा चेतनामूलक संदेश को सूचना जारी कर विद्युत का पुल तार ट्रांसफर्मर तथा अन्य विद्युत संरचना सधैं टाड़ा रहनुहोस्। बुझे हाथ के विद्युत सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युत जोखिम बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ। विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन सूची तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेटवर्कको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरंत जानकारी कराई ठूल दुर्घटना होने बात हो। थप जानकारी का लगी संपर्क नंबर कार्यालय प्रमुख 98-52-85-32-26 प्राविधिक प्रमुख 98-52-85-27 सूचना अधिकारी 98-52-85-12-26 र काउंटर 0-38-52-04-03। समयमै महसुल दिन उचाइ भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरण द्वारा जनहितमा सारी सन्देश।

0: बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्ष देखि योग्य दक्षर अनुभवी शिक्षक द्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि 12-31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-20456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: भाडा बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई सकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस्करण कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउन्
0: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकाउ र स्वदेशमै आत्मनिर्भर बनाऊ मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि झुटपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचार महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 या प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी व्यक्ति रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा त जान
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: नै न त, विदेशबाटै भए पनि थाहा पाओ हुलाकको के रहेछन् सुविधाहरू।
3: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, पहाडमा मात्रै होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: का सभी के सरोकार आज का बाल बालिका भोलि का सदनहार
1: बाल बालिका मधि होने कने दुर्व्यवहार कानून ने दंडनीय मिलेर्थ कसले बाल बालिका दुर्व्यवहार नगरऊ उन्हीं को अधिकार सुनिश्चित कर आफ्नो तर्फबाट सहयोग करू अनिवार्य रूप में विद्यालय पठाऊ र बाल मनोभावना बुझे शिक्षण सिकाई क्रियाकलाप में सहभागी कराऊ
0: कहीं कति बाल बालिका मधि दुर्व्यवहार भएको देखिमा स्वयं नबस संबंधित निकाय में उजुरी करो बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो बाल बालिका को सुरक्षा तथा संरक्षण सब को जिम्मेवारी असल सभ्य नागरिक को परिचय हो
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउंडेशन को सहयोग में रूप नेपाल द्वारा जनहित में जारी संदेश
2: क्या खतरा समाचार आई सको ट्रेन अब से
3: आएगी पत्ते आई सको रोमन सामाजिक संगल में आने में पत्ते आने पर्च मिथ्या भ्रामक सूचना हो इसे नाते ना इसे तो जल्द लगी हाल
2: मिथ्या भ्रामक मैं
3: तुम्हें
2: ठा
3: सुन मिथ्या सूचना आपूले ठह नपा लेख् या फैलाने क्रा हो भ्रामक सूचना जानी जानी नियतवश आपको फायदा वा स्वास्थ्य का लगी फैलाउने गलत सूचना हो यस्ता सूचना ने समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास सृजना गर्छ
2: त्यसो भए त यस्ता सूचना शेयरलाई गर्नु हुँदैन रहेछ
3: होले भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन पुष्टि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
6: हेलो हेलो म हजुरको बैंकबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आउँछ नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
8: हेलो नमस्ते
6: हेलो हजुर यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउनु खोज्नु भयो तपाईँले मेरो मेसेजमा आएको गुप्त ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु
7: ए नानी के भन्ने रहेछ के भयो
8: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
10: अनलाइन ठगी बारे सचेत बनौ यसबाट आफू पनि जोगियो र अरूलाई पनि जोगाऊ
9: नेपाल सरकार

0: istana. Sungguh sung. Anggumanmu dengan lubangku untuk perlu warga jiran atau buk sirimi.
1: Wah,
0: mana lagi istana?
1: Soita, tiada orang kau ke khas khusus kurang desa. Kiapa bana ta?
2: Kiapa ini mis?
1: Mungkin suni sakai. Ira buksa buksi bannya mudah ina. Yuta samajik abusas matra wo. Mujur, kasele buksi ko aruplanu, kupnu, pitnu, pira dimu wa. Gali biciti garnu mudah ina. Tisto kare samajik aparad wo. Buksi ko aruplanu, kupit garnu, tatha pira dimu le 10 persa kait. Rob 50,000 deki 1 lakh rupiah sama jariwana unca. Buksi arup lagai ra kupit anggabunga garnu le 10 persa कोई संगई जान मारने उद्योग अंतर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरुले आफ्ना अभिभावकहरुलाई पनि भन्नु है
2: हुन्छ
3: बक्सी अन्धविश्वास हो बक्सी विरुद्ध चेतना अभिवृद्धि गरौ समाजलाई सभ्य बनाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: नमस्ते डाक्टर सर
6: नमस्ते बस्नुस् न बस्नुस् त के हो
5: हेर्नुहोस् न डाक्टर साहब मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन बेला बेलामा उठ्छ डराउँछ टाउको दुख्यो भन्छ के गर्ने होला
6: यहाँ उठाउनु चाहिँ छुट्टी तोलेर अनि खाना कति खान्छ
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ नत्र खानै मान्दैन
6: हेर्नुहोस् अहिलेको समस्या नै यही हो बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन् यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देख्नु हुँदैन भनेको छ अब दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ
5: ओहो त्यो त थाहै भएन नि डाक्टर साहब
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने डर लाग्ने तौल बढ्ने भएको अब टाउको दुख्ने कारण पनि यही नै हो यसले पछि माइग्रेन हुने जोखिम रहन्छ उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ
5: ओहो फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब
6: हो नि बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने बोल्न सुरु गर्ने सोच्ने योजना बनाउन सिक्ने अन्तर्क्रिया गर्ने अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन ट्याब र टेलिभिजनको अमलबाट जोगाउनुहोस्।

0: नेपाल सरकार विज्ञापन बोर्ड
1: सामाजिक सञ्जाल में आउँदैन यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नाच्थेन यसरी जल्ले नै लगिहाल्छ नि
2: मिथ्या भ्रामक भन्छ के उनीहरूको छ
1: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्नु वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: ओहो त्यसो भए त यस्ता सूचना सेयरलाई गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ नीति र फोटो मिल्छ मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ
5: बाबा म आज स्कुल जाने मन छैन आज जाने नै है
2: होइन
5: यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
5: मैले साइन्सको काम चाहिँ गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो हो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
6: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्नु साइन्सको कन्ट्रोल गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
6: ओहो हो र हजुर आएरै राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजायहरू एक वर्षसम्म कैद र 50,000 जन्मना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
4: हस् म्याडम नेपाल सरकार विज्ञापन बोर्ड
7: नमुना दुपकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 98 47 85 19 समुद्र साक्य 98 61 83 35 34 टेलिफोन 0385 20 43 नमुना दुपकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरुण कुमार श्रेष्ठ 98 62 82 13 87 नमुना दुपकुण्ड आयल फर्म स्टोर सँगै न्यू आई स मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 98 62 93 06 46 नमुना दुपकुण्ड आयल फर्म स्टोर सुनु दुपकुण्ड नगरपालिका साथ गारमा जोर बौद्ध सुनिखु
8: बालक बालिकालाई कानमा लगाएको पाइएमा कानुन अनुसार खेला खाँदा
9: यहाँ साउजी को हुनुहुन्छ यता
10: बोलाउनुहोस्
9: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने
10: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन त्यही भएर मैले खाना बस्न दिएको छु काम लिएको छु हजुरहरूलाई के मतलब हो र यस्तो कुरा
9: हेर्नुहोस् हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका तपाईँ विरूद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ तपाईँ हामीसँग जानुपर्छ
10: हिँड्नुहोस् होइन कसले उजुरी गर्यो मैले त त्यस्तो गरेको छैन हजुर मैले त उनीहरूकै लागि गरेको यसो नगर्नु न हजुर
0: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ बाल बालिकालाई श्रम हुन शिक्षा दिउने
12: गुरु आज मेरो जन्मदिन हो याद त छ नि
13: संसारकी सबैभन्दा राम्रो मेरो प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बनाउन र ल आँखा बन्द गर त
12: त्यसै जिस्किन हुन्छ हजुर पनि ल आँखा बन्द गरे
13: ल अब आँखा खोला त
12: कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनसादी पसलबाट हो नि विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मङबारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ विधान रोहताल सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनसादी उद्योग सुन भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
14: बिरामी भयो क्या हो
15: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि उपचार गर्न काठमाडौँ नै जानुपर्छ
14: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुहोस् त्यही
15: हो र के डेन्टल रे
12: एभरेस्ट डेन्टल क्लिनिक सुनुदुत कुण्ड नगरपालिका 5 बसन्त बजार सल्लेरी सुलुखुम्बु
14: हाम्रा सेवाहरू
12: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखाई दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने झुक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुनिने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
16: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक बिदाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
17: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु जलमय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 98 21 12 99 र 97 46 58 43 87
12: अलिकति जत्न पास होइन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अनि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने किन्नर छैन भन्दा बजारमा
18: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी वर्षौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने किन्नर छँदै छ नि
12: यो कहाँ किन्न पाइन्छ अनि 500 सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
18: यो नेपाल भर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
19: खेतबारी जोत्न खेती गर्न ड्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही किलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने 10 कटर समेत उपलब्ध छ
20: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता खोप मल्टिपर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 98528 80 222 साथै 98010 20 895 मा मिस कल गर्नुहोस् लगतै तपाईलाई सुनाउनेछ
1: लगभग सबैजना आइसक्नु भयो आजको वडा स्तरको छलफल सुरु गरौँ न त आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ
21: हेर्नुहोस् भिरालो र सुक्खा जमिनमा पानी रसाउने जमिन भुक्को फुल्ने धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्
1: ल पहिरोका पनि लक्षण हुन्छन् र भनेको हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त सचेत बन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है
21: हो नि पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने पानीको मूल सुक्ने वा धमिलो हुने रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्
1: पहिरो जाने संकेत थाहा पाएर के गर्नु बसेको ठाउँ छोड्न सकिन्न
21: त्यसो भनेर कहाँ हुन्छ पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ
1: घरका सरसामान निकाल्नु पर्यो यत्तिकै हिँडिहाल्न मिलेन
21: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ
1: हो उहाँले भनेको कुरा सही हो ज्यान बाँचेको धन ज्यान नभए के धन के
20: नेपाल सरकार विज्ञापन
22: के भयो के को हल्ला खल्ला हो यो
23: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए के सकिनु नि गाउँमा सड़क बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके होइन
22: होइन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या हिँड्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
23: सड़क बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारा पनि सुक्थ्यो अब पानी लिन दुई घण्टा तल खोलामा पुग्नुपर्छ बाटो मात्र भएर के गर्ने
24: हो त है हामीले त ध्यानै नदिएको
23: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण पचाएर
25: विकासका नाममा विनाश नमिन्त्याउ नेपाल सरकार विज्ञापन बोर्ड

Yeti carpet. Carpet cushions, sir.

0: तिमी धेरै मलिन थकिदिन्छौ के भयो? उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो। ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: गुरु मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइन नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार ज्ञापन।
4: मेरो त हात खुट्टा अरुणासँग झन्झन गर्छ, इनासले मैदान बनायो, मेरो पनि के के हो के के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हिँडान भए पनि हिँड्न नदिने रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि हो त। हामी सिधै सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्र नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843789852, 9824417718, 9843439096 र 9861314472। अन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
6: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
7: गति 2026 अगस्त 20 आएको विनाशकारी बाजु पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सकारको छौं। सोही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति दोहोर्याउनु भएको अतिथ्यक र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सेवा तथा शुभकामना प्रदान गरिदिनु होला भन्ने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा निजोग संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ।
6: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सेवा सुलुकुन्डु।

0: बोलू एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: डिजिटल
0: कलरला तथा ज्वालामाई अफसेट प्रेस सोलुदुर्कु नगरपालिका 5 सोलुकुम्बु
2: का लागि 348 समाले अनुमति लिए 15 करोड़ भन्दा धेरै राजस्व संकलन ज्वालामुखी विस्फोट पछि इन्डोनेसियाको जकार्ता विमानस्थलमा उडान स्थगित पर्यटकलाई कम्तीमा 3 किलोमिटर टाढा राख्न आग्रह र एनबीएलमा आज पनि दुईवटा खेल हुँदै नेपाल खबरमा आज पुरा खबर भोटेकोशी नदीमा भरो

खोलामा एक रोग जनाको काममा नेपाली सेनाले तीव्र पारेको छ। भुटेको सिंहदीको बाढ़ीको बहाव तादीमा पसेर त्यहाँका दुईवटा पक्के पुलमा क्षति पुगेपछि नुवाकोटको बेलकोट गढ़ी हुँदै धादिङसम्मको यात्रा छ।

टन भार वहन क्षमता पुग्न सक्छ। पुल निर्माणपछि देवीघाट तथा आसपासका बस्तीमा आवतजावत र यातायात सेवा सहज हुने अपेक्षा छ। सरकारले संचालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट 10 वर्षको अवधिमा 18,16,807 परिवार लाभान्वित भएका छन्। कृषि मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्ने उद्देश्यसहित देशभर संचालन गरेको कार्यक्रमबाट 18 लाख भन्दा धेरै

0: परियोजना तयारी गरिएकोमा 56 अर्ब 35 करोड़ विनियोजन भएको अर्थात प्रक्षेपित रकमको 44% मात्र रकम प्राप्त भएको छ। आर्थिक वर्ष 73-74 में शुरू भएको परियोजना 82-83 में सम्पन्न गरिएको थियो। किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरीद गर्ने नीति लिएको कार्यक्रममा पहिलो पटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको छ। कार्यक्रममा खाद्य तथा पोषणमा धान गहुँ तरकारी आलू दलहन तेलहन गाई भैंसी त्यसै गरी बाख्रा बंगुर तथा आयात प्रतिस्थापनमा मकै फलफूल स्याउ ओखर माछा र निर्यात प्रवर्धन बालीमा कफी अलैची अदुवा बिसार र मौरी खेतीलाई प्राथमिकतामा राखिएको सूचना अधिकारी डाक्टर चौधरीले जानकारी दिनुभयो। यो वर्षको शरद ऋतु अर्थात असोज कार्तिकमा मनासु हिमार आरोहण गर्न 29 टोलीले अनुमति लिएका छन्। पर्यटन विभागको पछिल्लो तथ्याङ्क अनुसार 29 टोलीका 348 आरोहले मनासु आरोहणका लागि अनुमति लिएका हुन्। विभागबाट अहिलेसम्म कुल 32 टोलीका 367 आरोहले शरद ऋतुमा हिमाल चढ्न अनुमति लिएको मध्ये मनासुका लागि मात्र 29 टोलीका 348 आरोह रहेका छन्। यो सिजन मनासुका आरोहबाट 15,67,56,250 राजस्व संकलन भएको छ। बरखाको चुनुमरी एक साना गाउँमा रहेको 8,163 मिटर उचाइको मनासुमा केही वर्षदेखि पर्वतारोहीको आकर्षण क्षेत्र बढ्दै गएको छ। अहिले मनासु हिमाल आरोहणका लागि शेर्पाहरूले क्याम्प निर्माण गर्ने र बाटो बनाउने काम गरिरहेका आरोही नारस्याल छोदेनले बताउनुभयो। आरोहीहरू भने भोलि सोमबारपछि मात्र बेस क्याम्प आउने भनी जानकारी दिनुभयो। अहिले बेस क्याम्प नजिकै रहेको साना गाउँ आरोही र उनीहरूका सहयोगीले खचागच गरिएको छ। मनासु हिमाल विश्वको 8 र नेपालको 7 अग्लो हिमाल हो। यसलाई पिलर माउन्टेनका रूपमा पनि चिनिन्छ। आज विभिन्न 38 जिल्लामा बाढ़ीको मध्यम जोखिम रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान निकालेको बुलेटिन अनुसार काठमाडौँ उपत्यका सहित 38 जिल्ला र आसपास भएर बग्ने ससाना नदीमा आकस्मिक बाढ़ी आउन सक्ने जोखिम छ। काठमाडौँ उपत्यका सहित दोलखा सिन्धुली काभ्रे सिन्धुपाल्चोक धादिङ मकवानपुर चितवन नवलप्रासी गोर्खा तनहु नाम्चुङ कास्की लगायत जिल्ला र आसपास भएर बग्ने ससाना नदीको बाढ़ उल्लेख्य बन्ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमका साथै रसुवा र नुवाकोट जिल्ला भएर बग्ने भोटेकोशी त्रिशुली नदी तथा ससाना नदीको बढाव पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढ़ीको उच्च सम्भावना छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा आज सुनको भाव तोलामा 3,100 रूपियाँ घट्यो। पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोबाट पक्राउ लगायतका खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही बाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
2: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
1: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षीय बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
1: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056421261596170,
0: मोबाइल 9855 60

भएको छ। धनुषाको जनकपुरधामी घरमा बस्दै आएको उहाँको धनुषा धाममा उपचारको क्रममा हिजो बेलुका निधन भएको हो। मैथिली विषयमा पीएचडी गरेका डाक्टर लाल नेपाल राष्ट्र बैंकको सेवाबाट अवकाश प्राप्त हुनुहुन्थ्यो। उहाँले कथा, कविता, गीत, यात्रा, वृत्तान्त, लोक साहित्य लगायत विभिन्न विधामा महत्वपूर्ण योगदान पुर्याउनु भएको छ। डाक्टर लालको निधनसँगै मैथिली साहित्यले एक अनुभवी स्रष्टा गुमाएको छ। कारोबार हुन हप्ताको पहिलो दिन आज आइतबार सुन्छ।

छ। अस्ति शुक्रबार सोको भाव तोलाको 3,07,400 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 40 रूपियाँले घटेर तोलाको 4,725 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सरकारी गाड़ी सहित क्यासीमा पुगेका पर्साको सखुवा प्रसन्नी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्राधिकारले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नागरिक परीक्षक चक्रवाद बल्लका

भएको छ। गाउँपालिकाको मा 1-16-87 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरीकारी पर्साले जनाएको छ। अब विदेशको खबर। इण्डोनेशियाको अनाक क्राकाटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समयसम्म उडान स्थगित गरिएको छ। इण्डोनेशियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको अनाक क्राकाटाउ आज बिहान 3:53 झण्डै 30 सेकेण्डसम्म विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिम इण्डोनेशियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30-9:30 उडान सञ्चालन स्थिर रूपमा रोकेको जनाएको छ। जकार्ता, बान्तेन, पश्चिम जाभा, लामपुङ

0: आफ्नो विश्वास कायम राख्न सहयोग गरौं। धानी झाँक्री र अरू घरेलू उपचार पुर्याउन लागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: कृषि मन्त्र नाग सिंह।
0: मध्य पहाड़मा भण्डारण गरिएका आलुमा रोग लाग्न नदिन जनकदेव, दिहुरे, कार्डिनल, खुमल सेतो एक, खुमल लक्ष्मी, खुमल उज्जवल, खुमल उपहार, खुमल विकास मध्ये उपलब्ध जातका स्वस्थ आलु छनौट गरौं। आलु शीत भण्डारबाट निकालेर उज्यालो ठाउँमा सिजाई हरियो टुसा आएपछि मात्र रोपौं।
3: श्रोतावृन्द, तपाई अहिले सुनिरहनु भएको छ सूर्य एफएम। सूर्य एफएममा अब तपाईले सुन्न सक्नुहुन्छ विभिन्न नेपाली पद गीतहरू।

0: समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलू दुधकुण्ड नगरपालिका उदानगर पाँच समिरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: तपाईँको दिनेश राई सम्पर्क नम्बर 98578703 5 र 98160034213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका नम्बर 5 समेरी सोलुखुम्बु।
0: सोलुखुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 84 को लागि 3 वर्षीय एनएलडी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म परीक्षा असोज 10 गते नतिका प्रकाशन असोज 11 गते भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म सब जानकारीका लागि 98150055 98148 4443 र 98427875 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस
2: हत्केरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चाहे पत्तै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समयमा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुम्बुमा सबै थुक पाइन्छ त।
3: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
2: नसुनु बहिनी, सुरु दुखुम्बा नगरपालिका ओडा नम्बर 5 मा रहेको शान्ति स्टोर एन्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड आधुनिक फ्रिज वाइरिङका सामान जे खोज्यो त्यही तयार। लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने। म त ढुङ्गा खोज्दा बौटा मिले जस्तै भयो नि दिदी।
0: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरु सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सोलु दुधकुण्ड नगरपालिका 5 सल्लेरु सोलुखुम्बु।

Happy Valley Prison. नेपाल सरकार विज्ञापन बोर्ड।

0: ना अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइछ। दिदी छिनको सिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्ने त, जहाँ पायो त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सलिनको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ। के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच चन्दिनीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्। यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ। साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
1: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 98059090094 र 98638064 18। वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुकुम्बु,
1: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
2: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: त्यसो भए उनीहरू सुनामलाई के भएको छिटो गर्दैन आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुब्राउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे हुनु के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियो अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको पैसा नै छैन सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ घरबारै बिग्रिने जस्तो पो भइसक्यो लैमा दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा देखिने जस्तो लक्षण छ त कतिसी लागौसो त भाइ के भएको तिमीलाई भाइ भन त
1: खै दिदी के भएन साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि मैले भन्नै सकिनँ र खाने त्यसपछि बिस्तारै बारी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिनँ अहिले पनि गाह्रो भइरहेको छ
0: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुर्को सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
1: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक भन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर
2: बारिशमा लज सृजना गरी धुमकेटी तुलाउने वस्तु वा पदार्थ लागु पदार्थ वा नगर सक्यो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थहरूले परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको तीव्र स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम स्वस्थ जीवन सभ्य समाज निर्माणमा हात्ती बालो लागू औषध बुक समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सुलु खगु र सुलु एफएमको संयुक्त प्रयासमा जुडहितमा जारी सन्देश
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भए सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मुसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
3: पेश गर्नुपर्ने कागजातहरू रु 10 कोटी खर्च सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौता अवस्थामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि, सरकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवडा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 037525711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: आपूर्ति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशन अन्तर्गत जिल्ला अस्पताल साधनी सुनखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल साधनी सुनखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रित पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक अनुसारको पद हेल्थ असिस्टेन्ट साइट संख्या 2, स्टाफ नर्स साइड 5 संख्या 1, बायोमेडिकल टेक्निशियन साइड 5 संख्या 1। उम्मेदवारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भए 40 वर्ष नलागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बहुसिम हुनेछ। दरखास्त दस्तुर साइड 5 तहको लागि 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त वस्तु किएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भने प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण बायोडाटा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल साबु सुनखुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल भाबु सल्लेरी सुनखुमा।
1: होइन एक अंशा गीत गाउँदै कता हिँड्ने?
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
1: खोज्दै हिँड्दै संसार भेटिन्छ नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
2: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिट्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
1: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चेकमा जापानी सोचा पढ्ने अनि जापान जाने।
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ, यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिनेर बिना झन्झट जापान जान प्रशिक्षण समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याकलागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
2: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति खेर हुनुहुन्छ?
1: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा।
2: ल दिदी, म त हिँड्छु, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
3: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौतला, काठमाडौँ। सम्पर्क 9850-17979 र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
0: यदि
1: तपाईँको दशमा जन्मजात पोतारा घुमको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काफी पनिपा नगरपालिका एघारमा प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 तुरन्त सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 52 55 780 अङ्कमा 9852 055 768

0: मैं मेरे तो हाथ खुट्टा अरुणा सा झमझम करसले हैरान बनाओ मेरे पनी केटी हो केटी खाई एक बार को जिंदगी दुख दुख में बिताने पर्ने उपचार कता कराने हो
1: दीदी मैं ग्यास्ट्रिक भर तनाव थाके हैरान भिंदा नगरी रात भर जागरण जस्ते बस् तर यह सरल नगर को उपचार आमजी औषधालय में हो रही तीन भर उपचार कराने भाग आमजी औषधालय तीर हेन दीदी और संगे जाऊ
2: यहाँ नक्सा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाक कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्र नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गर्नुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपन थेरापी र अक्पञ्च विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिष्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201129 98 43 79 86 52 98 24 74 17 18 98 43 49 96 र 98 61 23 14 72 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि
3: नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्रको सार्वजनिक सूचना
4: सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ।
3: विद्युतका पुल तार ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस् 60 दिनभन्दा बढ़ी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
4: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना भ्रंशन क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको हुनेछ। पुलमा आगो लागेको तार नेटवर्कको ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
3: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 98 52 85 32 26 प्राविधिक प्रमुख 98 52 85 27 सूचना अधिकारी 98 52 85 12 26 र काउन्टर 0 38 52 04 03
4: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: सुम्बू बहुमुखी कैंपस में स्नातक तह प्रथम वर्ष को वर्णा संबंधी सूचना।
1: गत 34 वर्षदेखि योग्य दक्षर अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि मात्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01056, 9841-63-53-37 र 0385-24-56। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस।

0: सोलु एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: संचय सोलु एफएम स्टुडियो टाइम
2: इट्स 1 PM दिउँसोको 1 बजे
0: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ज्वालामय अफसेट प्रेस सोलु दुर्गुण नगर पालिका 5 सोलु खुम्बु
2: आदरणीय श्रोताबृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएम मा अब तपाईले सुन्न सक्नुहुन्छ।

0: मानव देश विखण्डता ओसार पसार जघन्य अपराध हो।
1: तपाईंकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिउ।
0: देश विखण्ड र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव देश विखण्ड तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सामूहिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्काप वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आएको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: ए, शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौ उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रेडियो नेपालद्वारा जनहितमा जन सन्देश

0: साथी हेर न यो केरा खतरा समाचार आइस भाई अब के
1: आए त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक हुन्छ उनीहरूको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: हेलो
5: हेलो
4: म हजुरको बैङ्कबाट बोलेको तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
5: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
6: हजुर
5: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
6: लु त हेलो भन्नुहोस् त
4: हेलो हजुर
6: हजुर
4: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
6: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
5: ए नानी के भन्ने रहेछ के भयो
6: हेर्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
5: ल ल ल किन दिन्थे
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
7: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ
7: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ
2: नेपाल सरकार विज्ञापन बोर्ड

0: इस्लामा सुन्न सुन,
1: हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त
0: बोक्सियो रे नि
1: हो र
0: होइन होला त्यस्तो त।
2: सोइता तिमीहरूको के खास कस कुरा हुँदैछ के भयो भन त?
0: के भएन मिस,
2: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो। कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अंगभंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
0: हुन्छ।
3: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
7: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउनु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो भाइ अब के हो
2: यत्तिकै पत्याइस रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआथिन यसो त जल्ले नै लगिहाल्छ नि
1: अरे मिथ्या भ्रामक हुन्छ के उनीहरूको चाहिँ
2: तिमीलाई थाहा थिएन
1: थाहा थिएन
2: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
1: ओहो त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है
2: हो नि भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
3: भ्रामक सूचना नफैलाउ जिम्मेवार नागरिक बनाऊ
4: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।

0: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
1: नो किन के भयो सन्चो भएन
0: होइन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
1: ए कुरा त्यस्तो थियो ल हेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
2: नमस्ते कति टाइमले पाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: हस् म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: नमुना दुधकुण्ड आयल फर्म स्टोर हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-243 नमुना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तरण कुमार श्रेष्ठ 9862-82-13-87 नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै यूआईस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा जोरबौद सुलुखुम्बु

0: बालक बालिकालाई काममा लगाएको पाइमा कानून अनुसार खडा कार्वाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: किन खोज्नु भएको होला हजुर?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कार्यवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ। नेपाल सरकार विज्ञापन हो।
5: एउरो आज मेरो जन्मदिन हो, याद त छ नि?
6: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
5: त्यस्तै जिस्किनुहुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
6: ल अब आँखा खोला त।
5: वाउ कस्तो राम्रो उठी, अनि मङ्गलसूत्र पनि। ओहो मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनचाँदी पसलबाट हो नि। विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मङबारी, तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 97 42 28 40 56 र 98 67 53 0 620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनचाँदी उद्योग, सोलु दुतकुण्ड नगरपालिका, कुडा नम्बर 5, सलेरी, सोलु।

ए हीरा खेती बारी पैसा फल रुख टिप्ने अरु खेता लाछन बसौली सुखैमा ए ढुंगै पनि प्यारो लाग्छ मनले पूजा गरेको पछि हट्नु कसरी झन् तिमी।

0: 아야, 아야, 보내라고 버셔서도. 미란이 뭐야, 어?
1: 3일째 दात दुखेर म त हैरान भए नि उपचार गर्न काठमाडौँ नै जानु पर्छ
0: आ कति पीर मानेको केको काठमाडौँ जानु पर्छ त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त बरु जानुस् त्यही
1: हो र के डेन्टल रे
2: एभरेस्ट डेन्टल क्लिनिक सुलु दुतकुण्डी नगरपालिका पाँच बसन्त बजार सल्लेरी सुलु खुम्बु
0: हाम्रा सेवाहरू
2: दाँत सफा गर्ने दाँत टल्काउने दाँतमा सिमेन्ट भर्ने दाँत कलरको सिमेन्ट भर्ने नदुखै दाँत निकाल्ने दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने निक्न र लगाउन सक्ने गरी दाँत राख्ने ग्यारेन्टी भएको फिक्स दाँत राख्ने ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँतको एक्सरे गर्ने सुन चाँदीको दाँत राख्ने गिजा सुन्निने रगत आइराख्ने मुख गनाउने समस्याको उपचार गर्ने बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने
3: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेलाइजेसन स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ
4: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा प्रोपाइटर श्रीराम सहनी सम्पर्क 9821129090 र 9746583487
5: अलिकति जोत्न पाछैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि हामी महिलाले चलाउन सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एकपटक लगानी गरी 10 वर्ष झुक्क हुन होन्डाको महिला मैत्री 2 वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि
5: यो कहाँ किन्न पाइन्छ अनि पार्ट्स र सर्भिस कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न खेती गर्न ल्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
8: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्भिस प्रणाली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0735

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको। हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने

0: त्यो थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
0: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढ़ाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन हो।
3: के भयो? के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि, गाउँमा सड़क बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हामी मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सड़क बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

नेता सबले बिर्सिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: आज त तिमी धेरै मलिन थकी देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गरे, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: मैले त सोचेकै थिएन, यी त घरभित्रका सामान्य कुरा होला नि भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यो हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ए बाबु, मैले मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने, उपचार कता गराउने होला?
5: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ, थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हेरेको नि म त। आउनुहोस् दिदी, बरु सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 9843979852, 9824417718, 9843449096 र 9861313472। आमजी औषधालय सोलो दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्युदाता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
7: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: सोलुखुम्बु कानून क्याम्पस एलएलबीमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुने हुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण 1 गतेदेखि 3 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851001056, 9841828445 र 9842487750। गीता घिमिरे क्याम्पस प्रमुख, सोलुखुम्बु कानून क्याम्पस
10: आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
11: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको, साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच, आँखाको नानीबाट फोहोर निकालिन्छ, आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ, आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ, चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ, विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 10% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
10: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 130 34 2 3।
11: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुत्कुमा नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।

0: अट्टेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम गर्छ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो? धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुनु दुपकुण्ड नगरपालिका ओडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान, जे कुजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाइने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा बेउटा मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुनु दुपकुण्ड नगरपालिका पाँच सोलिरी सुनु खुम्बु।
3: रेड पाण्डा म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना।
4: गत 26 अगस्त 2020 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो शोकाकुल छौं। सही राष्ट्रिय विपत्तिको गुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अटुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ। रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
3: अध्यक्ष निमा टेन्डु शेर्पा, हिमाली स्वास्थ्य र वातावरण सुभाष।
5: हिंसाबाट बचाउ र बचाओ, यौनजन्य हिंसा सामाजिक अपराध हो। बाल बालिका यौनजन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन, बानी बेहोरा, अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं। बाल बालिकासँग नियमित सम्वाद गर्ने गरौं।
6: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहित

उपभोक्ता अधिकारको संरक्षण गरौं, गृहस्थी वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं, कारोबारमा बिल विशोक लिने र दिने गरौं, कारोबारलाई पारदर्शी बनाऊ, नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ, वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं, वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं, वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं, निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं, भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश। यदि तपाईँको वर्षामा जन्मसाथ पोटारा घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा वडा स्थापना केन्द्र एसआरडीसी काभ्रे पनिपा नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अङ्कमा 9852055768।

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। भिजेको हातले विद्युतीय सामग्री नछुनुहोस् र बाल बालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिनभन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, ध्वंसन, क्षति तथा विद्युत सेवामा अवरोध निम्त्याउँछ। चोरी देखिमा कानून कार्यवाही गरिनेछ। पुलमा आगो लागेको, तार नत्रिएको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिएमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: प्रथम वर्ष को भर्ना संबंधी सूचना।
1: विगत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेहुला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म। कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि। रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851010556 9841653537 र 0385204556। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: रेडियो एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागी हाम्रो अभियान
1: डिजिटल
2: कलर ल्याब तथा ज्वालामाई अफसेट प्रेस सोलु दुतकुम नगरपालिका 5 सोलु कुम्बु
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नवा ब्रह्माण्डी बढ्ने जोखिम भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने एक वर्षको समय चालक यात्रु बीचको संसारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य र लगातार तेस्रो जित सहित नेपालमा एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार नेपाल खबरमा अब पूरा खबर भोटेकोशी नदीमा आएको भारी आएको आज 12 दिन आज पनि खोज तथा उद्धारको काम चलिरहेको छ अस्ति 10 दिनमा दुईजना र हिजो 11 र 12 दिनमा दुईजनाको जीवितै उद्धार भएकोले आज पनि जीवित उद्धारको आशासहित खोजीको काम भइरहेको छ रहिरहेका व्यक्तिका आफन्तले पनि झिनो आशा राखेर खोजीलाई निरन्तरता दिएका छन् तर 6 जना मानिस फँसेको आशंका गरेको चिमुनी जलविद्युत आयोजनाभित्रको उद्धारका लागि अहिलेसम्म ठूला उपकरण लैजान सकिएको छैन यस्तै रेसुवा गढी जलविद्युत आयोजनाका 93 जना कर्मचारी तथा श्रमिक सम्पर्क दिइन्छन् जसका परिवार उद्धारको पर्खाइमा छन् परिवारजनले जंगल र खोलाका खोज्न समेत तत्काल खोजी गर्न माग गर्दै संयन्त्रको ढिलाईप्रति गुनासो गरेका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्म 1,341 जनाको शव भेटिएको छ अब 4,996 जना सम्पर्कविहीन छन् यस्तै 6,075 जना घाइतेको उपचार भएको छ अहिलेसम्म प्रभावित क्षेत्रबाट 13,104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ उद्धार गरेका मध्ये 3,652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन् प्रहरीका अनुसार एकैपटक धेरै शव आउँदा व्यवस्थापनमा कठिनाई भएकाले डीएनएका लागि नमूना संकलन गरी जमीन मूल्य शब्द व्यवस्थापनको काम भइरहेको छ अहिलेसम्म 1,037 शब जमीन मूल्य राखेको प्रहरीले जनाएको छ 98 शब आफन्तले बुझेका छन् पृथ्वी राजमार्ग अन्तर्गत नौदिशी मोगलिङ सड़क खण्डमा पर्ने कृष्णभीरको अवरोध हटाउन खोलिएको अस्थायी ट्रयाकलाई फराकिलो बनाउने काम भइरहेको छ नौदिशी मोगलिङ सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण ओछार्ने काम भइरहेको छ अहिले सड़कको भित्ता काट्ने ग्राभलिङ गर्ने ग्रेडिङ मिलाउने र पहिलो व्यवस्थापनको काम भइरहेको छ निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सकाभेटर र बुलडोजर र लोडर सहितका भारी उपकरणहरू परिचालनमा ल्याइएको छ अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाडी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन् बाढ़ी प्रभावित जिल्लाहरू रसुवा नुवाकोट र भालिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनाका काम तीव्र बनाएका छन् राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय बनेका हुन् नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एआईएनमा आबद्ध 30 वटा संस्थाहरूले खाद्यान्न त्रिपाल कम्बल हाइजिन किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन् राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभागले गरेर काम गरिरहेको एआईएनका अध्यक्ष डाक्टर सञ्जय कार्कीले जानकारी दिनुभयो प्रथम चरणको राहत वितरणपछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा बालबालिका महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिने पुनर्स्थापना काम अघि बढ़ाइने एआईएनको विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सञ्जना विष्टले बताउनुभयो सरकारले दीर्घकालीन पुनर्स्थापनाका लागि आह्वान गरे बमोजिम बितेको 30 वर्षदेखि सक्रिय 101 सदस्य रहेको एआईएनले विपद व्यवस्थापनका विभिन्न उपसमितिमा रहेर काम गरिरहेको छ चीनसँगका मुख्य दुई नाका रसिया गल्फका तातोपानी दुवै ठप्प भएपछि चीनसँगको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढीपछि रसिया गल्फ ध्वस्त भएको र तातोपानी नाका पनि चीनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोराल नाका मात्र सञ्चालन छ। नाका फेरि सधैँ नजिकै गरेका चाडबाडका बेला बजारमा भोगी वस्तुको महँगी बढ्ने व्यवसायहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाडौँसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 रूपियाँ र रसिया गल्फबाट 1.5 लाख रूपियाँ ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरोना नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायहरू बताउँछन्। यसका साथै जुनसुन भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकोले पनि ढुवानीमा थप शास्ति र ढिलाइ हुने देखिएको छ। चीनले सड़क मरमत र सुरक्षा कारण देखाउने तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन र रसिया गल्फ नाका तत्काल खोल्न सम्भव नै छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्र खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: मेरो कथा ब्याङ्किङ गर्दै थियो। सम्झीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु परेको।
7: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सिएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
1: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सिएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
8: फोन 0756-4493-33, 4395-555।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ। रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 युरो पेन्टको खरिद पाउनुहोस् लकी ड्र कुपन। अनि पाउनुहोस् 3% एसी 1 साल डबल डोर फ्रिज, 3% चुलो, राइस कुकर, वाल ट्रक अनि बम्पर प्राइसमा पाउनुहोस् 1 जोडीको लागि 2 बाली। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: धेरै बचत, धेरै कायदा, बिमा काचन फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सीधै कुरा प्रश्न विचार यो उज्याला रेडियो नेटवर्क काठमाडौँ। सरकारी गाड़ी सहित क्यासीमा पुगेका पर्साको सखुवा पर्सौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव पक्राउ परेका छन्। जिल्ला प्रहरीकाहरूले पर्साका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायक उपेक्षक चक्र बहादुर मल्लका अनुसार सखुवा पर्सौनी गाउँपालिका 6 का बासिन्दा एवं गाउँपालिकाका अध्यक्ष यादव पक्राउ परेका हुन्। छर्के जाँचको क्रममा बिरगंजको क्यासिनोबाट गैराती अध्यक्ष यादव सहित आफ्ना पक्राउ परेका छन्। पक्राउ परेकामाथि अनुसन्धान भइरहेको छ। गाउँपालिकाको ना 1/1687 नम्बरको गाड़ी पनि क्यासिनो परिसरबाट नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुक टुक चालकहरूलाई स्थानीय मराठी भाषा सिक्ने 1 वर्षको समय सीमा दिएको छ। चालक र यात्रुबीचको सञ्चारमा सुधार ल्याएर यात्रालाई सहज बनाउने उद्देश्यले लागू गर्न लागेको भाषा सम्बन्धी नयाँ नियमको चौतर्फी विरोध भएपछि सरकारले यो निर्णय गरेको हो। यसअघि गएको अगस्त 20 महाराष्ट्रका यातायात अधिकारीहरूले चालकहरूको मराठी भाषामा कुराकानी गर्ने क्षमता परीक्षण गर्न थालेका थिए। परीक्षणमा असफल हुने चालकहरूलाई भाषा सिक्न 1 महिनाको समय दिएको थियो। तोकिएको अवधिभित्र भाषा नसिके चालकहरूको अनुमति पत्र, लाइसेन्स निलम्बन वा खारेज गर्ने समूह कडा व्यवस्था गरिएको थियो। तर सरकारको यो कदमप्रति चालक संघ संगठनहरूले तीव्र आपत्ति जनाएका थिए। भाषा सिक्ने क्रममा नै कामदारहरूले आफ्नो रोजगारी र जीविकोपार्जन गुमाउनु पर्ने जोखिम रहेको चालकहरूको तर्क थियो। महाराष्ट्रमा कार्यरत बहुसंख्यक ट्याक्सी चालकहरू भारतका अन्य हिन्दी भाषी राज्यहरू उत्तर प्रदेश र बिहारबाट पुगेका हुन्। राज्यका यातायात मन्त्री प्रताप सरनाईकले यो अन्तिम मौका भएको र यस वर्षभित्र चालकहरूले भाषा सिकिसक्नुपर्ने बताउनु भएको छ। महाराष्ट्रमा अहिले झण्डै 9,79,000 वैध ट्याक्सी र टुकटुक दर्ता छन्, जसमध्ये आधाभन्दा बढ़ी राजधानी मुम्बई क्षेत्रमा सञ्चालित छन्। खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले साउदी अरबलाई हराउँदै लगातार तेस्रो जित हासिल गरेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेटमा भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेट हराएको। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रनमा रन बनाउँदा अल आउट भयो। यसअघि नेपालले पहिलो खेलमा बहरनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको थियो। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल

0: समाचार भन्ज्याङ मित्रको खबर शुरू गर्नु अघि नेपालको खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भेटेपछि बाघको 12 दिन अघि पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 वटा शव भेटियो। 4996 जना अझै सम्पर्क हुने। बाघ प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरू सक्रिय र सुधार नुवाको प्रधानमा 30 वटा संस्थाले काम गर्दै चीनसँगको द्विमुखी नाका र सहकारी क्षेत्र तपाईँमा ठप्प भएपछि चीनसँगको व्यापार कोरोना नाका केन्द्रित थपानी नाका चाँडै नखुलाए चाक भवन सामान अभाव र महँगी बढ्ने जोखिम। भारतको महाराष्ट्रमा ट्याक्सी र टुकटुक चालकलाई स्थानीय भाषा सिक्ने 1 वर्षको समय। चालक र यात्रीबीचको संचारमा सुधार ल्याएर यात्रालाई सुरक्षित बनाउने उद्देश्य। र लगातार तेस्रो जितसहित नेपाल एसिसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल ए क्रिकेट टोलीको लगातार तेस्रो हार।
1: मेरो चोरको काख
2: स्वच्छ सुन्दर र शुद्ध प्रकृति
1: शान्ति र आनन्दको अनुभूति
2: घरबाट टाढा
1: सहरबाट नजिकै
2: तपाईँको स्वागत र आतिथ्यका लागि सधैँ तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946563 र 9841954481। वेबसाइट झुले.com.np।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभल मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा। सेवा शुल्क मात्र 0.5% र 3 लाखसम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्षसम्म। सरल प्रक्रिया तथा छिटो स्वीकृति। सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: मेरो छोरी छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा मिस्न चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
7: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै स्थितिमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
8: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाथ पोखरी काठमाडौँ फोन नम्बर 44-28-242
0: जल रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ मित्र खबरमा तपाईँलाई स्वागत छ। भोटेको स्थित तेस्री नदीमा आएको बाढ़ीले पुर्याएको क्षतिप्रति काठमाडौँ उपत्यकावासीले दुःख व्यक्त गर्दै ऐक्यवद्ध जनाएका छन्। बिहान काठमाडौँमा आयोजित सामूहिक ऐक्यवद्ध र्याली मार्फत रसुवा नुवाको धादिङ र चितवनका प्रभावितप्रति सहानुभूति प्रकट गरिएको हो। नागरिक समूहले बीच नाशकारी महाविपदमा ज्यान गुमाउनेहरूप्रति श्रद्धांजली अर्पण गर्दै विपत्ताका खोजीमा अत्याधुनिक प्रविधि र स्रोत साधन प्रयोग गर्न सरकारसँग माग गरेका छन्। कठिन परिस्थितिमा उद्धार कठिन सूचना निकाय स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको प्रशंसा गर्दै उपत्यकावासीहरूले प्रभावितहरूको पुनर्स्थापना र क्षतिग्रस्त पूर्वाधारको शीघ्र पुननिर्माणलाई दृढकारण राष्ट्रिय प्राथमिकतामा राख्न सरकारसँग आग्रह गरेका छन्। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णगिरीमा सड़क भाँसिएपछि पछिल्ला 3 दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाडौँ भित्राइएको छ। नेपाल ऑयल निगमको अनुसार विभिन्न 18 वटा कम्पनीले 12 पर्सा मकवानपुर चितौल नौप्रासी दारूसा तथा महोत्तरमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,887 सिलिण्डर काठमाडौँमा ल्याएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाडौँ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यास आपूर्ति निरन्तर गरिरहेको छ। यही भदौ 14 गतेदेखि सुनेको कटानका कारण पृथ्वी राजमार्गको कृष्णगिरीमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटोमा रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाडौँ भित्राउने व्यवस्था गरेको हो। पनि महानगरपालिकासँग सम्बन्धित सार्वजनिक सरकारका जानकारी र खुल्ला तथ्याङ्क उत्पादन भएकी बखत महानगरवासी र सरकारवालाको पहुँचमा पुग्ने प्रणाली कार्यान्वयनमा ल्याउन कार्यवाहक मेयर सुनिता डंगोलले शहरी योजना आयोग र विभागका प्रमुखहरूलाई निर्देशन दिनुभएको छ। आर्थिक वर्ष शुरू भए यताका प्राप्त प्रगतिका विषयमा जानकारी लिने र लक्ष्य हासिल गर्न देखिएका चुनौतीहरूलाई आन्तरिक समन्वय मार्फत समाधान गर्ने उद्देश्यले शहरी योजना आयोग र विभागीय प्रमुख बीचको पाँच समीक्षा बैठकमा उहाँले प्रणाली विकास गर्न आयोगलाई र विकसित प्रणाली

खेल प्रशिक्षण तथा प्रतियोगिता संचालन गर्दै आएको र खेलाड़ीहरूलाई सम्मान गर्दै आएको बताउनुभयो। नागरिकले स्वस्थ राख्ने उद्देश्यले नगरपालिकाले ओडामा खुल्ला व्यायामशाला समेत स्थापना गरेको मेयर प्रजापतिले जानकारी दिनुभयो। दिउँसो 3 बजेको राष्ट्रिय र 4 बजे भित्रका खबर सक्नु अघि मुख्यमुखी खबर फेर्ने पटक। खुशी बाघीको 12 दिन अझै पनि जीवित भेटिने आशा संयुक्त खोजी चल्दै 1341 शव देखियो। 4,996 जना सम्पर्क देखियो। बाढ़ी र हिम पहिरो प्रभावित प्रति उपत्यकावासीको ऐक्यबद्धता र हात अपना निर्माण राज्यको ध्यान आकर्षण। 3 दिनमा 87,000 ग्यास सिलिण्डर काट्नु र मित्रको निगमको भनाई। अहिलेलाई 4 बजे भित्रका खबर यति नै। बेलुका 6 बजे नेपाल उज्यालो अनलाइन .com पर्दैन सुन्दै गर्नुहोला। यात्रा गर्नु पूर्व सड़क र मौसमको अवस्था

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै गएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरमा नै जानु लागेको हो। ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा सानी सानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु कुमार नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: खै जन्मदाता दिनुहोस् त।
4: जन्मदाता गरेको छैन नि म्याडम।
3: ल जन्मदाता नभए त विद्यालय भर्नु हुँदैन नि।
4: मलाई त थाहा नै थिएन
3: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, बैंकमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
7: Khalo bhi man, papi nagar, chalai saram.

0: sanki bayıkladım. Bir pas bakar, bir yapın bu.
1: La, asti varkane ki mera liyay ko, fer bijli ka bulb jale sa. Ey kanchi, zyada pasal gaire bijli ka bulb mera aisa. Aa didi, chinko chin ki mera kasari saknu. Ramro original bijli ka saman haru kinnu parni ta. Jahan paaye tahi bata lyaunda, estai duplicate huncha ta. Original bijli ka saman kinna ta, o sallir ko barsa electronics ma janu parcha. के तपाई घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरु खोज्दै हुनुहुन्छ यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरु लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क गर्नुहोस् यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान सर्भिस केबल मल्टिप्लग पावर सकेट लिस्टी अर्थिङको तार अर्थिङ रड अर्थिङ केमिकल उपलब्ध छ साथै एलसीडी एलईडी टीभी साउन्ड सिस्टम कम्प्युटर ल्यापटप हाउस वायरिङका सामानहरू चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मर्मत गरिन्छ साथै डिप फ्रिज फ्रिज एसी पाउनका साथै मर्मत पनि गरिन्छ
2: प्रोपाइटर अजय पञ्चियार सम्पर्क नम्बर 9809904 र 9863-68-64-18 वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर सोलु दुतकुण्ड नगरपालिका पास कलेरी सोलु कुम्बु
3: राष्ट्रिय वाणिज्य बैंक देखि 30 मिटर भित्र
4: यौनताबाट बचाउ र बचाउ यौनसनी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसनी हिंसाको जोखिममा हुन सक्छन् हिंसा समिति असन्तोष साथीलाई परिचित नदिँदा र यसैबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन पानी बेहोरा अभिभावक परिवर्तन आएको हुन सक्छ त्यसको पनि उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क हुन गरौं
5: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेशद्वारा जनहितमा

0: todos este consejo cuando cuando lo dais.
1: उपभोक्ता अधिकारको संरक्षण गरौं ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गरी उपभोक्ताको अधिकारको रक्षा गरौं कारोबारमा बे दिशक लिने र दिने गरौं कारोबारलाई पारदर्शी बनाऊ नाफाको उद्देश्य घुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गरौं वस्तु सेवाको मूल्य मात्रा म्याकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नुकसानी भए स्थानीय प्रशासनमा उजुरी गरौं वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालय कोष्टी प्रदेशद्वारा जनहितमा जारी सन्देश
2: जनखुम्बु कानून क्याम्पस एनएलडीमा भर्ना सम्बन्धी यस जनखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083 84 को लागि 3 वर्ष एनएलडी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्न अनुसार भर्ना हुन जानकारी गराइन्छ भर्ना कार्यक्रमको मिति भर्नाको लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म प्रवेश परीक्षा 8-10 गते नोटिसा प्रकाशन 8-11 गते भर्ना म्याथ 8-12 गतेदेखि 8-25 गतेसम्म कक्षा सञ्चालन 7-10 गतेदेखि रजिस्ट्रेसन फारम भर्ने म्याथ 7-30 गतेसम्म सब जानकारीका लागि 98-51-01-05-56 98-41-28-45-45 र 98-42-84-87-77 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस पल्ली आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
3: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामा जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका विनोद साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
2: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213
3: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु
1: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हौ नसुनी बहिनी सुनि दुखुम्ब नगरपालिका वडा नम्बर 5 रहेको शान्ति स्टोर एण्ड सप्लाई छैनी त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाउने पुरानो सामान पनि मर्मत हुने म त ढुङ्गा खोज्दा बेल्टा मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एण्ड सप्लायर्स सोलु गुटकुण्ड नगरपालिका वडा नम्बर पांच सल्लेरी सोलुखुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत पनि गरिन्छ थप जानकारी का लागि संपर्क नंबर गुरु कुल नारायण श्रेष्ठ 97 63 00 57 84 विवेक श्रेष्ठ 98 62 82 00 00 सोनी धुपकुंड नगरपालिका 5 सलिरी सुनो रेड पांडा मैराथन को नीति परिवर्तन संबंधी सूचना गत 2026 अगस्त 20 में आयोग विनाशकारी बाढ़ी पहरो ठूल जंगल को क्षतिप्रति हमी गहरो सही राष्ट्रीय विपत्ति को बुझी गंभीरतापूर्वक ध्यान दी उत्तम मैराथन को नीति सारिक हो इस कठिन परिस्थिति में हम कार्यक्रम प्रति जुटाभिक अतिथ्य विश्वास को हम संपूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शक हृदयदेखि धन्यवाद नया मिति में इस मैराथन भव्य और सफलतापूर्वक संपन्न कर हमीर सब सहयोग सूचना तथा शुभकामना प्रदान कर हार्दिक आग्रह रेड पांडा नेटवर्क संघ को सहकार में इस आयोजक समिति ने आगामी 2026 सेप्टेम्बर 5 में आयोजना करने वाले रेड पांडा मैराथन को नीति परिवर्तन करी 2026 नोवेम्बर 28 में आयोजना करने निर्णय विवरा संबंधित सब में जानकारी कराई
5: अध्यक्ष निमा टेगुर शेर्पा हिमाली स्वास्थ्य वातावरण सेवा के लिए।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौं, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौं, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी पण्डितद्वारा जनहितमा जारी सन्देश।
2: दिदी आज भोलि मेरो समयमा के भएको? छिटो घर पनि आउनु, एक्लै बस्न रुचाउनुहुन्छ, बिग्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। पहिला त त्यस्तो मान्छे हुने के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियो, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु भएको, पैसा नै छैन, सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौमा दिदी सम्झाइदिनु पर्यो। यो त लागौँछ कोलकातामा देखिने जस्तै लक्ष्य त कोटेश्वर लागौँछ त भाइ के भएको तिमीलाई भाइ भन त
3: खै दिदी के हो मेरो साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मेरो पनि मन भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाप्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुबको हिसाब त छार्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछु सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु गएपछि प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मेरो श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार मलाई माफ गर अनि सुझाउ मौका दिनु
2: मानिसमा लज सृजना गरी दुवैचोटी तुलाउने वस्तु वा पदार्थ लागू पदार्थ वा लघु औषध हो विश्व स्वास्थ्य संगठनले लागू पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागू औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड दिनु स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती वालो लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासक कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सकोस्
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा कार्यक्षेत्र ओखलडुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह सहकारी जल उपभोक्ता समिति कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मिसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलडुङ्गा र जुन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलु जोन बुङ आलु क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेटिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
0: पेश गर्नुपर्ने ताजा जातहरू 10 कोटी कर सहित अनुसूचित देखि 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाणपत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सुझौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाणपत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्तृत्व प्रमाणपत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिश पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिश राख्नु पर्नेछ।
5: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा टेलिफोन नम्बर 0735 2711 वा सूचना अधिकारीको नम्बर 9852 8283 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385 2400 सम्पर्क राख्न सक्नुहुनेछ।
0: हेमबहादुर आलमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाई ओखलढुङ्गा।

खरस ल्याउन प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य निर्देशनालय जिल्ला अस्पताल फार्मेसी चुलकुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फार्मेसी चुलकुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। संख्या दुई स्टाफ नर्स साइट पांचों तह संख्या एक बायोमेडिकल टेक्निशियन साइट पांचों तह संख्या एक उम्मीदवार को उमेर को हद में दरखास्त दिने अंतिम मिति समय 18 वर्ष पूरा भई 40 वर्ष नमागे होने पारिश्रामिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बहुचिन होने दरखास्त दस्तुर साइट पांचों तह को लगी रू 700 मात्र लगने फारम लिने बुझाने इस अस्पताल को प्रशासन शाखाबाट दरखास्त दस्तुर दिएपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउ

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा FM 101.2 MHz देशका विभिन्न भाग र www.sunwafm.com बाट संसारभरिक साथ प्रसारण भइरहेको अपरान्न 4 बजेको शुरू हालचाल लिएर आइपुगे म सरस्वती पुरी। बाढ़ी प्रभावित जिल्लाहरू रसुवा नुवाकोट र धादिङमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनर्स्थापनामा काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका हुन् नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्चाल एआईएन मार्फत 30 वटा संस्थाले खाद्यान्न त्रिपाल कम्बल हाइजेनिकेट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभयो। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले आगामी संयुक्त राष्ट्र संघको महासभामा तथ्य प्रमाण र वैज्ञानिक दावी सहित प्रस्तुत हुन प्रधानमन्त्री वीरेन्द्र शाहलाई सुझाव दिनुभयो। आइतबार सानेपा स्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्रीको आसन्न विदेश भ्रमणलाई केवल औपचारिक र ग्रान्ड शोमा मात्र सीमित नगर्न आग्रह गर्नुभयो। विदेश भ्रमणको तयारीका लागि उहाँले प्रधानमन्त्रीलाई आफ्नै सचिवालयको मात्र भर नपरी विज्ञहरू विश्वविद्यालयका अनुसन्धानकर्ता र सम्बन्धित क्षेत्रका विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न पनि सुझाव दिनुभएको छ। थापाले नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्व मञ्चमा सशक्त ढंगले उठाउनु पर्ने बताउनुभयो। रसुवाको भेटेकोसीमा आएको विनाशकारी बाढ़ी जस्ता प्राकृतिक विपत्तिहरूलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उहाँले निज हरित गृह ग्यास उत्सर्जनका बावजूद नेपालले भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणका साथ अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्नेमा जोड़ दिनुभएको छ। रसुवा बाढ़ीमा परेर 40 वर्षीय हरिप्रसाद मैनाली बेपत्ता भए। 10 भदौको बाढ़ीमा परेका उनको अवस्था पत्ता लागेन। धेरै दिन खोजी गर्दा पनि फेला पर्ने सम्भावना कमजोर हुँदै गएपछि परिवारले हरिप्रसाद फर्केर आउने आशा मार्न पर्यो। सब समेतमा भेटिएपछि परिवारले कुशबाट उनको प्रतीक बनाएर अन्तिम संस्कार गर्यो। तर आफन्त गुमाएको पीड़ाबीच मैनाली परिवारले अर्को समस्या पनि सामना गर्न पर्यो। क्रियाकर्मका लागि ठाउँको अभाव। हरिप्रसादका भाइ हिमचन्द्रका अनुसार काठमाण्डुको पार्केश्वर क्षेत्रमा रहेका अधिकांश क्रिया पोत्रे भवन भरिएका छन्। त्यसपछि नगरपालिकाले निर्माणाधीन क्रिया पोत्रे भवनलाई अस्थायी रूपमा प्रयोग गर्न दिएपछि परिवारले त्यही बसेर अन्तिम संस्कार गरिरहेको छ। आफ्नो मान्छे गुमाएको पीड़ा त छँदैछ, त्यसमा पनि क्रिया बस्ने ठाउँ खोज्न निकै समस्या भयो। धेरै ठाउँ भरिएका रहेछन्। अहिले निर्माणाधीन भवन नै बसेर क्रियाकर्म गरिरहेका छन् हेमचन्द्रले भन्नुभयो। श्रम संस्कृति पार्टीका सांसद ध्रुवराज राईले आफ्नो दललाई दासता पछिको बलियो राजनैतिक विकल्पका रूपमा हेरिन थालेको बताउनु भएको छ। आइतबार बागमती प्रदेश समितिद्वारा आयोजित वृहत पार्टी प्रवेश तथा हातेमालो कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो। अहिले त श्रम संस्कृति पार्टी भएको राष्ट्रताको विकल्प भनेर सम्पूर्ण राजनैतिक विश्लेषक जनताहरू र राजनैतिक दलहरूले पनि स्वीकार गरिरहेका छन्। उहाँले भन्नुभयो स्वीकार्य भनेर आफूहरू चुपचाप बस्न नहुने समेत उहाँले बताउनुभयो। टोलटोलसम्म पुगेर संगठन बनाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशिष्ट दूत स्टीफ विकटफ र जोर्डफ कुसनरले मस्कोमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन्। उनीहरूले रूस र युक्रेन बीच जारी भएको युक्रेन युद्ध अन्त्य गर्ने प्रयास स्वरूप राष्ट्रपति पुटिनसँग भेटवार्ता गरेका हुन्। नेपाल भलिबल लीग एनभीएल अन्तर्गत आज दुई खेल भइदो हुँदैछन्। आजको पहिलो खेलमा अन्नपूर्ण स्पाइकर किङ्स र काठमाण्डु बुलेट्स बीच प्रतिस्पर्धा हुँदैछ। खेल दिउँसो 4 बजे त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर हलमा शुरू भइसकेको छ। यस्तै आज बेलुकी 7 बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र खप्पड फाल्कन सुदूरपश्चिम बीच प्रतिस्पर्धा हुँदैछ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 0385216 फोन वा सर्वाफएम newsia@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 5 बजेको सुरु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुरु एफएम सुन्दै रहनुहोला।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौन त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्रै होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।

0: सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिकामाथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय हुन्। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिन।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा मनोहितमा जन सन्देश।
2: क्या खतरा समाचार आइसक्यो? अब चाहिँ
3: के आयो? यत्तिकै पत्ते आइसक्यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिठा र भ्रामक सूचना हुनसक्छ, यसो नआत्थेन, यसो त जन्मले लेखिहाल्छ नि।
2: मिठा भ्रामक हुन्छ के उनीहरूको चाहिँ?
3: तिमीलाई थाहा थिएन?
2: थाहा थिएन।
3: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानु नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
2: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
3: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन त्यो किन गर्नुपर्छ? त्यसको स्रोत थाहा पाउनुपर्छ, नीति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराउ।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
8: नेपाल सरकार विज्ञापन।

0: हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 वा प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउण्डेशनको सहयोगमा रिपोर्टरद्वारा जनहितमा जारी सन्देश।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको सङ्ग्रह

गुड आफ्टरनून, नमस्ते, नमस्कार, सम्पूर्णलाई हार्दिक हार्दिक स्वागतको साथमा कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छु। प्राविधिक मित्रको साथमा म आवाजमा छु रेविका राई, र सदाको जस्तै आज पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित भइसकेका छु। प्राविधिक मित्रमा सरसमजी हुनुहुन्छ भने म आवाजमा छु रेविका। र सुन्दिनुहोस्, यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियोमा चाहिँ कार्यक्रम गीत गीतलाई सुनिराख्नु भएको छ। र आज पनि हामी विशेष गरिकन सविताका गीतका क्लिप्सहरू लिएर उपस्थित भइ नै सकेका छौ। ढिला नगरी सुनौ आज बस्ने गीतका क्लिप्सहरू।

0: भर्खरै मात्र मोहनले एकदम मिठा मिठा गीतका क्लिप्सहरू सुनि नै सकेका छु। अब पालो तपाईँको सन्तानी मनपसा सुवर्ण सत्तरीको लाइन हुँदै कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ। आफूले मन पर्ने गीत रोजेर नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो, नमस्कार। गुड आफ्टरनुन। नमस्ते, नमस्कार। कहाँबाट को बोल्दिनुहुन्छ? उदयपुरबाट अनिसा जी। अनिसाजीको हाल खबर के कस्तो छ नि? हाम्रो पनि ठिकठाक छ भन्नु पर्ला। अनिसाजी, अनिसाजीले आजको दिनमा के गरेर बिताउनु भयो?
1: हजुर, बिहान धान गर्ने गएर अनि
0: गोठाला गर्दै हामीलाई सुन्दै हुनुहुन्छ। लेटी सुता अनि साजी कार्यक्रममा सहभागिता जनाउनु भएको छ। आज कुन गीत रोज हुन्छ तपाईँले? ओके, पक्कै पनि तपाईँको लागि यो मिठो गीत बसिने छ। आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
1: यही गोठाला गर्दै हुनुहुन्छ बहिनी चमेली मगरको लागि, अनि दैनिक लागि छु, अनि रिना मगरको लागि र मुस्कान मगरको लागि भन्ने चाहिँ तिनजना
0: भाइ भाइ साथी नदीबाट अनिसा मगर अनि साथी पनि छुटिसक्नु भएको छ। एकदम मिठो गीतहरू भएको थियो। आउन सक्नुहुने त सन्तानको लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरौँ। हेलो, हेलो, नमस्कार।
2: नमस्ते,
0: नमस्कार। हजुर, कहाँबाट को बोल्नुहुन्छ?
2: फाप्लोबाट
0: किरण राई। किरणजी, के गर्दै हुनुहुन्छ यो समयमा? प्रोग्राम सुन्दै घरमै बसिराख्नु भएको छ। अनि किरणजीले खाजा लिनुभयो त? हाम्रो बाँकी छ भन्नु पर्ला किरणजी। अनि किरणजीले आजको दिन के गरेर बिताउनु भयो? घरासी काम गरी लैठिक श्रोता कार्यक्रममा सहभागिता जनाउनु भएको छ। हाम्रो अनिसाजीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्नो नजिकका मित्रलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ, म हजुरको लागि र टेक्निसियन सिक्नको लागि भन्न चाहन्छु। साथीहरू सम्झिनु पर्दा चाहिँ मलाई सिलाउने नसिलाउने सम्पूर्णको लागि भन्दै
0: छुट्टि नमस्ते। बाई बाई साथी हुनुहुन्थ्यो सुरुखुम्बुको फाप्लोबाट किरण राई। किरणजी भने छुटिसक्नु भएको छ। र अरूजी भने हामी किरण राई र हाम्रो अनिसा मगरजीको राईतर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ, मायाको डोली चढाई भने एकदम मिठो गीत रहेको छ, पुरानो गीत पनि रहेको छ है, जसमा आवाज गर्नुभएको छ यस कुमार र पवित्र परिवारको आवाजमा सुझेको यो मिठो गीत हामी यति सिन सुनेछौ। त्यसपछि श्रोत्यो अनि छोटो विश्राम जानेछौ। विश्रामको साथ फेरि उपस्थित हुनेछौ।

0: हेलो
1: हेलो बहिनी सन्चै छौ?
0: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
0: अनि हुलाकमा त जानु
1: हो नि, हुलाकमा जाऊ न।
0: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
0: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
0: शहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
0: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन हो।

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सजनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानिएको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाउ क्रियाकलापमा सहभागी गराऊ।
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: कार्यक्रम गीतगीत को पहिलो अनि छोटो विश्राम लाइजिने पार गरेर भने फेरि पनि तपाईँको रेडियो सेटमा उपस्थित भने सकेका छौ। सुनिदिनुहोस् यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुन एफएम 102.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ। हामी समाचार एउटा गीत पनि बाँकी रहेको छ। टेलिफोनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। हेलो नमस्कार।
1: नमस्ते
0: नमस्कार। हजुर कहाँबाट को बोल्नुहुन्छ? गोरी मगर उदयपुरबाट। गोरी जी यो समयमा के गर्दिनुहुन्छ? प्रोग्राम सुन्दै बसी बसाई गरिदिनुहुन्छ। लाइटिक छ त गोरीजी कार्यक्रममा सहभागी जनाउनु भएको छ। र आज गोरीजीले कुन गीत रोस हुन्छ? ओके तपाईँको लागि गीत बस पनि छ, आफ्ना नजिकका मित्रलाई सम्झन सक्नुहुन्छ है। ओके बाई बाई साथी हुनुहुन्थ्यो दिपुरबाट गोरी मगर। गोरीजीले पनि एकदम मिठो गीत रोजेर भने साथी छुटिसक्नु भएको छ। टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरी हेलो हेलो नमस्कार। नमस्ते नमस्कार। हजुर कहाँबाट बोल्नुहुन्छ? रेन्जी शेर्पा खुल्टुङ्गाबाट। रेन्जीजी यो समयमा के गरिदिनुहुन्छ?
2: म यो समयमा त हजुरको प्रोग्राम सुन्दै गोठालोबाट घरतिर फर्किँदैछु भन्नुहुन्छ दिदी।
0: के गोठालो गरिदिनुहुन्छ रेन्जीजीले?
2: त्यस्तै हजुरी गाई गोरु त्यस्तै बाख्रा त्यस्तै भन्नुभएको दिदी।
0: ल ठिक छ। अनि एक्लै गोठालो गर्नु भएको रेन्जीजीले?
2: हजुर एक्लै छु भन्नुभयो।
0: ल ठिक छ। अनि खुल्टुङ्गातिरको वेदर कस्तो छ नि अहिलेको समयमा?
2: म लगाएको वेदर चाहिँ एकदम डुमिरहेको छ र चिमचिम पानी चाहिँ भर्खर परिरहेछ, भर्खरदेखि परिरहेछ
0: भन्नुहोस् कि। ल ठिक छ त। कार्यक्रममा सहभागिता जनाउनु भएको छ रेन्जीजीका गोठालो गर्दा पनि हामीलाई सुन्दै हुनुहुँदो रहेछ, एकदम खुसी लाग्यो। कार्यक्रममा सहभागिता जनाउनु भएको छ हाम्रो साथीले एकदम मिठो गीत रोजिसक्नु भएको छ। गीत मार्फत आफ्ना नजिकका साथीलाई सम्झन सक्नुहुनेछ है।
2: हुन्छ सर्वप्रथम त ती हजुरको लागि र सोलेसन मोदीको लागि र घरको बाबा मम्मीको लागि र दिदी लाखपट मेसको लागि र साथी एनजी चेसोको लागि र जति सनातिर सोलेसन सुनेर बस्नु भएको छ उहाँहरू सम्पूर्णको लागि गीत सुनेर इन्जोय गर्नु होला भन्दै छोटिन्थ्यो। नमस्ते
0: बाई बाई। साथी हुनुहुन्थ्यो दिपुरबाट रिन्जी शेर्पा। रिन्जी शेर्पा भने पनि छुटिसक्नु भएको छ र उसो भने हामी रेन्जीजी र गुरुजीको रोजाइतिर पनि जानेछौँ है। एकदम मिठो मिठो रोज्नु भएको छ उर्गेन डोमको आवाजमा सजेको लजालु मायलु भने एकदम मिठो गीत रहेको छ, जसमा उर्गेन डोम र अरुण चौधरी विजय डोमको आवाजमा सजेको एकदम मिठो गीत रहेको छ। यो मिठो गीत हामी एकैछिन सुन्नौ, त्यस पश्चात फेरि उपस्थित

0: ए दाई राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको हो। ल, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलु बुटकुला नगरपालिका 5 सल्लेरी सोलुखुम्बु।
3: खै जन्म दर्ता दिनुहोस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: ल, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
5: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
6: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
5: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
6: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पन्चियार, सम्पर्क नम्बर 9809090094 र 9833684 18।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका 5 सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र।
3: यौनहिंसाबाट बचन र बचाउ। यौनसन्य हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथीहरूलाई परिचित नातेदार जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बालबालिकाको चालचलन, बानी व्यवहारमा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौ। बालबालिकासँग नियमित सम्पादन गराउ।
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय, खोस्ती प्रदेशद्वारा जनहित

Thank you.

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना गर्दै वस्तु सेवाको मूल्य मात्रा म्यासपछि मिति गुणस्तर एकिन गरे मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: सोलुखुम्बु कानून क्याम्पसको एनएलडीमा भर्ना सम्बन्धी
0: सोलुखुम्बु कानून क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि 3 वर्ष एलएलबी प्रथम वर्षको भर्ना खुलेको हुँदा कुनै पनि विषयमा स्नातक तह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले निम्नानुसार भर्ना हुनुहुन जानकारी गराइन्छ। भर्ना कार्यक्रमको मिति, भर्नाका लागि आवेदन फारम वितरण भदौ 1 गतेदेखि भदौ 30 गतेसम्म, परीक्षा असोज 10 गते, नतिजा प्रकाशन असोज 11 गते, भर्ना म्याथ असोज 12 गतेदेखि असोज 25 गतेसम्म, कक्षा सञ्चालन कार्तिक 10 गतेदेखि, रजिस्ट्रेसन फारम भर्ने म्याथ कार्तिक 30 गतेसम्म। सब जानकारीका लागि 9851 5 56 9841 2845 4745 र 9842 84 87 75 गीता घिमिरे क्याम्पस प्रमुख सोलुखुम्बु कानून क्याम्पस आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव।
2: सोलु दुधकुण्ड नगरपालिका उडा नम्बर 5 समिरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फापुङमा 1 दशकभन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आना निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ। चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश शनिबार र अन्य सार्वजनिक बिदाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
1: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9558870305 र 9861034213।
2: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 समेरी सोलुखुम्बु।
3: हत्तेरिका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चढे कतै पाउनु। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
4: धत बहिनी, तिमी पनि कस्तो सम्झनामा छौ?
3: बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुम्बुमा सबै थोक पाइन्छ त।
4: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
3: ल सुने बहिनी, सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक सिल्क, वाइरिङका सामान जे खुसो त्यही तयार।
4: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
3: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
1: हजुर बिजुली को भरपर्दो सहयात्री शांति स्टोर एंड सप्लायर्स सोलु दुटकुंड नगर पालिका वडा नंबर 5 सल्लेरी सोलु खुम्बु यहाँ बिजुली का संपूर्ण सामान होलसेल तथा खुद्रा मूल्य में पाने का साथ ही नया तथा पुराना सामान मरमत थप जानकारी का लागि संपर्क नंबर गुरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 विवेक श्रेष्ठ 98-62-82-00-00 सुन दुपकुंड नगरपालिका 5 कलेरी सुरु

0: काठमाडौँ म्याराथनको मिति परिवर्तन सम्बन्धी सूचना। गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सताएको छौ। सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिए उक्त म्याराथनको मिति सारिएको हो। यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतीत सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ। नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक सम्पन्न गर्न हामीलाई थप सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भनी हार्दिक आग्रह गर्दछौ। रेड पान्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पान्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको विवरण सम्बन्धी सबैमा जानकारी गराइन्छ। अध्यक्ष निमा टेन्डु शेर्पा, हिमालय स्वास्थ्य र वातावरण सुभाषुरु। मौसम सम्बन्धी सही सूचना प्राप्त गरौ, सुरक्षित भविष्य निर्माण गरौ, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौ, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौ, प्राकृतिक विपद जोखिम न्यूनीकरण सचेत गरौ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौ, वन संरक्षण वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग गरौ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनौ, वातावरण संरक्षण गरौ, जीवन रक्षा गरौ।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: दिदी, आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे, अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे हुन् के भएछ त? दुःख गरेर कमाएको पैसा ब्याङ्कमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको, पैसा नै छैन। सानो सानो कुरामा किस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौँछु कलकत्तामा बेच्ने जस्तै लक्षण छ त, कतै लागौँछ त भाइ, के भएको तिमीलाई? घाँटी भन त
3: खै दिदी, के हुनु? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मेरो पनि नै भन्नै सकिन र खाने। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
2: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुर्को सबै छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, किन यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
3: हुन्छ दिदी, धन्यवाद। अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले सेवाजीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै थोक परिवार हो, मलाई माफ गर।
2: भारिस्ता लत सृजना गरी धुमेकेटी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लघु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुको साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग प्रसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती बालो हो। लागू औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सोलु खम्बु र सोलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
0: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083-84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात् भदौ
1: 21 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन मूलसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा र जोन प्राविधिक एकाई सोलुखुमा वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: संचालन हुने कार्यक्रमको नामहरू सुन्तला जात फलफुल जोन सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार आलू जोन बुङ आलू क्षेत्र विस्तार कार्यक्रम सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी जोन प्याकेजिङ लेबलिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार सिंचाई पूर्वधार निर्माण तथा मर्म सम्भार केबी बगैंचामा थाक्रमा सहयोग बाख्रा जोन लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान
1: पेस गर्नुपर्ने कागजातहरू रु 10 कोटि कर सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह सहकारी संस्था सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि कार्यक्रम सञ्चालन हुने स्थान जग्गा जमिनको स्वामित्व खुल्ने कागजात जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि समूह संस्थाको स्थायी लेखा नम्बर प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेवरा खुल्ने गरी सिफारिस राख्नु पर्नेछ।
4: थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा टेलिफोन नम्बर 0735 5711 वा सूचना अधिकारीको नम्बर 9852 82 83 जोन प्राविधिक एकाई सोलुखुम्बु 0385 2400 सम्पर्क राख्न सक्नुहुनेछ।
1: हेमबहादुर आलेमगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुंगा।

0: खरसियाना प्रस्तुति गर्ने सम्बन्धी सूचना। प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकेको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकेको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सुलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेत पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक अनुसारको पद हेल्थ असिस्टेन्ट साइट पाँचौ तह संख्या दुई, स्टाफ नर्स साइट पाँचौ तह संख्या एक, बायोमेडिकल टेक्निसियन साइट पाँचौ तह संख्या एक। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश तोकिएको बमोजिम हुनेछ। दरखास्त दस्तुर साइट पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर तिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरी प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि। फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सुलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सुलुखुम्बु।
1: कान्छ ठट्टै मायो भैसा जान लाग्यो, जाँदैन बाँच्न खेर पर्ख लिन आउला।
2: होइन ए कान्छ, गीत गाउँदै कता हिँड्ने?
3: जापानिज भाषा पढेर जापान छ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
2: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है।
3: मेरो त मत चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
2: अब चिन्ता नमान कान्छ, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
3: होइन, त्यो इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त, अरू छैन त पढ्ने ठाउँ?
2: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एसेप्ट गरिएर बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
3: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालनले कति साह्रो हुँदैछ?
2: सुन कान्छ, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सुरक्षित गरिहाले कान्छ।
3: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
4: हजुर, सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबेन केएल टावर, छैटौ तला, काठमाडौँ। सम्पर्क
2: 9855017979
4: र 01-592-2616। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिन चुच्चेपाटी, काठमाडौँ।
2: यदि तपाईँको बच्चामा जन्मसाथ पैतारा घुमेको क्लब फुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा हृदय स्थापना केन्द्र एसआरडीसी, काभ्रे पनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगर पालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9852055768

0: विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र को सार्वजनिक सूचना सम्पूर्ण विद्युत उपभोक्ता महानुभावहरूमा विद्युत सुरक्षा तथा चेतनामूलक सन्देशको लागि यो सूचना जारी गरिएको छ। विद्युतका पुल, तार, ट्रान्सफर्मर तथा अन्य विद्युतीय संरचनाहरूबाट सधैँ टाढा रहनुहोस्। निजीको हातले विद्युतीय सामग्री नछुनुहोस् र बालबालिकालाई विद्युतीय जोखिमबाट बचाउनुहोस्। विद्युत सेवा निरन्तर र भरपर्दो बनाउन आफ्नो विद्युत महसुल तोकिएको समयमै भुक्तानी गर्नुहोस्। याद राख्नुहोस्, 60 दिन भन्दा बढी विद्युत महसुल भुक्तानी नभएमा जुनसुकै समयमा विद्युत लाइन काटिनेछ।
1: विद्युत चोरी कानून विपरीत दण्डनीय अपराध हो। यसले दुर्घटना, भञ्जन, क्षति तथा विद्युत सेवामा अवरोध ल्याउँछ। चोरी देखिमा कानून कार्यवाहीको निर्देश। पुलमा आगो लागेको, तार नतुलेको, ट्रान्सफर्मर समस्या आएको वा कुनै पनि विद्युतीय जोखिम देखिमा तुरन्त जानकारी गराई ठूलो दुर्घटना हुनबाट बच्नुहोस्।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू कार्यालय प्रमुख 9852583226, प्राविधिक प्रमुख 9852583227, सूचना अधिकारी 9852581226 र काउन्टर 0382204003।
1: समयमै महसुल दिन उचालो भविष्य निर्माण गरौं। नेपाल विद्युत प्राधिकरणद्वारा जनहितमा सारी सन्देश।

0: गत 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुलुखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको बेला सम्बोधित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रम हुने मिति
0: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंगसिर मसान्तसम्म।
1: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53-37 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी।

0: मानव दोष विखा तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखा र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखा तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गिवालीसँगै भजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट। भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 वटा शव भेटियो, 4996 जना सम्पर्क विहीन।
1: नुवाकोटको पावी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्ग र कृष्णगिरीमा नयाँ ट्र्याक बनाउँदै गर्दा तीन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने।
0: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको
2: गर्भवती सुत्केरी बाल बालिका ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने गरी त्यहाँ हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले गर्नुभएको छ।
1: इन्डोनेसियामा ज्वालामुखी विस्फोटका कारण 6 विमानस्थल बन्द, 474 उडान प्रभावित, 150,000 यात्रु अलपत्र।
0: र लगातार तेस्रो जीत सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जीत। कर्णाली र सुदूरपश्चिम बीचको खेल 7 बजे। कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षीय बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
0: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
0: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।
3: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056421261 596617,
0: मोबाइल 9855076678, 9855076679, 9511625594, 9510544.
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5% र 3 लाख सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा। कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। भुटेपछि बाढ़ीको आज 12 दिन, अझै पनि बेपत्ताहरूको खोजी र उद्धारको काम चलिरहेको छ। अस्ति 10 दिनमा 2 जना र हिजो 11 दिनमा 2 जनाको जीवितै उद्धार भएकाले आज पनि जीवित उद्धारको आशा सहित खोजीको काम भइरहेको हो। भुटेपछि तल त्रिशुलीमा आएको बाढ़ीमा कतिजनाको ज्यान गयो, कति घाइते भएका छन् र कति सम्पर्क बाहिर छन् भन्ने एकीकृत विवरण अझै पनि संकलन भइसकेको छैन। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीको क्षतिबारे विवरण अध्यावधि गर्ने काम गरिरहेको छ। प्राधिकरणका अनुसार अहिलेसम्म 1341 शव फेला परेका छन्। तीमध्ये 98 मात्रै पहिचान भएर आफन्तले बुझेका छन्। 13104 जनाको उद्धार भएको छ। यहाँमध्ये 3652 जना होल्डिङ सेन्टरमा छन्। 4996 जना सम्पर्क बाहिर छन्। घाइते संख्या 6075 जना पुगेको छ। प्रारम्भिक अनुमानमा 3,87,54 करोड़ रूपियाँ बराबरको क्षति भएको छ। नेपाली सेनाले नुवाकोटको विदुर नगर
6: नगरपालिका वडा नम्बर पाँच देवी घाटमा रहेको तादी नदीमा एक्रो ब्रिज जडानको काम गरिरहेको छ। 60 मिटर लम्बाई र 5.5 मिटर चौडाई तथा 50 टन क्षमताको एक्रो ब्रिज ढुवानी गरी 55 जनाको टोलीले जडानको काम गरिरहेको सेनाले जनाएको छ। गल्छी विदुर सड़क खण्डमा पर्ने देवी घाटमा जडान भइरहेको पुल अबको 2 दिनमा जडान गरिसक्ने लक्ष्य छ। त्यहाँ यसअघि रहेको 55 मिटर लामो पुल बगाएपछि नेपाली सेनाले आफूसँग रहेको पुल जडान गरेर सड़क सञ्चालन गर्न लागेको हो। सेनासँग 76 मिटरका बेली ब्रिज छन्। सरकारले रसुवा बारीबाट 41 वटा मोटर चल्ने पुल, 45 वटा झुलुङ्गे पुल र झण्डै 40 किलोमिटर लम्बाईको सड़क क्षतिग्रस्त भएको जनाएको छ। बारीपछि रसुवा मुख्य सड़क सञ्चालनबाट टुटेको छ। बेत्रावतीमा यसअघि सड़क भएको झण्डै 500 मिटर भागमा खोला नै बगेकोले त्यसलाई फर्काउनु पर्ने देखिएको छ। बेत्रावती बजारमै समेत 3-4 मिटरसम्म थुप्रिएको ढुङ्गामाट हटाउनु पर्नेछ। बेत्रावतीमा बेली ब्रिज राख्ने निर्णय सरकारले यसअघि नै गरिसकिएको भए पनि पुल अघि सड़क पुनर्निर्माण चुनौतीपूर्ण रहे रूपमा देखिएको हो।
1: यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत 900 मुगलिङ सड़क खण्डमा पर्ने कृष्णहरूको अवरोध हटाउन खोलिएको अस्थायी खुराकलाई फराकिलो बनाउने काम आज पनि भइरहेको छ। 900 मुगलिङ सड़क आयोजनाका अनुसार डाँडामाथिबाट झण्डै 4 मिटर चौडाईको ट्र्याक खोलेर अहिले निर्माण सामग्री तथा उपकरण सार्ने काम भइरहेको छ। अहिले सड़कको भित्ता काट्ने, ग्राभलिङ गर्ने, ग्रेडिङ मिलाउने र पहिरो व्यवस्थापनको काम चलिरहेको छ। निर्माण कम्पनीका अनुसार यही भदौ मसान्तसम्म सर्वसाधारणका गाड़ी सञ्चालनमा ल्याउने लक्ष्यका साथ 7 वटा एक्सकाभेटर, बुलडोजर र लोडर सहित भारी उपकरण परिचालन गरिएको छ। अहिले खोलिएको नयाँ ट्र्याकबाट आपतकालीन अवस्थामा मानिसहरू हिँडेर वारपार गर्न सक्ने भए पनि गाड़ी चलाउन भने केही समय लाग्ने प्राविधिकहरूले बताएका छन्।
6: यसैबीच कृष्णभिरमा सड़क मर्मत चलिरहेको समयको सदुपयोग गरी नारायणगढ़ मुगलिन सड़कको तीन खोला परियोजनाको माटो कटान कार्य गर्न लागेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी नरेश अर्यालले सूचना निकालेर नारायणगढ़ मुगलिन सड़क भोलि बिहानदेखि आंशिक बन्द गर्ने जानकारी गराउनु भएको हो। उहाँका अनुसार कृष्णभिरको सड़क मर्मत कार्य सम्पन्न भई गाड़ी सञ्चालन नहुन्जेलसम्म यो काम चल्नेछ। तीन खोलामा समय समयमा पहिरो झर्ने गर्दछ। सम्भावित झर्न सक्ने भागलाई झारेर पहिरो व्यवस्थापनको काम गर्न लागि हो। कार्यालयका अनुसार नारायणगढ़ मुगलिन सड़क बिहान 8 बजेदेखि 8:30 बजेसम्म, 10:30 बजेदेखि 11 बजे, दिउँसो 1 बजेदेखि 3:30 बजे, 3:30देखि 4 बजे र बेलुका 6 बजेपछिको समयमा सञ्चालन गरिनेछ। यस बाहेकको समय गाड़ी रोकेर काम हुने सूचनामा उल्लेख छ।
1: यसैबीच हिजो बेलुकादेखि पहिरोले अवरूद्ध बनेको कर्णाली राजमार्गको सुरक्षित जुम्ला खण्ड आज बिहान केही समय खोले पनि पुनः अवरूद्ध भएको छ। कालीकोटको शुभकालिका एकमा रहेको गगनी खोलामा खसेको लिदो सहितको पहिरोका कारण राजमार्ग ठप्प बनेको हो। 16 घण्टापछि बिहान आधा घण्टाका लागि सड़क खुले पनि माथिबाट निरन्तर ढुंगा र पहिरो खस्ने क्रम नरोकिकाले सड़क पुनः बन्द भएको प्रहरीले जनाएको छ। ठूलो पहिरो भएकाले 55 डोजर मगाएको जिल्ला प्रहरी प्रमुख डीएसपी हिमबहादुर खत्रीले जानकारी दिनुभयो। सड़क अवरूद्ध हुँदा सुर्खेत, जुम्ला, मुगो, हुम्ला र बाजुरा आवाजावत गर्ने स्वयं यात्रु तथा गाड़ी बाटोमै अलपत्र परेका छन्। यात्रुहरूले बस्ने र खाने ठाउँको अभावमा शास्ति खेप्नु परेको बताएका छन्। गगनी खोलामा बसिने पहिरोले शास्ति दिँदै आएको छ। 2 वर्ष अघि 3 करोड़को लागतमा लगाएको ग्याबिन पर्खाल समेत पहिरोले बगाएपछि यो क्षेत्रमा जोखिम झनै बढ़ेको छ।
6: यसैबीच मनाङको बेसी शहर चामे सड़क खण्डमा स्थानीय बासिन्दाले ठूला गाड़ी सञ्चालनमा रोक लगाएका छन्। वर्षाका कारण हिलामे बनेको सड़कमा ठूला गाड़ी चल्दा सड़क भाँसिने र जोखिम बन्ने भन्दै स्थानीय बासिन्दाले यातायात ठप्प पारेका हुन्। च्यामासेका स्थानीय सोमबहादुर गुरूङ र सूर्य कुमारी गुरूङका अनुसार सड़कको नाजुक अवस्थाका कारण बालबालिका विद्यालय जान र सर्वसाधारणलाई घाँस दाउरा गर्न समेत समस्या भएपछि बाध्य भएर ठूला गाड़ी रोक्नु परेको हो। मनाङका प्रमुख जिल्ला अधिकारी मुक्ति प्रसाद खनालले निर्माणाधीन हाइड्रो पावरका ठूला गाड़ी नचलाउन अनुरोध गरेको र स्थानीयवासीको गुनासो सम्बोधनका लागि समन्वय भइरहेको जानकारी दिनुभएको छ।
1: मुख्य दुई नाका रसुवा गढ़ीका तातोपानी ठप्प भएपछि चिनछाको व्यापार समस्यामा परेको छ। भदौ 10 गतेको बाढ़ीपछि रसुवा गढ़ी ध्वस्त भएको र तातोपानी नाका पनि चिनले अस्थायी रूपमा बन्द गरेपछि अहिले मुस्ताङको कोरला नाका मात्र सञ्चालनमा छ। नाका फेरिसँगै नजिकै गरेका चाडबाड़का बेला बजारमा उपभोग्य वस्तुको महँगी बढ़ने व्यवसायीहरूले चेतावनी दिएका छन्। तातोपानीबाट काठमाण्डुसम्म सामान ल्याउँदा प्रति कन्टेनर 75,000 र रसुवा गढ़ीबाट 1.5 लाख रूपियाँ खर्च ढुवानी खर्च लाग्ने गरेकामा 400 किलोमिटर भन्दा बढ़ी दूरीमा रहेको कोरोना नाकाबाट ल्याउँदा झण्डै 4 लाख रूपियाँसम्म खर्च हुने व्यवसायीहरू बताउँछन्। यसका साथै जोमसोम भन्दा माथिको सड़क कच्ची र अप्ठ्यारो भएकाले पनि ढुवानीमा थप शास्ती र ढिलाइ हुने गरेको छ। सिन्ने सड़क मरमत र सुरक्षाको कारण देखाउँदै तातोपानी नाका तत्काल खोल्न मानिरहेको छैन। व्यापारीहरूले तातोपानी नाका छिटो खुलाउन वा कोरोनाबाट आएका सामान सोझै चोबार सुखा बन्दरगाह ल्याउने व्यवस्था मिलाउन माग गरेका छन्। कसुवा गरी नाका तत्काल खुलाउन सम्भव छैन। यदि तातोपानी नाका नखुलाए दशैं तिहार लगायतका चाडपर्वमा सामान अभाव वा महँगी बढ़न सक्ने नेपाल तिब्बत हिमालय सीमापार वाणिज्य संघका उप महासचिव रामचन्द्र पराजुलीले बताउनुभयो। सीधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
7: सुन त मेरो कपडा प्याकिङ गरिदिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
8: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिन भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
7: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0 56 494 33 4 93 5 55।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
12: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज लिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीए सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
11: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
12: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-84। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्य

0: इतिहास गाथा र कथा गाँठका कुरा
1: गाँठका कुरा
0: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
1: झलक रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिबेल हामीले भुटेको शिव बाटोको 12 दिन अझै पनि जीवित भेटिने आशासहित खोजी चल्दै 1341 वटा शव भेटियो, 4996 जना सम्पर्कविहीन। नुवाकोटको तावी नदीमा पुल जडाउने काम चल्दै पृथ्वी राजमार्ग कृष्ण घिरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तुइन खोलामा पनि पहिरो व्यवस्थापनको काम गर्ने दुई मुख्य नाका रसुवागढी र तत्तपानी ठप्प भएपछि चिनसँगको व्यापार कोरला नाकामा केन्द्रित, तत्तपानी नाका चाँडै नखुलाए चाडपर्वमा सामान अभाव र महँगी बढ़ने जोखिम खबर प्रस्तुत गरे।
2: नेपाल दर्पणमा अब बाँकी खबर। बाढ़ी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बन्न थालेपछि सरकारले हैजा विरूद्धको खोप औषधि रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत बिहान पठाइएको हो। यस्तै स्वास्थ्य मन्त्री निशा नेहपालले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानीजन्य रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि, खोप, स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानीजन्य रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम, शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
1: भटेकुसी बाढ़ीपछि विस्थापित गर्भवती, सुत्केरी महिला र नवजात शिशुको स्वास्थ्य थप जोखिममा परेको छ। सुरक्षित आवास, पर्याप्त पोषण, सरसफाई, गोपनीयता र नियमित स्वास्थ्य सेवाको अभावले उनीहरूमा स्वास्थ्य समस्या बढ़न सक्ने जोखिम छ। बाढ़ीका कारण घरबारसँगै सड़क, स्वास्थ्य संस्था र राहत वितरण प्रणालीसँगै प्रभावित भएपछि गर्भवती तथा सुत्केरी महिलालाई समयमै आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराउन चुनौती थपिएको छ। प्रभावित क्षेत्रमा अबको एक महिनाभित्र मात्रै झण्डै 500 महिलालाई प्रसूति तथा आकस्मिक स्वास्थ्य सेवा आवश्यक पर्न सक्ने अनुमान छ। जोखिममा रहेका गर्भवती महिलालाई समयमै स्वास्थ्यसम्म पुर्याउने, सुत्केरी आमा र नवजात शिशुलाई सुरक्षित स्थानमा राख्ने तथा आवश्यक पोषण, औषधि र स्वास्थ्य सेवा उपलब्ध गराउने काम चुनौतीपूर्ण बनेको छ। छत्तीसगढ़ रिमालले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारीसँग बाढ़ी प्रभावित क्षेत्रमा गर्भवती, सुत्केरी, नवजात शिशु, बाल बालिका तथा अन्य जोखिममा रहेका व्यक्तिको स्वास्थ्य व्यवस्थापन कसरी भइरहेको छ भनेर सोध्नु भएको छ।
3: प्रभावित क्षेत्रमा जनस्वास्थ्यका कुनै समस्या नहुन् भनेर काम गरेका छौं। त विशेष रूपमा अलि लक्षित वर्गहरू, गर्भवती, सुत्केरी, बाल बालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरू, विशेष रूपमा निगरानी गरिदिनुपर्ने वर्गका व्यक्तिहरू जो हुनुहुन्छ उहाँहरूलाई लक्षित गरेर कार्यक्रमहरू सञ्चालन गर्ने, कार्यक्रमसँग सहजीकरण गर्ने, समन्वय गर्ने गरी ती हाम्रो हेल्प डेस्कमा रहनुभएका साथीहरूले समन्वय गर्नुभएको छ। विभिन्न समस्याहरूलाई निगरानी गर्नलाई परिचालन गरेको टिमहरूले पनि त्यसरी काम गर्नुभएको छ। अर्को अब प्रजनन स्वास्थ्यसँग जोडिएको, मानसिक स्वास्थ्यसँग जोडिएको सुत्केरी गर्भवती महिलाहरू, खोप लगाउनु पर्ने साना बाल बालिकाहरूलाई केन्द्रमा राखेर स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले त्यसैका लागि केन्द्रित गरेर टिमहरू चाहिँ परिचालन गरेको छ। सुत्केरी गर्भवतीहरूको परीक्षण, त्यसका लागि व्यवस्थापन, खोप पोषण लगायतका कार्यक्रमको व्यवस्थापनका लागि सहजीकरण गरिरहनु भएको छ।
4: लक्षित वर्ग र आम नागरिकहरूलाई अब ठाउँको पनि अभाव छ भनिन्छ होइन, एकै ठाउँमा राखेको अवस्था छ अथवा फरक फरक छ उहाँहरूको, विशेष छुट्टा छुट्टै छ वासस्थानको व्यवस्थापन कसरी भइरहेको छ अथवा एकै ठाउँमा राख्दाखेरि त्यसको जोखिम के हुन सक्छ?
3: विपद नै किसिमको हामीलाई सबै हिसाबले जोखिमपूर्ण नै हो। विपद पछिको प्रतिकारी र त्यसपछिको व्यवस्थापन कुरा अझ त्यति सजिलो अरू बेला सामान्य अवस्था जस्तो हुँदैन। त्यसभित्र हामीले जति सक्दो चाँडो सामान्य अवस्था जस्तो बनाउने र त्यो विशेष वर्गहरूलाई छुट्याएर उहाँहरूलाई विशेष रूपमा गर्नुपर्ने निगरानी, उहाँहरूलाई विशेष रूपमा प्रदान गर्नुपर्ने सेवाहरूमा केन्द्रित हुनुपर्छ भनेर स्वास्थ्य क्षेत्रले स्वास्थ्य इतरका प्रतिकारमा संलग्न रहेका अरू क्षेत्रहरूसँग पनि निरन्तर सम्पर्क गरेर समन्वय गरेर त्यो गरे सरसफाई, पानीसँग जोडिएको विषयहरू, अर्को त्यहाँ बस्नुहुने विशेष वर्गहरूको सुरक्षासँग जोडिएर काम गर्ने, प्रोटेक्सनको लागि काम गर्ने सरकारवालाहरूसँग पनि हामीले समन्वय गरेर गरेका छौँ।
4: आम नागरिकहरूले खेल्नुपर्ने भूमिका, गर्नुपर्ने कामहरू के छ यहाँको सरकारतर्फबाट आग्रह गर्ने कुरा?
3: यो विपदको विशेष परिस्थिति हो, यसमा हामीले एकअर्कालाई सहयोग गर्नुपर्छ। एकअर्काले सही आधिकारिक निकायहरूबाट आएका सूचनाहरूका आधारमा, जानकारीहरूका आधारमा, निर्देशनहरूका आधारमा काम गर्नुपर्ने हुन्छ। प्रभावित नभएको व्यक्तिहरूले, विपदमा परेको व्यक्तिहरूलाई सहयोग गरिदिने बाटोमा हामीले विशेष रूपमा अलि बढी काम गर्नुपर्ने जो लक्ष्य

0: वर्ग हो जो साँच्चै पीड़ित हो जसलाई हामीले विशेष रूपमा सहयोग गर्नुपर्छ त्यो व्यक्तिहरूलाई केन्द्रमा राखेर सहयोग पुर्याइदिन यो कुराहरू बुझिदिन अनुरोध गर्छौं। त्यो बेलामा जनस्वास्थ्यको दृष्टिकोणले हुन सक्ने विभिन्न किसिमका सर्वरोगहरूको जोखिम हुन सक्छ। त्यसले गर्दा स्वच्छ सफा पानीको प्रयोग सरसफाईमा अरू बेला भन्दा धेरै हिसाबले ख्याल गर्नुपर्ने हुन्छ। अन्यत्र हामीलाई पानी जान्ने खाद्यान्नसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू पोषणसँग जोडिएर आउने स्वास्थ्य समस्याहरू किट जान्ने स्वास्थ्य समस्याहरू मानसिक सामाजिक अरू स्वास्थ्य समस्याहरू हुन सक्ने खालका जोखिमहरूतिर हामीले विशेष रूपमा ख्याल गर्नुपर्ने हुन्छ। सरकारका सबै निकायहरू त्यसमा लागेर काम गरिरहनु भएको छ। विशेष रूपमा बाल बालिकाहरूलाई खोप लगाउनु पर्ने छ भने समयमै खोप लगाउने कुराहरूमा हामीले ख्याल गरिदिनु पर्ने हुन्छ। नसर्ने रोगका कोही औषधि खाइराख्नु भएको कोही नियमित बिरामीहरू हुन्छ भने उहाँहरूको औषधि नटुटोस् निरन्तर खुवाउन सकियोस् भनेर ख्याल गरिदिनु पर्ने हुन्छ। सुत्केरी गर्भवती महिलाहरू हुनुहुन्छ सानो शिशुहरू चाहिँ दुध खुवाइराख्नु पर्ने स्तनपान गराइराख्नु पर्ने खालका हुनुहुन्छ भने उहाँहरूलाई निरन्तर स्तनपान गराउने खोप लगाउने पोषणका लागि कार्यक्रमहरूमा सहभागी हुने लगायतका कुराहरू हामीले जसरी हुन्छ निरन्तरता दिने गरी त्यहाँ रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने सरकारले सञ्चालनमा ल्याएका हटलाइन नम्बरहरू छन् ती हटलाइन नम्बरहरूबाट सेवा लिने गर्यौं भने हामीलाई अलिकति सहज हुन्छ।
1: उहाँ हुनुहुन्थ्यो स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर समीर कुमार अधिकारी। नेपाल दर्पणमा खबरकै सिलसिला मदन पुरस्कार गुठीले 2082 सालको मदन पुरस्कार बीडा जोशीको नेवार समुदायका परम्परागत मुकुण्ड नाचलाई प्रदान गर्ने भएको छ। गुठीले यसअघि छानिएका 10 पुस्तक मध्ये जोशीको पुस्तकलाई मदन पुरस्कार दिने निर्णय गरेको मदन पुरस्कार गुठीका अध्यक्ष कुन्दन दीक्षितले जानकारी दिनुभयो। त्यस्तै गुठीले झण्डै 6 दशकदेखि गीत लेखनमा समर्पित किरण खरेललाई जगदम्बा श्री दिने निर्णय गरेको छ। यस वर्ष मदन पुरस्कारका लागि शीर्ष 10 नेवार समुदायका परम्परागत मुकुण्ड नाच सहित केशवराज गेवालीको अज्ञात केशव दाहालको इथा ललित विष्टको उत्कर्ष रोशन कुमार झाको नेपाल मण्डलसँग जोडिएको सिमरन गौडको इतिहास उमा सुवेदीको परिधि सीमा आभासको महायुग श्रवण कारुङको सलह डाक्टर नवराज केसीको स्वस्पर्श र नदीशको हिउँद मनोनित भएका थिए।
2: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।

विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।

0: नेपाल को एकमात्र डीटीएच सेवा जिसको
1: टेशन खुशी को कनेक्शन दांत को सामान्य उपचार देखि जटिल दंत उपचार सम्म अब एउटै विश्वासिलो गंतव्य ब्रह्मदेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर
2: ब्रह्मदेन्ट में उपलब्ध छ संपूर्ण दंत उपचार सेवा नियमित दांत जांच स्केलिंग तथा पॉलिशिंग फिलिंग रूट कैनल दांत निकालने डेंटल इम्प्लांट देखि आकर्षक मुस्कान का लागि आवश्यक संपूर्ण उपचार अनुभवी दंत चिकित्सक
1: दांत संबंधी संपूर्ण जानकारी का लागि आज संपर्क गर्नुहोस्
2: ब्रह्मदेन्ट नेपाल हेयर ट्रांसप्लांट स्किन एंड एस्थेटिक डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर पाटन हॉस्पिटल रोड लगनखेल संपर्क 01-5454-6 व्हाट्सएप 98-65-44-24-96
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण गरिरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आउँदो संयुक्त राष्ट्र संघको महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। सानोपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा बोल्दै सभापति थापाले प्रधानमन्त्री वीरेन्द्र शाहको आसाममा विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न सुझाव दिनुभएको हो। भोटेकोसीको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून हरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाण सहित अन्तर्राष्ट्रिय समुदायमा लैजानुपर्ने बताउनुभयो। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको भर मात्र नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँग व्यापक परामर्श गर्न आग्रह गर्नुभयो।
3: राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्व प्रमुख कार्यकारी अधिकृत सुशील गेवालीले रसुवा बाढ़ीलाई नेपालले विपद अधीन र पुनर्निर्माणको मोडल केस बनाउनुपर्ने बताउनु भएको छ। भौगोलिक समाजले आयोजना गरेको रसुवा बाढ़ी सम्बन्धी कार्यशालामा उहाँले रसुवा बाढ़ीलाई जलवायु परिवर्तन जन्य विपदको रूपमा अध्ययन गरेर त्यसलाई प्रमाणित गर्नुपर्ने बताउनु भएको हो। उहाँले त्रिश्री नदी क्षेत्रमा भएको विपदलाई वैज्ञानिक अध्ययन र पुनर्स्थापनाको दृष्टिले महत्वपूर्ण केसका रूपमा विकास गर्न सकिने बताउनुभयो। हिमाली तथा पर्वतीय देशहरूमा जलवायु परिवर्तन र विपदका प्रभाव बढ़िरहेको उहाँको भनाइ छ।
4: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभूमिमा सड़क भाँसिएपछि पछिल्ला तीन दिनमा वैकल्पिक मार्गबाट 87,000 भन्दा बढ़ी सिलिण्डर ग्यास काठमाण्डु भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारापर्सा मकवानपुर चितवन नवलपरासी धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ गरेर 87,877 सिलिण्डर काठमाण्डु ल्याइएको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो। मुख्य राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डु उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्ति निरन्तर गराइरहेको छ।
3: सरकारी सिंहदरबारमा रहेको संघीय संसद भवन परिसरमा जेएनजी शहीद स्मारक पार्क तथा शालिग स्तम्भको शिलान्यास गरेको छ। गृहमन्त्री सुदन गुरूङ, पूर्व धर्ममन्त्री सुनिल लम्साल र जेएनजी शहीद परिवार कल्याणकारी समाजका ज्येष्ठ सदस्य वासुदेव जोशीले आज संयुक्त रूपमा संरचनाको शिलान्यास गर्नुभएको हो। गएको वर्ष भदौ 23 गते जेएनजी आन्दोलन भएको थियो। आन्दोलन मार्फत तत्कालीन सरकार विघटन भए पूर्व प्रधान न्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो। गएको फागुन 21 गतेको प्रतिनिधि सभा चुनावपछि वर्तमान सरकार गठन भएको हो। सरकारले जेएनजी शहीद दिवस अवसरमा भदौ 23 गते देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। इण्डोनेशियामा ज्वालामुखी विस्फोटका कारण 150,000 जना यात्रु अलपत्र परेका छन्। 6 विमानस्थल अस्थायी रूपमा बन्द गर्दा यात्रु अलपत्र परेका बीबीसीले जनाएको छ। बिहान अनाकाताउ द्वीपमा ज्वालामुखी विस्फोटका कारण सबैभन्दा पहिला सुकार्नो हात्ता अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको थियो। यातायात मन्त्री दुदी पूर्वा गान्धीले अहिलेसम्म 467 उडान प्रभावित भएको जानकारी दिनुभएको छ। उहाँले उडान रद्द हुँदा प्रभावित भएका यात्रुहरूलाई टिकटको रकम फिर्ता गर्ने प्रक्रियालाई तीव्रता दिन तथा विमानस्थलमा हुने भीड़भाड़ कम गर्न आउँदो उडान भएका यात्रुहरूलाई समयमै जानकारी उपलब्ध गराउन वायुसेवा कम्पनीहरूलाई आग्रह गर्नुभएको छ। यातायात मन्त्रालयको अनुसार मुख्यतया सिंगापुर आउने जाने उडानहरूका साथै दोहा, सिडनी र क्वालालम्पुर लगायतका अन्य अन्तर्राष्ट्रिय उडान मार्गहरू पनि प्रभावित भएको छ। शुक्रबार राति अबेर ज्वालामुखी फुट्न शुरू भएको थियो, जसका कारण आसपासका क्षेत्रमा निरन्तर भूकम्पीय गतिविधि, लाभाको पोहरा र ठूलो गर्जन सुनिएको थियो।
3: भारतको महाराष्ट्र सरकारले ट्याक्सी तथा टुकटुक चालकलाई स्थानीय मराठी भाषा सिक्न एक वर्षको समय दिएको छ। चालक र यात्रुबीच संचारमा सुधार ल्याई यात्रालाई सुरक्षित बनाउने उद्देश्यले यो नियम ल्याएको हो। यसअघि भाषा परीक्षामा असफल हुने चालकलाई एक महिनाभित्र मराठी नसिके लाइसेन्स नै खारेज गर्ने कड़ा व्यवस्था गरेको थियो, तर चालक र संगठनले यसबाट रोजगारी र जीविकोपार्जन खोज्ने भन्दै तीव्र विरोध गरेपछि सरकार पछि हटेको हो। महाराष्ट्रमा धेरैसो ट्याक्सी चालक उत्तर प्रदेश र बिहारबाट आएका हिन्दी भाषी रहेका छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। लगातार तेस्रो जितसहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा पुगेको छ। मलेसियाको क्लाङमा रहेको बायोमास क्रिकेट ओभरमा आज भएको खेलमा नेपालले साउदी अरबलाई 5 विकेटले हरायो। साउदी अरबले दिएको 191 रनको लक्ष्य नेपालले 41 ओभरमा 5 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको साउदी अरब 49 ओभर 2 बलमा 190 रन बनाउँदा अल आउट भएको थियो। यसअघि नेपालले पहिलो खेलमा बहरइनलाई 7 विकेट र दोस्रो खेलमा मलेसियालाई 6 विकेटले हराएको छ। एसीसी प्रिमियर कपमा समूह एमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समूह बीमा संयुक्त अरब इमिरेट्स, यूएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। समूहका शीर्ष दुई टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताको उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछन्। प्रतियोगिताको फाइनल खेल यही भदौ 27 गते शनिबार हुनेछ।
3: अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार तेस्रो हार बिहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपालले न्यूजील्याण्ड एसँग 2 विकेटले पराजित भयो। नेपालले दिएको 212 रनको लक्ष्य न्यूजील्याण्ड एले अन्तिम बल बाँकी छँदा 8 विकेट गुमाएर भेटायो। त्यसअघि टस जितेर ब्याटिङ गरेको नेपाल एले 50 ओभरमा 6 विकेट गुमाएर 211 रन बनाएको थियो। यसअघि नेपाल ए पहिलो अभ्यास खेलमा तस्मानियासँग 2 विकेट र दोस्रो अभ्यास खेलमा साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भएको थियो।
4: र नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर्स किङ्सले पहिलो जित हात पारेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपाको कभर हल त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाडौँ रेड्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23, दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाडौँको यो पहिलो हार हो। काठमाडौँले पहिलो खेलमा मधेस वारियर्सलाई हराएको थियो। प्रतियोगितामा अहिले बेलुकी 7 बजे कर्णाली र खत्तड फाल्कन्स सुदूरपश्चिम खेल्दैछन्। 6 वटा टोली सहभागी पहिलो संस्करणको एनबीएलको विजेताले 20 लाख रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
4: भोटेपछि बाढ़ीको 12 दिन अझै पनि जीवित भेटिने आशा सहित खोजी चल्दै 1341 वटा शव भेटियो। 4996 जना सम्पर्क विहीन।
3: नुवाकोटको थारी नदीमा पुल जडानको काम चल्दै पृथ्वी राजमार्ग कृष्णपुरमा नयाँ ट्र्याक बनाउँदै गर्दा तीन खोलामा पनि पहिलो व्यवस्थापन काम गर्ने।
4: सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। प्रभावित क्षेत्रमा गर्भवती सुत्केरी र नवजात शिशुको स्वास्थ्य व्यवस्थापनको प्रयास भइरहेको भनाई।
3: इण्डोनेसियामा ज्वालामुखी विस्फोटनका कारण 6 वटा विमानस्थल बन्द। 474 उडान प्रभावित। 1,50,000 यात्रुहरूलाई पत्र।
4: र लगातार तेस्रो जित सहित नेपाल एसीसी प्रिमियर कप क्रिकेटको सेमी फाइनलमा। नेपाल भलिबल लीगमा अन्नपूर्णको पहिलो जित। प्रणाली र सुदूरपश्चिम बीचको खेल 7 बजे।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विश्वसँगै हामी महेश गेवाली र भोजेन्द्र बसन पनि बिदा हुन्छौं। उमालेको वा शुद्धिकरण गरेको पानी थियो।

0: voice to your heart. Zulu FM 101.2 MHz.
1: श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम नारी आशा। कार्यक्रम सुनेर आशीषित हुनुहोस्।
2: निराशमा आशा, निरुत्साहमा उत्साह, असहायमा सहारा, अशान्तिमा शान्ति। यो हो तपाईहरुको आफ्नै कार्यक्रम नारी आशा।
1: प्रिय दिदी बहिनीहरू, अज्ञानता, असमानता, विपन्नता, अशिक्षा र व्यवस्थाका कारण नारीहरू हरेक क्षेत्रमा शोषित र पीड़ित छन्। यो कुरा हाम्रो समाजमा कुनै नौलो विषय होइन। नारीहरूले दैनिक जीवनमा झेल्दै आएका विभिन्न मुद्दाहरूलाई यो कार्यक्रम नारी आशामा समेट्ने कोशिश गरेका छौं। आशा छ यस कार्यक्रमले दिदी बहिनीहरूलाई वास्तविक आशा र जीवनको साक्षात् अर्थ

जयश्री अनि नमस्कार प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। नारी आशा टीडब्ल्यूआर नेपालद्वारा निर्मित र प्रसारित रेडियो कार्यक्रम हो, जुन विशेष गरी तपाईँ र म जस्तै दिदी बहिनीको लागि बनाइएको छ। यस कार्यक्रममा हामी परमेश्वरमा भएको हाम्रो निम्ति आशाको विषयमा कुराकानी गर्छौं, जहाँ तपाईँ र म हाम्रो दैनिक जीवनमा हामीले भोग्ने, हामीले सामना गर्ने विभिन्न चुनौतीहरूको विषयमा, विभिन्न समस्याहरूको विषयमा र विभिन्न त्यस्ता टपिकमा कुराकानी गर्छ जुन एक महिलाले अर्की महिलासँग गर्न मात्रै सजिलो लाग्छ, होइन त? कार्यक्रममा हामी त्यस्ता विषयहरूलाई छुन्छौं र परमेश्वरको वचनबाट, बाइबलबाट त्यसलाई कसरी बुझ्न सकिन्छ अथवा त्यो परिस्थितिमा के गर्न सकिन्छ भन्ने बारेमा पनि कुराकानी गर्छौं। तपाईँले निरन्तर यो कार्यक्रम आफ्नो नजिक एक एफएम स्टेशनबाट सुनिराख्नु भएको छ, साथै तपाईँमध्ये धेरैजना हामीसँग अनलाइनमा पनि जोडिनु भएको छ, जस्तो युट्युब मार्फत अथवा फेसबुक मार्फत तपाईँ हामीसँग जोडिनु भएको छ। जसरी जोडिनु भएको छ, जहाँ बसेर सुन्दै हुनुहुन्छ, धेरै धेरै धन्यवाद छ कार्यक्रमलाई निरन्तर सुनेर साथ दिनुभएको लागि। मेरो नाम ममता हो र कार्यक्रममा म आज पनि तपाईँसँग यसरी कुराकानी गर्न पाउँदा, तपाईँलाई भेट्न पाउँदा अति नै हर्षित छु। चिसो चिसो महिना शुरू भइसकेको छ, होइन त? अनि चिसो लाग्ने बित्तिकै जब लालुपातेहरू फुल्न सुरु गर्छ, मलाई चाहिँ क्रिसमस आएको ध्यान हुन्छ। हो, चिसो महिना लाग्यो, क्रिसमस आउन लाग्यो, होइन? परमेश्वरको जन्मको एउटा छुट्टै वातावरण या छुट्टै रमाइलो एउटा परिवेशमा हामी पुग्छौँ, त्यस्तै गर्दाखेरि सबै कुरा रमाइलो नै लाग्छ। मलाई विश्वास छ तपाईँको वरपर पनि, तपाईँको मण्डलीमा पनि क्रिसमसका विभिन्न तयारीहरू, विभिन्न कुराकानीहरू शुरू भइसकेका छन् होला। यो महिनाभरि कार्यक्रम नारी आशामा पनि हामी क्रिसमससँग सम्बन्धित रहेर कुराकानी गर्नेछौ। अघिल्लो वर्ष पनि हामीले डिसेम्बर महिना भरिलाई नै क्रिसमस विशेष भनेर क्रिसमससँग सम्बन्धित कुराकानी गरेका थियौं, र त्यो सुनेर तपाईँहरूमध्ये धेरैजनाको आशीषित भएको कुरा यहाँले हामीसँग बाँड्नु भएको थियो। म आशा गर्छु यो वर्ष हामीले गर्ने कुराकानीबाट, कार्यक्रममा सुन्ने तपाईँले कुराकानीबाट तपाईँ आशीषित हुनुहुनेछ र क्रिसमसको बारेमा तपाईँको बुझाइ अझ फराकिलो हुनेछ भन्ने मैले विश्वास लिएको छु। त्यसकारण यो महिनैभरि तपाईँले कार्यक्रममा असल प्रकारले क्रिसमसको बारेमा सुन्न सक्नुहुनेछ। हामी हप्तै पछि एउटा नयाँ विषयमा कुराकानी गर्नेछौँ र त्यो विषयले तपाईँलाई क्रिसमसको बारेमा अझ राम्रोसँग बुझ्न र क्रिसमसको साँचो अर्थलाई बुझ्न सहायता पुर्याउनेछ भन्ने मैले आशा लिएको छु। आज पहिलो हप्ताको कार्यक्रम, डिसेम्बर महिनाको पहिलो हप्ताको कार्यक्रममा चाहिँ हामी क्रिसमस भनेको के हो अथवा क्रिसमसको साँचो अर्थ के हो त, होइन, यो बारेमा हामी कुराकानी गर्नेछौँ। कार्यक्रम अन्त्यसम्म सुन्नुहोस्। आजको कार्यक्रमबाट तपाईँ पक्कै आशिषित हुनुहुनेछ, साथसाथै अरूलाई पनि कार्यक्रम सुन्नको लागि तपाईँले उत्साह दिन सक्नुहुनेछ। पुनः स्वागत छ कार्यक्रम नारी आशामा। आज नारी आशामा हामी कुराकानी गर्दैछौ क्रिसमसको साँचो अर्थको बारेमा। क्रिसमसको तयारी गर्दै गर्दाखेरि जब क्रिसमस नजिक आउँदै गर्छ, तपाईँ र मेरो ध्यान विशेष गरी घरको सरसफाई, घरको सजावट, क्रिसमस ट्रीमा सजाउने कुरा अथवा खानपानको कुरामा अथवा विशेष गरी उपहारको कुराहरूमा हाम्रो ध्यान बढी जाने गर्दछ, होइन त? हामी सोच्न थाल्छौँ कि ओहो, क्रिसमस ट्रीलाई कसरी सजाउने होला अथवा के गर्ने होला, क्रिसमसमा के खानेकुरा पकाउने होला अथवा उपहार के दिने होला, यो परिवारका सदस्यलाई के उपहार दिने होला, यी विभिन्न कुराहरूमा हाम्रो ध्यान जाने गर्दछ। तर आज म तपाईँलाई एक कदम अगाडि अथवा एक कदम पछाडि लान चाहन्छु, जहाँ हामी क्रिसमसको साँचो अर्थलाई बुझ्ने कोसिस गर्नेछौँ र क्रिसमसको मुटुलाई, क्रिसमसको मुख्य कुरा के हो त, क्रिसमसको केन्द्रबिन्दु के हो त, त्यो कुरा हामी सम्झने कोसिस गर्नेछौँ, है त? ल, अब क्रिसमसको मुटु अथवा क्रिसमसको सबैभन्दा महत्वपूर्ण कुरा भन्दा तपाईँलाई के कुरा याद आउँछ भन्नुहोस् त? हजुर, पक्कै पनि क्रिसमस भन्ने बित्तिकै येशु ख्रिस्टको जन्म, हाम्रो उद्धारकर्ताको जन्म भन्ने कुरा चाहिँ हाम्रो दिमागमा आउनु पर्दछ, किनकि क्रिसमसको मुख्य केन्द्रबिन्दु नै यही नै हो कि यस संसारमा हामीलाई उद्धार गर्नको लागि येशु ख्रिस्टको जन्म भएको थियो, जसलाई हामी आजभोलि क्रिसमस भनेर सम्झिने गर्छौं। यो त्यो समय हो जब संसारलाई परमेश्वरले सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, आफ्नो
प्रिय पुत्र यस संसारमा पठाएर परमेश्वरले मानव जातिलाई सबैभन्दा ठूलो उपहार दिनुभएको थियो, जसलाई आज हामी एउटा उत्सवको रूपमा मनाउने गर्दछौ। म तपाईँलाई मेरो केही व्यक्तिगत अनुभवहरू पनि बाँड्न चाहन्छु। केही वर्ष अगाडि जब क्रिसमसको समय आयो, म आफ्नो घर सजाउनुमा एकदमै व्यस्त थिएँ कि कसरी सजाउने होला, के गर्ने होला, सरसफाई होइन, तपाईँ पनि बुझ्नुहुन्छ हामी दिदी बहिनीलाई घर सरसफाईको कुराले कति धेरै सताउँछ अथवा हामी कति धेरै व्यस्त हुन्छौ भनेर। अनि त्यही क्रममा म एकैछिनको लागि रोकिएँ, मेरो समझ एकछिनको लागि रोकियो र मैले सोच्न थालेँ कि क्रिसमसको वास्तविक अर्थ के हो। म घर सजाउँदैछु, म सफा गर्दैछु, म पाहुनाहरूलाई बोलाउँदैछु, तर वास्तवमा क्रिसमसको अर्थ चाहिँ के हो त? त्यो एकछिन शान्त समयमा मैले परमेश्वरको प्रेमलाई नयाँ तरिकाले अनुभव गरेँ, मैले नयाँ तरिकाले बुझ्ने कोसिस गरेँ। क्रिसमस केवल एउटा शिशुको जन्म उत्सव मात्र होइन, होइन एउटा बालक जन्मिएको उत्सव मात्र होइन, यो चाहिँ यीशु ख्रीष्टको माध्यमद्वारा परमेश्वरले आफ्नो उद्धारको प्रतिज्ञा पूरा गर्नुभएको एउटा महान कुरा हो भन्ने कुरालाई मैले त्यतिबेला सम्झे। बाइबलमा लुकाको पुस्तक 2:10-14 यीशुको जन्मको बारेमा यस्तो लेखिएको छ, तब स्वर्गदूतले तिमीहरूलाई भनी नजर आओ, किनभने हेर म तिमीहरूलाई बडो आनन्दको सुसमाचार सुनाउँछु जो सबै मानिसहरूका निम्ति हुनेछ। आज दाउदको शहरमा तिमीहरूका निम्ति एकजना मुक्तिदाताको जन्म भएको छ जो ख्रीष्ट प्रभु हुनुहुन्छ। तिमीहरूलाई चिन्न चाहिँ यो हुन्छ, तिमीहरूले एउटा बालकलाई लुगाले बेरेको र दूरमा सुताइराखेको भेट्टाउनेछौ। तब 81 ती स्वर्गदूतसँग स्वर्गीय सेनाको एउटा दल देखा पर्यो, परमेश्वरको स्तुति गर्दै तिनीहरूले भने, सर्वोच्चमा परमेश्वरलाई महिमा र पृथ्वीमा जुन मानिससँग उहाँ प्रसन्न हुनुहुन्छ तिनीहरूलाई शान्ति। कस्तो असाधारण घोषणा होइन? स्वर्गदूतहरूले एकजना उद्धारकर्ताको जन्मको खबर खुसीसँग सुनाएका थिए। हो, यही नै क्रिसमसको मुटु हो अथवा क्रिसमसको केन्द्रबिन्दु हो कि संसारमा हामी सबै मानिसको उद्धारको निम्ति परमेश्वरले आफ्नो पुत्रलाई संसारमा पठाउनु भयो र उहाँको जन्म भएको छ एउटा बालकको रूपमा। उद्धारकर्ता हाम्रो शान्ति र खुसी हामीलाई दिनको लागि हाम्रो बीचमा एउटा बालकको रूपमा जन्मिनु भएको छ। यो नै क्रिसमसको सबैभन्दा महत्वपूर्ण हामीले

यीशुको जन्मको समयलाई विचार गर्दा हामी प्राय क्रिसमसको समयमा विशेष गरी गाईको गोठ तारा स्वर्गदूतहरूलाई ध्यानमा राख्छौ, तर हामीले कहिले बिर्सनु हुँदैन कि यीशु किन जन्मिनु भएको थियो, किन उहाँ बालकको रूपमा परमेश्वरको पुत्र भइकन पनि बालकको रूपमा यो संसारमा किन आउनु भएको थियो। यीशु एकदमै हम्बल वातावरणमा उहाँले जन्म लिनुभयो, एकदमै सानो भन्दा सानो भएर जन्म लिनुभयो, एउटा गाईको गोठमा होइन, जहाँ कुनै तयारी थिएन, उहाँको निम्ति कुनै विशेष कुराहरू थिएन, उहाँ त्यस्तो एकदमै हम्बल सिचुएसनमा उहाँले जन्म लिनुभयो, किनकि उहाँ सबै मानिसहरूको निम्ति आउनु भएको थियो। उहाँले हाम्रो स्थिति, हामी को हौ, हामी कस्तो छौ, हाम्रो संघर्ष के हो, हाम्रो पृष्ठभूमि के छ, केको पर्वाह नगरिकन विश्वभरमा भएका सबै मानव जातिको निम्ति उहाँले जन्म लिनुभयो। उहाँले एउटा टुटेको संसारमा भनौँ न एउटा अन्धकारमय संसारमा शान्ति ल्याउनको लागि र परमेश्वर पितासँगको हाम्रो सम्बन्धलाई पुनर्स्थापना गर्नको लागि आफ्नो जीवन त्यो र पुनरुत्थान मार्फत हामीलाई उद्धार दिनको लागि चाहिँ यीशु ख्रीष्ट संसारमा जन्म लिनुभयो। क्रिसमसको कथा केवल एउटा गाईको गोठमा जन्मिएको शिशुको कुरा मात्र होइन, एउटा गाईको गोठमा निरीह बनेर होइन यात्रा गरिराखेको आमा बुवासँग एउटा अन्जान ठाउँमा गाईको गोठमा त्यो पनि अरूको गाईको गोठमा जन्मिएको एउटा निरीह बालकको कुरा होइन, यो परमेश्वरको एउटा सुन्दर योजनाको शुरूआत हो जसले चाहिँ मानिसहरूलाई के हो त मुक्ति दिने कुरा चाहिँ तय गरेको छ, अथवा मुक्ति दिने योजनाको एउटा सुन्दर शुरूआत हो क्रिसमसको कुरा चाहिँ। मत्तीको पुस्तक एक अध्यायको एक्काइसमा स्वर्गदूतले योसेफलाई भनेको कुराहरू यस्तो छ, तिमीले एउटा पुत्र जन्माउने छिन् र तिमीले उहाँको नाम येशु राख्नेछौ, किनभने उहाँले आफ्ना मानिसहरूलाई तिमीहरूका पापबाट बचाउनुहुनेछ। प्रिय श्रोता मित्र, यो नै परमेश्वरले क्रिसमसको माध्यमबाट दिनुभएको सन्देश हो कि येशु ख्रीष्ट हामीलाई उद्धार दिनको लागि आउनुभएको हो, हामीलाई पापबाट बचाउनको निम्ति उहाँले यस धरतीमा जन्म लिनु भएको हो, र यो नै क्रिसमसको पहिलो अनि अन्तिम सन्देश हो। प्रिय श्रोता मित्र, क्रिसमसले हामीलाई सम्झाउँछ कि परमेश्वरले मानिसलाई यति धेरै प्रेम गर्नुभयो, अथवा उहाँको हामी मानव जातिप्रतिको प्रेम यति महान छ कि उहाँले एकमात्र पुत्रलाई, आफ्नो पुत्रलाई चाहिँ यस संसारमा हाम्रो निम्ति पठाउनु भयो, जसले यस संसारमा जन्म लिएर स्वर्गको राज्यको बारेमा मानिसहरूलाई बताओस् र अन्त्यमा आफूलाई बलिदान गरेर हामीलाई सबैको निम्ति हाम्रो पापबाट छुटकारा दियोस्, यो कुराको निम्ति उहाँले येशूलाई यस संसारमा पठाउनु भयो, जसको कारणले गर्दा हामीले हाम्रो जीवनको संघर्षहरू पार गर्न र परमेश्वर पितासँग फेरि फर्कनको लागि हामीले बाटो देखेका छौं। त्यो बाटो येशूले हामीलाई देखाउनु भएको छ। येशूको जन्मले आशा, शान्ति र नयाँ शुरूआतको प्रतीक हामीलाई दिएको छ। त्यो सम्झना हामीलाई आएको छ कि हाम्रो जीवन जस्तो सुके अन्धकारमय भएको भए तापनि, अथवा हामी जस्तो सुके संकष्टमा भएको भए तापनि, उहाँको जन्मसँगै हामीले चाहिँ नयाँ आशा, नयाँ शान्ति र नयाँ शुरूआत पाएका छौं। क्रिसमसले चाहिँ हरेक वर्ष हामीलाई यो कुरा स्मरण गराउनु पर्दछ। क्रिसमस हामीमध्ये धेरैजनाको लागि त्यस्तो समय हो जसले चाहिँ अराजकता र कठिनाईहरूको बीचमा पनि परमेश्वर हामीसँग हुनुहुन्छ, अथवा परमेश्वर हाम्रो निम्ति आउनु भएको थियो भन्ने कुरा स्मरण गराउँदछ। यीशु इम्मानुएल हुनुहुन्छ, इम्मानुएल परमेश्वर, तपाईँ जहाँ भए तापनि, तपाईँको परिस्थितिहरू जस्तो भए तापनि, यीशुको जन्मले तपाईँलाई सम्झना गराउँछ कि तपाईँ एक्लो हुनुहुन्न, अथवा हामी जस्तो सुकै परिस्थितिमा एक्लो होइन एकदमै पापी एकदमै नराम्रो हामी अवस्थामा भएको भए तापनि, जब हामी यीशुको जन्मको विषयलाई सम्झन्छौँ, हामी सम्झन्छौँ कि उहाँले मलाई कति धेरै प्रेम गर्नुभयो, जसको कारण उहाँ संसारमा आउनुभयो र अब म एक्लो छैन किनकि इमानुएल परमेश्वर मसँग हुनुहुन्छ। अब एउटा प्रश्न म तपाईँहरूलाई गर्न चाहन्छु, जो मलाई यतिखेर सुनिरहनु भएको छ, तपाईँ क्रिसमसको समयमा क्रिसमसको उत्सवलाई चाडपर्वको रूपमा हेर्नुहुन्छ कि, अथवा कसरी तपाईँ येशूलाई केन्द्रमा राख्नुहुन्छ, कसरी तपाईँ क्रिसमस चाहिँ येशूसँग सम्बन्धित कुरा हो, यो सजावटसँग अथवा खानपानसँग या रमाइलोसँग सम्बन्धित कुरा होइन, तर येशू चाहिँ केन्द्रबिन्दुमा हुनुपर्छ भन्ने कुरा तपाईँ कसरी चाहिँ तय गर्नुहुन्छ, तपाईँ यस समयमा क्रिसमसको साँचो अर्थको बारेमा सोच्नुहुन्छ कि हुँदैन, यो चाहिँ तपाईँलाई मेरो प्रश्न, तपाईँ आफै
यो प्रश्नमा घोरिन सक्नुहुन्छ र जवाब आफै तपाईँले पाउनुहुनेछ। प्रिय श्रोता मित्र, स्वागत छ कार्यक्रम नारी आशामा। तपाईँ नारी आशा सुन्दै हुनुहुन्छ र आजदेखि यो महिनाभरिको लागि हामी विशेष क्रिसमस केन्द्रबिन्दुमा रहेर कुराकानी गर्नेछौ। आज हामीले क्रिसमसको साँचो अर्थ के हो भन्ने बारेमा कुराकानी गरिरहेका छौं र योभन्दा अगाडि मैले तपाईँलाई एउटा प्रश्न सोधेको थिएँ कि तपाईँ कसरी यीशु ख्रीष्टलाई चाहिँ क्रिसमसको समयमा केन्द्रबिन्दु बनाइराख्नुहुन्छ अथवा कसरी चाहिँ ख्रीष्टलाई पहिलो प्राथमिकता दिनुहुन्छ क्रिसमसको समयमा भन्ने एउटा प्रश्न राखेको थिएँ। यही प्रश्न मैले हाम्रो श्रोताहरूमध्ये एकजना श्रोतालाई गरेको थिएँ केही समय अगाडि। उहाँको नाम सुशीला हो र उहाँले आफ्नो विचार मसँग बाँड्नु भएको थियो। उहाँले बताउनुभएका कुरा म जस्ताको तस्तै तपाईँलाई बताउनेछु। सुशीला धेरै लामो समयदेखि नारी आशाको नियमित श्रोता हुनुहुन्छ। उहाँको नियमित कार्यक्रमहरू सुनिराख्नुहुन्छ र बेला बेला मौकामा आफ्नो प्रतिक्रियाहरू पनि हामीलाई पठाइराख्नुहुन्छ। क्रिसमसको विषयमा हामी कुरा गर्दै थियौँ र उहाँले बाँड्नु भएको कुरा यस्तो थियो कि उहाँ चाहिँ पहिला चाहिँ अरू जस्तै हामी सामान्य रूपमा हामी क्रिसमस भन्ने बित्तिकै हामीलाई अरू विभिन्न चिन्ताले सताउने गर्छ। सुशीलालाई पनि शुरूवाती केही वर्षहरूमा क्रिसमस भनेको एकदमै तयारी गर्नुपर्छ होइन, अब सबै कुराहरू एकदम ठिक ठिक हुनुपर्छ, राम्रो हुनुपर्छ, रमाइलो हुनुपर्छ भन्ने कुराहरूमा नै उहाँको ध्यान बढी जान्थ्यो अरे। तर समय बित्दै जाँदा जब उहाँले क्रिसमसको साँचो अर्थको बारेमा थाहा पाउनुभयो तब चाहिँ क्रिसमस अन्य कुरा भन्दा पनि यीशु ख्रीष्टलाई केन्द्रबिन्दुमा राख्नुपर्ने कुरा रहेछ अथवा यीशु ख्रीष्ट किन संसारमा आउनुभयो, उहाँले संसारमा आएर के गर्नुभयो, उहाँ आएको कारण हामीले कसरी चाहिँ उद्धार पायौं, यो कुरा चाहिँ मुख्य रहेछ भन्ने कुरा बुझिसकेपछि चाहिँ उहाँले आफूले क्रिसमस मनाउने तरिका नै परिवर्तन भएको कुरा मसँग बाँड्नुहुन्थ्यो, जुन कुरा मलाई साह्रै रमाइलो लाग्यो र साह्रै खुसी पनि लाग्यो। उहाँले भन्दै हुनुहुन्थ्यो कि पहिलाको समयमा जे जस्तो भए पनि क्रिसमसको साँचो अर्थ बुझिसकेपछि चाहिँ अब म र मेरो परिवार अन्य कुरामा भन्दा पनि यीशु ख्रीष्टले गर्नुभएको उद्धारलाई सम्झेर उहाँलाई धन्यवादी हुने कुरामा चाहिँ क्रिसमसको समयमा अलिक बढी समय बिताउँछौ भन्नुभयो। कति सुन्दर कुरा होइन? उहाँले भन्दै हुनुहुन्थ्यो कि कसरी क्रिसमसको समयमा हुन त धन्यवादी हामी अरू बेलामा पनि उहाँको उद्धारको निम्ति धन्यवादी छौं, तर क्रिसमसको माहौल चल्दै गर्दाखेरि उहाँको जन्मको कुरा गर्दै गर्दाखेरि उहाँको जन्म पछाडिको कारणलाई सम्झेर हामी केही विशेष समय चाहिँ उहाँलाई धन्यवाद दिन बिताउँछौं। हामी सबै परिवार भिना हुन्छौं र उहाँ चाहिँ परमेश्वर भएर पनि गाईको गोठमा हाम्रो उद्धारको निम्ति जन्मिनु भएको कुरालाई सम्झेर हामी उहाँलाई आराधना दिन्छौं, हामी उहाँलाई धन्यवादका शब्दहरू चढाउँछौं र केही समय चाहिँ त्यसरी हामी उहाँको उपस्थितिमा बिताउँछौं ताकि क्रिसमसको मुख्य उद्देश्यलाई चाहिँ हामी मुख्य कारणलाई चाहिँ हामी कहिले पनि नबिर्सौं। हामी हाम्रो बच्चाहरूलाई पनि त्यही कुरा सिकाउँछौं कि क्रिसमस भनेको गिफ्ट मात्र होइन, होइन क्रिसमस ट्री राख्नु मात्र क्रिसमसको महत्वपूर्ण कुरा होइन अथवा नयाँ लुगा लगाएर होइन नाच्नु गाउनु मात्रै क्रिसमस होइन, तर क्रिसमस चाहिँ यो कारणले गर्दा विशेष छ किनकि परमेश्वरको पुत्र यीशु ख्रीष्ट हाम्रो निम्ति सन्तानमा आउनु भएको हो भन्ने कुरा चाहिँ हामी हाम्रो बच्चाहरूलाई पनि सिकाउँछौं। र अर्को उहाँहरूले बाँड्नु भएको र मलाई एकदमै मजा लागेको कुरा चाहिँ के थियो भने उहाँले भन्दै हुनुहुन्थ्यो कि क्रिसमसको समयमा हामी सुसमाचारको कुरालाई अझ बढी महत्व दिन थालेका छौं। जब हामीले क्रिसमसको साँचो अर्थ बुझ्यौं त्यसपछि चाहिँ यो कुरा चाहिँ अरूलाई पनि सुनाउनु पर्ने रहेछ किनकि संसार त अझै पनि कति मानिसहरू पीडामा छन्, अशान्तिमा छन् अनि यीशु ख्रीष्ट संसारमा आइसक्नु भयो होइन, उहाँले चाहिँ त्यो शान्ति अफर गरिसक्नु भएको छ तपाईँको लागि मात्र, तपाईँले त्यसलाई ग्रहण गर्न मात्र बाँकी छ भन्ने कुरा चाहिँ धेरैजनालाई थाहा छैन रहेछ। त्यो कारणले गर्दा क्रिसमसको यो माहौललाई चाहिँ हामीले सुसमाचारको निम्ति पनि प्रयोग गर्छौं ताकि परमेश्वर जुन उद्देश्यको साथमा आउनुभयो त्यो उद्देश्य अरू मानिसले पनि थाहा पाउन् र उहाँले दिनुभएको शान्ति र क्षमा र उद्धारलाई ग्रहण गरून् भन्नको लागि हामी सुसमाचारमा पनि आजभोलि चाहिँ एकदमै धेरै समय खर्च गर्छौं ताकि क्रिसमसको शुभकामना सँगसँगै त्यसको उद्देश्य पनि जान्न सकौं भन्ने कुरा हाम्रो श्रोता सुशीलाले हामीलाई बताउँदै हुनुहुन्थ्यो। कति सुन्दर कुरा होइन, सुन्दा पनि कति आनन्द लाग्ने कुरा। उहाँले
जसरी क्रिसमसको साँचो अर्थ थाहा पाएर क्रिसमस मनाउने तरिका परिवर्तन गर्नुभयो, मलाई विश्वास छ आजको कार्यक्रम सुन्ने तपाईँ सम्पूर्ण श्रोताले पनि आजसम्म यदि क्रिसमसको साँचो अर्थ नजाने बुझ्नु भएको थिएन भने अब उसो चाहिँ तपाईँले पनि क्रिसमसलाई हिँड्ने तरिका परिवर्तन हुनेछ भन्ने मैले आशा लिएको छु। यदि तपाईँसँग पनि यस्तै केही गवाईका कुरा छन् अथवा तपाईँ पनि आफ्नो केही अनुभवहरू हामीसँग बाँड्न चाहनुहुन्छ भने कार्यक्रमको अन्तिममा हामी हाम्रो ठेगाना दिन्छौं, त्यसमा तपाईँले हामीलाई पत्रचार गर्न सक्नुहुन्छ फोन एसएमएस अथवा यदि तपाईँ फेसबुक चलाउनुहुन्छ तपाईँ अनलाइनमा सोसियल मिडियामा हुनुहुन्छ भने टिडब्ल्यूआर नेपाल फेसबुक पेजमा तपाईँले आफ्ना कुराहरू लेखेर हामीलाई पठाउन सक्नुहुन्छ अथवा सम्पर्क हामीलाई सिधै डाइरेक्ट फोन कल गरेर पनि तपाईँले आफ्ना कुराहरू बाँड्न सक्नुहुन्छ। हाम्रो नियमित श्रोता सुशीलालाई धेरै धेरै धन्यवाद, उहाँले आफ्नो कुरा हामीसँग बाँडी दिनुभयो र म अरू पनि श्रोताहरूको यस्तै उत्साहजनक र एकदमै इन्सपायर गर्ने कहानीहरू कथाहरू या उहाँको जीवन गवाईहरू सुन्नको लागि म सधैँ उत्साहित छु। तपाईँले पनि आफ्नो कुराहरू हामीसँग बाँड्न सक्नुहुनेछ। प्रिय श्रोता मित्र, तपाईँ अहिलेसम्म कार्यक्रम नारी आशा सुनिराख्नु भएको थियो र आजदेखि हामीले क्रिसमस विशेष कार्यक्रम शुरू गरेका छौं र यो महिनाभरि नै तपाईँले क्रिसमससँग सम्बन्धित विभिन्न विषयमा कार्यक्रम कुराकानी सुन्न सक्नुहुनेछ र मलाई एकदमै विश्वास छ तपाईँले महिनाभरि जति पनि क्रिसमसको बारेमा विभिन्न विषयसँग सम्बन्धित रहेर कार्यक्रममा जे जति सुन्नुहुन्छ त्यो कुराले तपाईँलाई पक्कै आशीषित गर्नेछ र क्रिसमसलाई एउटा नयाँ अनि एकदमै गहिरो रूपमा बुझ्न तपाईँलाई सहायता मिल्नेछ भन्ने कुरा मैले विश्वास लिएको छु र तपाईँ सँगसँगै म पनि यो महिनाभरि यी कार्यक्रमका विषयहरूबाट आशीषित हुने पक्का नै छ। आज पहिलो हप्ता डिसेम्बरको पहिलो हप्ता हामीले सुन्यौं क्रिसमसको साँचो अर्थको बारेमा, हामीले सुन्यौं कि क्रिसमस भनेको खालि खाने लाउने अथवा रमाइलो गर्ने अथवा घर सजाउने अथवा क्रिसमस ट्री सजाउने मात्रै कुरा हुँदैन रहेछ। क्रिसमस भनेको चाहिँ परमेश्वरले आफ्नो प्रेम देखाउनु भएको एउटा सुन्दर चिन्ह रहेछ होइन, जुन चिन्ह अनुसार चाहिँ स्वयं परमेश्वरको पुत्र येशू चाहिँ यस संसारमा हाम्रो उद्धारको निम्ति आउनुभएको, हामीलाई क्षमा दिनको लागि, हामीलाई शान्ति दिनको लागि, हामीलाई नयाँ आत्मा

0: का सभी को सरोकार आज का बाल बालिका भूल का सदन भार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाउ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय हुन् बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा योजना जन सन्देश

0: सप्ताह प्रथम वर्षको वर्णन सम्बन्धी सूचना।
1: 34 वर्षदेखि योग्य दक्ष र अनुभवी शिक्षकहरूद्वारा शिक्षण र व्यवस्थापन हुँदै आएको यस सुनखुम्बु बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 स्नातक तह बीए बीएड र बीबीएस प्रथम वर्षको भर्ना कार्यक्रम निम्न अनुसार भएको भर्ना सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रम हुने मिति
1: भर्ना म्याच 2083 साल श्रावण 1 गतेदेखि भाद्र 31 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असोज 1 गतेदेखि, रजिस्ट्रेशन फारम भने म्याच 2083 साल मंसिर मसान्तसम्म।
0: थप जानकारीका लागि सम्पर्क नम्बरहरू 9851-01-0556, 9841-63-53 र 0385-20-456। उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु।

0: मानव देश विखण तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईको चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लड़ाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ।
0: देश विखण र ओसार पसारबाट बचौं, सिप सिकाऊ र स्वदेशमै आत्मनिर्भर बनाऊ। मानव देश विखण तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सांस्कृतिक तथा जातीय विविधता बीच एकता को आवाज
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
0: सूचना शिक्षा र मनोरंजन को अपूर्व संगम
1: सुन एफएम 101.2 मेगाहर्ट्ज
2: उज्जवल भविष्यको लागि हाम्रो
3: Studio time.
0: It's 7 p.m.
4: Start digital color lab, tatha dhwala mai offset press. Solu tutu nagar palika 5 solu kumbu.

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुग्यौं रेबिका राई सँगै सरस्वती पुरी। भोटेको सिबाडीमा बेपत्ताको पहिचानका लागि सोलु खुम्बुबाट 10 जनाको डीएनए संकलन। निजामती सेवा दिवसको अवसरमा सोलु खुम्बुमा नाला तथा सार्वजनिक क्षेत्र सरसफाई।
1: सोलु खुम्बुका प्रिन्स राईको उत्कृष्ट नतिजा स्नातकोत्तर तेस्रो सेमेस्टरमा हासिल गरे 4 डिग्री। लुङ दुखोसी गाउँपालिकाद्वारा 70 लाख भन्दा बढी आन्तरिक राजस्व संकलन।
0: सोलु खुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने 10 सवारी साधन कारवाहीमा लुक्ला विमानस्थलमा बढ़्यो पर्यटकको चहल पहल। भोटेको सिबाडीमा 1341 वटा शव भेटियो। 4996 जना अझै सम्पर्क विहीन।
1: प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्रान्ड शोमा सीमित नगर्न गगन थापाको सुझाव। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। ओलीको तस्विर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाएको भन्दै एमालेको आपत्ति।
0: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़्दो। ज्वालामुखी विस्फोटपछि इण्डोनेसियाको जगर्ता विमानस्थलमा उडान स्थगित।
1: नेपाल भलिबल लीग एनबीएलमा काठमाडौँ हराउँदै अन्नपूर्णको पहिलो सिरी।
2: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ, पिनासले हैरान बनायो। युरोप पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
3: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त, त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
4: यहाँ नसा च्यातिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाछो, दम खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनी चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986652, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
1: अब समाचार विस्तारमा।

0: स्थानीय खबर
1: रसुवा बालीमा बेपत्ताको पहिचानका लागि सोलुखुमुबाट 10 जनाको डीएनए नमूना संकलन गरिएको छ। रसुवा बालीमा बेपत्ता व्यक्तिहरूको पहिचानका लागि सोलुखुम्बुमा आफन्तहरूको डीएनए परीक्षण गर्न नमूना संकलन शुरू गरिएको हो। पहिलो चरणमा आज 10 जनाको नमूना संकलन गरिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका सूचना अधिकारी निर्मल थापाले जानकारी दिनुभयो। प्रहरीका अनुसार सोलुखुम्बुका 51 जना बेपत्ता भएका मध्ये 20 जनाले नमूना दिइसकेको, 18 जनाले जिल्ला बाहिर नमूना दिने तयारी गरिरहेको र 11 जनाले आज संकलन हुने नमूनामा नाम टिपाएकोमा 1 जना उपस्थित नभएको पाइएको हो। 2 जना भने सम्पर्कमा आएको प्रहरीले जनाएको छ। आज संकलन भएको नमूना भोलि नै काठमाडौँ पठाइने प्रहरीले जनाएको छ।
2: सूचना सम्प्रेषण गरेर पूर्वानुमान गरे अनुसार आज कुल 11 जना आउनुपर्ने हो। हजुर, हामीले सबै आफन्तहरूसँग सम्पर्क गर्दा र त्यसपछि केही जनप्रतिनिधिहरूसँग सम्पर्क गर्दा केहीले चाहिँ काठमाडौँमा दिएको भन्नुभएको छ। अब यो चाहिँ हाम्रो पहिलो चरणको मात्रै हो। यो गरेपछि हामीले आज कलेक्सन गरेको स्याम्पल भोलि नै परीक्षणको लागि सुरक्षित राख्न पठाउँछौँ र हामीले सेकेन्ड चरणमा छुटपुट भएकालाई फेरि गर्ने प्लान छ। त्यसो अब हराएका लिस्ट मध्ये हामी कतिजनाले गर्नुभयो भएन फेरि एकिन गर्छौँ। सो एकिन गरिसके पछाडि कतिजना बाँकी हुनुहुन्छ उहाँहरूलाई काठमाडौँमा दिन सजिलो हुन्छ अथवा उहाँ बसेको स्थानमा दिन सजिलो हुन्छ अथवा यहाँ सजिलो हुन्छ त्यो हेर्छौँ र त्यस्तो डेट कतिजना हुनुहुन्छ त्यस पछाडि हामी डेट फिक्स गरेर उहाँहरूलाई बोलाएर
3: हजुर। जस्तो अब यहाँ डीएनए को लागि आउनु भएको धेरैहरू प्राय बुवा आमा आउनु भएको छ, यहाँ आउनको लागि चाहिँ के कागजात लिएर आउनुपर्छ, के फर्म भर्नुपर्छ?
2: यो एकदमै राम्रो प्रश्न सोध्नुभयो। हाम्रो यो सबैभन्दा हामीले सूचनामै फर्स्ट रिलेटिभ भनेर मागेको थियौँ। फर्स्ट रिलेटिभ भनेको बुवा आमा छोरा र छोरी मात्रै हो। सम्भव भएछ हामीले बुवा आमा छोरा र छोरी मात्रै आउनुहोस् र दाजुभाइ दिदीहरू चाहिँ सेकेन्ड रिलेटिभमा पर्नुहुन्छ भनेको थियौँ र यहाँ आउनको लागि चाहिँ उहाँहरूले हराएको व्यक्तिको परिचय खोल्ने विवरण, डीएनएको नमुना दिने व्यक्तिको परिचय खोल्ने विवरण र 2 वटा पासपोर्ट साइजको फोटो र नाता सम्बन्ध खुल्ने कागजहरू लिएर आउनुपर्ने।
3: हजुर, जस्तै अब आज यहाँ डीएनए को लागि नमुना संकलन भइरहेको छ, यो रगत चाहिँ यहाँ त अब
4: सोलु बितकुण्ड नगरपालिका 5 स्थित आवाडाँडादेखि 0 पोइन्टसम्मको सार्वजनिक क्षेत्र तथा नाला सरसफाई गरिएको छ। निजामती सेवा दिवसको अवसरमा पारेर जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरको नेतृत्वमा जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको संयुक्त टोलीले उक्त नालाको सरसफाई गरेको हो। सार्वजनिक स्थलको स्वच्छता, वातावरण संरक्षण तथा समुदाय र सुरक्षा निकाय बीचको सहकार्य एवं सामाजिक उत्तरदायित्व अभिवृद्धि गर्ने उद्देश्यले यो सरसफाई गरिएको बताएको छ। उक्त अवसरमा आफ्नो भनाई राख्नुहुँदै प्रमुख जिल्लाधिकारी कमान सिंह थापा मगरले निजामती दिवसको पूर्व सन्ध्यामा सरसफाई सहभागी सम्पूर्ण टोली, सुरक्षाकर्मी, कार्यालय प्रमुखहरू र पत्रकारहरूलाई जिल्ला प्रशासन कार्यालयका तर्फबाट धन्यवाद ज्ञापन गर्नुभएको छ। देशको विषम परिस्थिति र शोकको अवस्थालाई मध्यनजर गर्दै दिवसका अन्य औपचारिक तथा विविध कार्यक्रमहरू स्थगित गरी सांकेतिक रूपमा नाला एवं नगर सरसफाई गरिएको उहाँले स्पष्ट पार्नुभएको छ। प्रमुख जिल्लाधिकारी थापा मगरका अनुसार नगरपालिकामा फोहोर भएको कारणले भन्दा पनि निजामती कर्मचारी र सुरक्षा निकायले सामाजिक उत्तरदायित्व पनि वहन गर्छन् भन्ने सन्देश प्रभाव गर्नका लागि यो अभियान चलाएको बताउनु भएको छ।
1: भोटे कोशी नदी हुँदै आएको बाढ़ीमा परेर सम्पर्क विहीन भएका मध्ये अहिलेसम्म 1341 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज बिहान 11 बजेसम्ममा 1341 जनाको शव भेटिएको हो। भेटिएका मध्ये 98 जनाको शव पहिचान गरेर मृतकका आफन्तलाई चिन्ह लगाइएको प्राधिकरणले जनाएको छ। यस्तै 675 जना घाइतेको उपचार भयो भएको छ। अब 4996 जना सम्पर्क विहीन छन्। अहिलेसम्म प्रभावित क्षेत्रबाट 13104 जनाको उद्धार गरेको प्राधिकरणले जनाएको छ। उद्धार गरेका मध्ये 3652 जना होल्डिङ सेन्टरमा रहेका छन् भने बाँकी आफ्नो घर गएका छन्।
4: बाढ़ी प्रभावित जिल्लाहरू रसुवा, नुवाकोट र धादिङ अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूले सरकारसँगको समन्वयमा राहत तथा पुनः स्थापनामा काम तीव्र बनाएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयसँगको समन्वयमा गैर सरकारी संस्थाहरू प्रभावित क्षेत्रमा सक्रिय भएका छन्। नेपालमा कार्यरत अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूको सञ्जाल एनआईएनमा आबद्ध 30 संस्थाले खाद्यान्न, त्रिपाल, कम्बल, हाइजिने किट र डिग्निटी किट जस्ता अत्यावश्यक सामग्री वितरण गरिरहेका छन्। राहत दोहोरिने वा छुट्ने समस्या नहोस् भनेर जिल्ला विपद व्यवस्थापन समितिसँग समन्वय गरी भूगोल विभाजन गरेर काम भइरहेको एआईएनका अध्यक्ष डाक्टर संजय कार्कीले जानकारी दिनुभएको छ। प्राथमिक चरणको राहत वितरण पछि अब प्रभावित क्षेत्रमा मनोसामाजिक परामर्शका साथै खाद्य सुरक्षा, बाल बालिका, महिला र अपाङ्गता भएका व्यक्तिको सुरक्षामा ध्यान दिँदै पूर्ण स्थापनाका काम अघि बढ़ाइने एआईएनका विपद जोखिम न्यूनीकरण विभागकी संयोजक डाक्टर सम्झना विष्टले बताउनु भएको छ।
1: भदौ 10 गते रसुवाको भुटेकोशी हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ी पीड़ितका लागि पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढ़ीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव दीपक ढकाल, पूर्वाधार विकास मन्त्रालयका उपसचिव भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक र नापी विभागमा कार्यरत उपसचिव र सम्बन्धित जिल्लाबाट पनि प्रतिनिधि सदस्य हुनेछन्। जिल्लाबाट हुने सदस्यहरूमा सम्बन्धित जिल्ला समन्वय समितिमा कार्यरत जिल्ला समन्वय अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी, प्रहरी नायकको परीक्षक, सम्बन्धित स्थानीय तहको प्रमुख र शासकीय अधिकृत सशस्त्र प्रहरी नायकको परीक्षक र सम्बन्धित जिल्लाको भूमि प्रशासन कार्यालय तथा नापी कार्यालयका प्रमुखहरू पनि समितिका सदस्य रहनेछन्। समितिले सबैभन्दा पहिले बाढ़ी प्रभावित र जोखिममा रहेकाको तथ्याङ्क कति हो भन्ने टुङ्गो लगाउनेछ। त्यस्तै बाढ़ीमा घरबार विहीन भएकाहरूको अन्यत्र घर जग्गा भएन भएको जानकारी लिएपछि रसुवा, नुवाकोट र धादिङका नापी तथा भूमि कार्यालयको समन्वयमा स्थानीय तह मार्फत जग्गा खोजी खोज्नेछ। समितिले जिल्लामा नापी भूमि कार्यालयसँगै स्थानीय तहसँग समन्वय शुरू गरिसकेको छ। सम्बन्धित जिल्लाको भूमि र नापीसँगै स्थानीय तहमा समन्वय शुरू गरिसकेको एक समितिका सदस्य

0: हजार छब्बीस को तेस्रो सेमेस्टरको नतिजा अनुसार राईले चार जीपीए प्राप्त गर्दै विभागमा उत्कृष्ट सर्वोत्कृष्ट स्थान हासिल गर्न सफल हुनु भएको छ। दुर्गम गाउँ छासकुरमा जन्मेर कठिन मेहनतका साथ अध्ययनलाई अगाडि बढ़ाउनुभएका राईको यो सफलताले उहाँको परिवार गाउँपालिका तथा सम्पूर्ण सोलुखुम्बु जिल्लाकी मान प्रतिष्ठा बढ़ाएको छ। उहाँको यस उपलब्धिप्रति स्थानीयवासी शिक्षक तथा शुभचिन्तकहरूले बधाई तथा उज्जवल भविष्यको शुभकामना व्यक्त गरेका छन्। बुबा जोरवीर राई र आमा कोपिला राईको सुपुत्र प्रिन्स राईले तेस्रो सेमेस्टरका सबै विषयहरू मेडिकल प्यारासाइटोलोजी एण्ड माइक्रोबायोलोजी, भेटेनरी प्यारासाइटोलोजी एण्ड फाइटोनेमाटोलोजी, मोलिक्युलर प्यारासाइटोलोजी एण्ड इम्युनोलोजी, एपिडेमियोलोजी, फार्माकोलोजी एण्ड टाक्सिकोलोजी लगायतका प्रयोगत्मक फिल्ड भिजिट र सेमिनार समेत गरी सम्पूर्ण विषयमा ए ग्रेड हासिल गर्दै चार जीपीए ल्याउन सफल हुनुभएको हो। यसअघि पनि निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आउनुभएका राईले स्नातकोत्तर पहिलो सेमेस्टरमा चार जीपीए र दोस्रो सेमेस्टरमा 3.96 जीपीए प्राप्त गर्नुभएको थियो। उहाँको यस निरन्तरको कड़ा मेहनत र उत्कृष्ट नतिजाले सोलुखुम्बु क्षेत्रका विद्यार्थीहरूलाई ठूलो प्रेरणा र हौसला प्रदान गरेको छ। सोलो एफएम परिवारको तर्फबाट उच्च शिक्षामा सोलुखुम्बुकी नाम उच्च राख्न सफल प्रिन्स राईलाई हार्दिक बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्रा तथा उज्जवल भविष्यको निरन्तर सफलताको शुभकामना व्यक्त गर्दछौ।
1: पर्यटकीय सीजन शुरू भएसँगै सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल मुक्लामा पर्यटकको चहल पहल बढ़ेको छ। जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार पछिल्लो एक सातामा मात्रै 353 जना विदेशी पर्यटक हवाई मार्ग हुँदै खुम्बु क्षेत्र प्रवेश गरेका हुन। सगरमाथा क्षेत्र पदयात्रा तथा हिमशिखर आरोहणका लागि विश्वभरि नै प्रख्यात रहेकाले अनुकूल मौसम शुरू हुन साथै यहाँ पर्यटकको चाप बढ़ने गर्दछ। नयाँ पर्यटक आउने क्रम बढ़ेसँगै खुम्बु भ्रमण सकेर फर्किनेहरूको आगमन पनि बाँकिएको छ। यही अवधिमा भ्रमण सम्पन्न गरी मुक्लाबाट 112 जना पर्यटक हवाई जहाज मार्फत काठमाण्डु फर्किएका छन्। दिन प्रतिदिन आन्तरिक र बाह्य पर्यटकको संख्या थपिँदै जाँदा विमानस्थल आसपासका क्षेत्र र मुख्य पदमार्गहरूमा उनीहरूको लेख्य उपस्थित देखिन थालेको प्रहरीले जनाएको छ। पर्यटकको आगमनमा वृद्धि भएपछि खुम्बु क्षेत्रको पर्यटन व्यवसायमा नयाँ उत्साह थपिएको छ। यसअघि अक्सिजनका कारण बेसी झरेका होटल तथा पर्यटन व्यवसायीहरू सीजन शुरू भएसँगै पुनः आफ्नै कार्यक्षेत्रमा फर्किएका छन्।
0: जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले एक हप्ताको अवधिमा ट्राफिक नियम उल्लंघन गर्ने 10 सवारी साधनलाई कार्यवाही गरेको छ। ट्राफिक नियम पालन गर्न पटक पटक सचेत गराउँदा समेत नियम उल्लंघन गरेपछि 30 सवारी साधनलाई नियन्त्रणमा लिएर कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यवाहीबाट 10,500 रूपियाँ राजस्व संकलन भएको प्रहरीले जनाएको छ। कार्यवाहीमा पर्ने सवारी साधनमा एकवटा ट्र्याक्टर, 6 जीप तथा कार, 3 मोटरसाइकल रहेका छन्। मोटरसाइकल चलाउँदा हेलमेट प्रयोग नगर्ने, 2 भन्दा बढ़ी सवार राख्ने तथा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कार्यवाही गरिएको प्रहरीले जनाएको छ। त्यस्तै जीपको अगाडि सीटमा चालक बाहेक 2 भन्दा बढ़ी यात्रु राखेर जोखिमपूर्ण रूपमा सवारी संचालन गर्ने चालक समेत कार्यवाहीमा परेका छन्। यसै गरी आवश्यक कागजात साथमा नराख्ने, सवारीको क्षमता भन्दा बढ़ी सामान ढुवानी गर्ने तथा तोकेको क्षेत्र बाहिर जथाभावी ट्र्याक्टर र ट्रक पार्किङ गर्नेहरूलाई पनि कार्यवाही गरिएको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालयले नियमित रूपमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आएको भए पनि ट्राफिक नियम उल्लंघन गर्ने हुने क्रममा नरोकेको जनाएको छ। प्रहरीले सड़क दुर्घटना न्यूनीकरण तथा सुरक्षित यातायातका लागि सबै चालक र यात्रुलाई अनिवार्य रूपमा ट्राफिक नियम पालन गर्न आग्रह गरेको छ।
1: पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्ण भीरमा सड़क भाँसिएपछि पछिल्ला 3 वैकल्पिक मार्गबाट 87,000 भन्दा धेरै ग्यास सिलिण्डर काठमाण्डौ भित्राइएको छ। नेपाल आयल निगमका अनुसार विभिन्न 18 कम्पनीले बारा, पर्सा, मकवानपुर, चितवन, नवलपरासी, धनुषा तथा महोत्तरीमा रहेका उद्योगबाट रिफिलिङ पूरा भर्ने गरेर 87,877 सिलिण्डर काठमाण्डौ ल्याएका हुन। यही भदौ 18 गते 24,494, भदौ 19 गते 34,134, भदौ 20 गते 29,249 सिलिण्डर उपत्यका भित्रिएका निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिनुभयो।

0: राष्ट्रीय राजमार्ग अवरूद्ध भएपछि निगमले काठमाण्डौ उपत्यका तथा आसपासका क्षेत्रमा वैकल्पिक मार्ग मार्फत पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको आपूर्ति गराइरहेको छ। यही भदौ 14 गते त्रिशुलीको कटानका कारण पृथ्वी राजमार्गको कृष्ण भीरमा सड़क अवरूद्ध हुँदा इन्धन बोकेका ट्याङ्कर तथा ग्यास बुलेट बाटैमा रोकिएका थिए। त्यस लगत्तै निगमले वैकल्पिक मार्ग प्रयोग गरी तराईका उद्योगमा भरिएका ग्यास सिलिण्डर काठमाण्डौ भित्र्याउने व्यवस्था गरेको हो। निगमले ग्यास आपूर्तिलाई सहज बनाउन सार्वजनिक बुदाका दिन पनि रिफिलिङ र ढुवानी नियमित गर्न ग्यास उद्योगलाई निर्देशन दिएको छ। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संयुक्त राष्ट्र संघको आउँदो महासभामा नेपालको प्रस्तुति तथ्यपरक वैज्ञानिक र परिणाममुखी हुनुपर्ने बताउनु भएको छ। ललितपुरको सानिपामा रहेको पार्टी केन्द्रीय कार्यालयमा आज आयोजित केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा सभापति थापाले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न विदेश भ्रमणलाई केवल औपचारिकता र ग्रामस्तरमा सीमित नगर्न सुझाव दिनुभएको हो। नेपालले जलवायु परिवर्तनका कारण भोग्नु परेका समस्याहरूलाई विश्वमा सजग ढंगले उठाउनु पर्नेमा उहाँले जोड़ दिनुभएको छ। भोटे कुसेको बाढ़ी जस्ता प्राकृतिक विपत्तिलाई उदाहरणका रूपमा प्रस्तुत गर्दै थापाले नेपालको न्यून गहरित गृह ग्यास उत्सर्जनका बावजूद भोग्नु परेको क्षतिलाई वैज्ञानिक प्रमाणसहित अन्तर्राष्ट्रिय समुदायमा लैजानु पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहलाई सुझाव दिँदै उहाँले आफ्नो सचिवालयको मात्र फर नपरी देशभित्र र बाहिर रहेका विज्ञ विश्वविद्यालयका अनुसन्धानकर्ता र विशेषज्ञहरूसँगको व्यापक परामर्श गर्न आग्रह गर्नुभएको छ। साथै यसअघिका सरकार र प्रधानमन्त्रीहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाएका एजेण्डाहरूको अध्ययन गरेर तयारीका साथ जान कांग्रेस सभापति थापाले सरकारको ध्यानकर्षण गराउनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा पानी जन्ने रोगको जोखिम बढ़न थालेपछि सरकारले हैजा विरूद्धको खोप रसुवा पठाएको छ। बाढ़ी तथा पहिरोपछि हैजाको जोखिम बढ़ेसँगै रसुवामा हैजा विरूद्धको 21,000 डोज खोप पठाइएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओको सहयोगमा प्राप्त खोप नेपाली सेनाको हेलिकप्टर मार्फत आज बिहान पठाइएको हो। स्वास्थ्य मन्त्री निशा मेहताले बाढ़ी प्रभावित क्षेत्रमा हैजा तथा अन्य पानी जुन्ने रोगको जोखिम न्यूनीकरण तथा रोकथामका लागि औषधि खोप स्वास्थ्य सामग्री र अत्यावश्यक जनस्वास्थ्य सेवा तत्काल व्यवस्था गर्न निर्देशन दिनुभएको थियो। बाढ़ीका कारण खानेपानीका मुहान तथा वितरण प्रणालीमा क्षति पुगेकाले हैजा र अन्य पानी जुन्ने रोगको जोखिम बढ़ेको भन्दै मन्त्रालयले प्रभावित क्षेत्रमा रोकथाम शीघ्र पहिचान र उपचार व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएको छ।
1: नेकपा एमाले पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको तस्वीर प्रयोग गरी आर्टिफिशियल इन्टेलिजेन्स एआईबाट निर्मित भ्रामक अर्णगर्ल तथा अपमानजनक पोस्टर सामाजिक सञ्जालमा राखिएको प्रति आपत्ति जनाउनु भएको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले डिजिटल प्रविधिको दुरूपयोग गरी पार्टी नेतृत्वको चरित्र हत्या गर्ने उद्देश्यले यस्ता सामग्री सम्प्रेषण गरेको जनाएका छन्। सामाजिक सञ्जाल मार्फत आचार्यले पार्टीले घटनालाई राजनीतिक अनैतिक र अपराधिक क्रियाकलापको संज्ञा दिँदै त्यस्ता गतिविधिको घोर निन्दा एवं भत्सना गरेका छन्। एमाले प्रचलित विद्युतीय कारोबार ऐन विपरीत साइबर अपराधमा संलग्न व्यक्तिहरूलाई तत्काल पहिचान गरी कानूनी कार्यवाही गर्न नेपाल प्रहरीको साइबर ब्यूरो तथा सम्बन्धित निकायको ध्यानकर्षण गराएका छन्। प्रचार प्रमुख आचार्यले डिजिटल प्रविधिको प्रयोग मार्फत नेतृत्व विरूद्ध भ्रम फैलाउने र अपमानजनक सामग्री प्रसारण गर्ने कार्यलाई गम्भीर रूपमा लिँदै दोषीमाथि प्रभावकारी कानूनी कार्यवाही हुनुपर्ने माग गरेका छन्।
0: अमेरिका बेलायत फ्रान्स र जर्मनीले इरानको आणविक कार्यक्रमहरूलाई लिएर अन्तर्राष्ट्रिय दबाव थप बढ़ाउने तयारी गरेका छन्। चार देशले राष्ट्रसंघको आणविक निगरानी संस्था अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी आईएईए को बोर्ड अफ गभर्नर समक्ष इरानले आणविक अप्रसार सम्बन्धी आफ्ना कानूनी दायित्व पालना नगरेको विषय संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद पठाउने प्रस्ताव अघि बढ़ाउने तयारी गरेका
1: हुन प्रस्ताव पहिले वार्ताको चरणमा रहेको आईएईए बोर्ड समक्ष औपचारिक रूपमा प्रस्तुत भइ नसकेको एपीले जनाएको छ। प्रस्तावमा आईएईए का महानिर्देशक राफेल ग्रोसीलाई यसअघि पारित गरिएका सम्बन्धित प्रस्तावहरू आईएईए का सबै सदस्य राष्ट्रसँगै संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद र महासभासम्म पुर्याउन आग्रह गरिएको छ।
0: इण्डोनेशियाको अनागाग्राटाउमा ज्वालामुखी विस्फोटपछि राजधानी जकार्तामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान केही समय सबै उडान स्थगित गरेको छ। इण्डोनेशियाको भूगर्भीय निकायका अनुसार हिजोदेखि गतिविधि बढ़ेको क्राकाटाउ आज बिहान 3:53 झण्डे 30 सेकेण्डमा विस्फोट भएको थियो। विस्फोटपछि निस्किएको ज्वालामुखीको खरानी पश्चिमी इण्डोनेशियाका विभिन्न क्षेत्रमा फैलिएको छ। विमानस्थल प्रशासनले स्थानीय समयअनुसार बिहान 5:30 बजेदेखि 9:30 बजेसम्म उडान संचालन अस्थायी रूपमा रोकिएको जनाएको छ।
1: नेपाल भलिबल लीग एनएफएलमा अन्नपूर्ण स्पाइकर किङ्सले पहिलो जीत हासिल गरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपको कवर हलमा त्रिपुरेश्वरमा आज भएको पहिलो खेलमा अन्नपूर्णले काठमाण्डु वेट्सलाई 3-0 सोझो सेटमा हरायो। अन्नपूर्णले पहिलो सेट 25-23 र दोस्रो सेट 28-26 र तेस्रो सेट 25-23 जित्यो। अन्नपूर्ण आफ्नो पहिलो खेलमा कर्णाली शिवराजसँग पराजित भएको थियो। यस्तै काठमाण्डुको यो पहिलो हार हो। काठमाण्डुले पहिलो खेलमा मधेश बारी एड्सलाई हराएको थियो। 6 टोली सहभागी पहिलो संस्करणको एनभीएलको विजेताले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको फाइनल खेल आउँदो 28 गते आइतबार हुनेछ।
0: खेल खबर सँगै सोलो समाचार सकियो। विदा हुन अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
1: भोटे कोशी बाढ़ीमा बेपत्ताको पहिचानका लागि सोलो खुम्बुबाट 10 जनाको डीएनए संकलन। निजामती सेवा दिवसको अवसरमा सोलो खुम्बुमा नाना तथा सार्वजनिक क्षेत्र सरसफाई।
0: सोलुखुम्बुका प्रिन्स राईको उत्कृष्ट नतिजा। स्नातकोत्तर तेस्रो सेमेस्टरमा हासिल गरे 4 GPA। तुलुङ दुकुसे गाउँपालिकाद्वारा 70,00,000 बढ़ी र आन्तरिक राजस्व संकलन।
1: सोलुखुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने 10 सवारी साधन कार्यवाहीमा लुक्ला विमानस्थलमा बढ़े पर्यटकको चहल पहल। भोटेको सिबाड़ीमा 1,341 शव भेटियो। 4,996 जना अझै सम्पर्कविहीन।
0: प्रधानमन्त्रीको विदेश भ्रमण औपचारिकता र ग्राम स्वमा सीमित गर्न गर्न गगन थापाको सुझाव। सरकारले बाढ़ी प्रभावित क्षेत्रमा हैजा विरूद्धको 21,000 डोज खोप पठायो। ओलीको तस्वीर प्रयोग गरी एआईबाट भ्रामक पोस्टर बनाएको भन्दै एमालेको आपत्ति।
1: इरानको आणविक कार्यक्रममाथि अन्तर्राष्ट्रिय दबाव थप बढ़दै ज्वालामुखी विस्फोटपछि इण्डोनेशियाको जकार्ता विमानस्थलमा उडान स्थगित।
0: र नेपाल भलिबल लीग एनभीएलमा काठमाण्डुलाई हराउँदै अन्नपूर्णको पहिलो जीत।
1: अवस्त साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै रेविका राई र सरस्वती पुरी विदा हुन्छौ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलु एफएम सुन्दै रहनुहोला। नमस्कार।
2: यदि तपाईँको बच्चामा जन्मजात पैताला घुमेको क्लबफुट समस्या छ भने उपचारको लागि अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्र एचआरडीसी काभ्रे बनिता नगरपालिका 11 र प्रादेशिक कार्यालय इटहरी उपमहानगरपालिका वडा नम्बर 16 सुनसरीमा तुरन्तै सम्पर्क गर्न सक्नुहुनेछ। त्यस्ता समस्या भएमा वार्षिकबाट फोटो पठाएर सल्लाह सुझाव दिन सक्नुहुनेछ भने साथै विपन्न गरीब परिवारका लागि उपचारमा विशेष छुट गरिनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9852055768 अंकमा 9852055768।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुप्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टीभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिफ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोपाइटर अजय पन्छियार, सम्पर्क नम्बर 9809090094 र 9833684418।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पास सल्लेरी सोलुखुम्बु,
3: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: radio next to your heart.
1: Go to FM 101.2 MHz.
2: सबभन्दा बढी प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ। प्रभावित क्षेत्रको संचार सेवा लगभग सुचारू भइसकेको छ भने विद्युत सेवा पनि चालू भएको छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह सानो टोली सहित संयुक्त राष्ट्रसंघको महासभामा जाँदै बर्खायाममा बेसी शहर चामे सड़कमा ठूला सवारी साधन चलाउन रोक, रूकुम पूर्वमा खोलाले बगाउँदा दुईजना बेपत्ता, खोजी कार्य जारी।
4: घर फर्कने क्रममा यो साङ खोलामा चिकासको पुल तर्ने क्रममा चिप्लिएर खोलाले बगाई बेपत्ता भएको र खोजी कार्य जारी रहेको छ।
3: केरूङमा रोकिएका व्यापारिक सामान कोरला नाकाबाट नेपाल ल्याइने, नेवार समुदायका परम्परागत मुकुण्डो नाचलाई मदन पुरस्कार, बाढ़ीमा भेटिएको धन सम्पत्ति प्रहरीलाई बुझाउन आग्रह।
5: सय नम्बरमा फोन गरेर भन्न सक्नुहुन्छ उहाँले, मैले यस्तो चाहिँ देखेँ, म अहिले छोएको छुइनँ, यो कुरा चाहिँ यसलाई हेर्नु पर्यो भन्ने चाहिँ पुलिस गएर त्यहाँ लिएर आउँछ।
3: र भारतको नयाँ दिल्लीमा एक भवन भत्किँदा करिब 60 जना विद्यार्थी पुरिएको आशंकामा उद्धार जारी, नेपाल भलिबल लीग एनभीएलमा अन्नपूर्ण स्पाइकर किङ्सको पहिलो जीत।
6: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: सरकारले बाढ़ीबाट ध्वस्त बस्तीहरूको विकल्पमा नयाँ नगर बनाउन अहिलेदेखि नै योजना बनाउनु पर्दछ। त्यहाँबाट पाठ सिकेर त्रिशुली किनारमा मात्रै होइन हिमालबाट बग्ने अन्य नदी किनारको बस्ती पनि सुरक्षित हुने गरी बस्ती योजना बनाउनु पर्दछ। अब खबर सन्तोष गन्धर्वबाट।
7: भुटेकोशीमा आएको बाढ़ीका 12 दिन बित्दा विपत्ताको खोजी र उद्धार जारी रहेको छ। हालसम्म 1340 जनाको शव फेला परेको छ भने 4996 जना सम्पर्क विहीन भएका छन्। त्यस्तै 6075 जना घाइते भएका छन्। त्यस्तै 13104 जनाको उद्धार गरिएको छ। बाढ़ीबाट भएको प्रारम्भिक क्षति भने 3,87,54 करोड़ रूपियाँ अनुमान गरिएको छ। उद्धार तथा राहतका लागि 21,465 सुरक्षाकर्मी

0: ढाकी बताउनुभयो।
1: माथिल्लो त्रिशुली एकको अडिट थ्रीबाट आईआर तथा थर्मल ड्रोन मार्फत खोज गर्दा जीवित संकेत नदेखिएपछि चिनिया टोली फर्किएको छ। खोज तथा उद्धारमा विभिन्न कार्य भइरहेका छन्। त्यसमा नेपाली सेनाको ग्राउन्ड फोर्सेसबाट खोज तथा उद्धार कार्य भइरहेको छ। हरेक ठाउँमा पुग्ने गरी नेपाली सेनाको पेट्रोल टिम खोज तथा उद्धार गर्ने गरी परिचालित भएको छ। सशस्त्र प्रहरी बल नेपालको तालिम प्राप्त कुकुर सहितको केनाइल टोली खोज तथा उद्धारमा खटिएको छ। नेपाल प्रहरीको केनाइल टोलीले खोज तथा उद्धारको कार्य जारी राखेको छ। पर्यटक प्रहरीले उद्धार भएर आएका तथा बेपत्ता विदेशी पर्यटकहरूका आफन्तहरूलाई सहजीकरणका लागि खटिएको छ। प्रभावित क्षेत्रको दैनिकलाई सहज बनाउन अत्यावश्यक सेवाहरूलाई पुनः सञ्चालन गर्ने प्रयास भइरहेको छ।
0: यसैबीच रसुवाको घुटेको सिंह हुँदै त्रिशुली नदीमा आएको विनाशकारी बाढीका पीड़ितका लागि पुनस्थापनाका लागि जग्गा खोज्न सरकारले समिति बनाएको छ। सरकारले बाढीपछि विस्थापित र जोखिममा परेका बस्तीलाई स्थानान्तरणका लागि आवश्यक जग्गा खोज्न नापी विभागका महानिर्देशक प्रकाश जोशीको नेतृत्वमा 13 सदस्यीय समिति बनाएको हो। समितिमा मन्त्रालयको संघीय मामिला महाशाखाका उपसचिव

0: चार सदस्य रहनेछन्। पुनर्निर्माण प्राधिकरणका पूर्व कार्यकारी अधिकृत सुशील ज्ञानले भने पूर्व तयारी गरेर मात्रै पुनर्निर्माणमा जानुपर्ने बताउनुभयो।
1: अब त्यो केस स्टाब्लिस गर्नलाई साइन्टिफिक खालको इभिडेन्सहरूलाई प्रमाणित गर्ने कुराको लागि पनि र त्यसपछि रिसेटलमेन्टको प्लानिङ गर्ने कुराको पनि रिभर बेसिनको ओभरअल प्लानिङ गर्ने कुराको लागि पनि चाहे त्यो हाइड्रो पावरको डिजाइन गर्ने र त्योसँग रिलेटेड कामको निम्ति पनि एउटा चाहिँ महत्वपूर्ण केस चाहिँ यो हुन सक्छ र त्यसलाई मोडलको हिसाबले डेभलपमेन्ट गर्ने खालको कुरामा जान जरुरी छ।

0: भक्तपछि अब के होला, बिरामी हुन्छन् कि भन्ने टेन्सन हुन्छ। अब सबै परिवारै भनौँ न, अब बिरामी हुन्छन् कि केही हुन्छ कि बिरामी भए कहाँ लाने, अब अहिले बाटो छैन, पुल छैन, केही छैन, अब त्यसको लागि के गर्ने, कहाँ लाने, हरेक कुराहरूको समस्या हुन्छ। अब हामीलाई नदेखा सक्न यस्तो भयो, अब यो देख्दाखेरि त हाम्रो पनि दिमागले राम्रै राखेन, सबैलाई त्यस्तो हुन्छ। त्यसलाई चाहिँ अब सबैजनाले ध्यान लिएर त्यहाँ ध्यान पुर्याएर अब यो के गर्दा हुन्छ भनेर, अब अहिले हामीलाई सबैभन्दा समस्या के, हामी यसरी खाना खाइरहेछौँ, सबैलाई दुःख दिइरहेछौँ। अब यो चाउचाउ बिस्कुट यस्तो बाँड्नु भन्दा अब चाहिँ हामीलाई एउटा यसो कुनै ठाउँमा यो ठाउँ बस भनेर व्यवस्था मिलाइदिएर, अनि ग्यास अब पकाएर खाने कुरो, यसो पानी तताउने भाँडो, यसो दुई चार पैसा त्यस्तोको चाहिँ गरिदिए, सब जसले गर्दाखेरि पनि सहयोग गर्दा त्यस्तो गरिदिए चाहिँ अब चाहिँ अलिक सहज हुन्थ्यो कि।
1: बसैयामा सड़क जोखिमपूर्ण र हिलाम्ने भनेपछि मनाङको बेसी सहर चाने सड़कमा ठूला समय साधन चलाउन रोक लगाइएको छ। ठूला गाड़ीका कारण सड़कका थपक बिग्रिने, भाँसिने र आवाजात नै बन्द हुन सक्ने भन्दै स्थानीयले रोक लगाएका हुन्। सड़कको अवस्थाका कारण स्थानीयको दैनिकी काम, घरस्थाला र बालबालिकाको विद्यालय आवाजात

0: नमस्कार कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ म मिलन तिमिलसिना उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको आइतबारको बदलिदो नेपालमा हामी समसामयिक विषयमा कुराकानी गर्छौ भोटेकोशी नदीमा आएको बाढ़ीले जनधनको ठूलो क्षति गराएपछि अहिले सरकार र सम्बन्धित निकायको ध्यान खोज उद्धार राहत र पुनर्स्थापनामा केन्द्रित छ बाढ़ीपछि नदी किनार र आसपासका क्षेत्रमा हराइरहेका मानिसको खोजी भेटिएका शवको शनाखत विस्थापितको व्यवस्थापन र राहत वितरणमा राज्यका विभिन्न निकाय परिचालित छ तर प्रभावित नागरिकले उद्धार तथा राहतमा ढिलाइ भएको आवश्यक सामग्री नपुगेको र समन्वय कमजोर भएको जस्ता गुनासा गरिरहेका छन् यस्ता घटनाले विपद आएपछि गरिने उद्धार राहत मात्र होइन विपद आउनु अघि हामीले गरेको पूर्व तयारी कति पर्याप्त थियो भन्ने प्रश्न पनि उठाउँछ जोखिमयुक्त बस्ती पहिचान पूर्व सूचना प्रणाली सुरक्षित ठाउँको व्यवस्था पालिकाको तयारी उद्धार सामग्री तथा जनशक्तिको उपलब्धता र सरकारी निकायबीचको समन्वय कस्तो हुनुपर्छ भन्ने विषयमा पनि बहस आवश्यक छ यसै गरी बाढ़ी प्रभावित क्षेत्रमा गरिने पुननिर्माण पनि उत्तिकै महत्वपूर्ण छ क्षतिग्रस्त संरचना जस्ताको तस्ते बनाउने कि भविष्यको जोखिमलाई ध्यानमा राखेर अझ सुरक्षित र दिगो ढंगले पुननिर्माण गर्ने यही सन्दर्भमा आज हामी भोटेकोशी बाढ़ीबाट सिक्नु पर्ने पाठ अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गर्छौं हामीसँग हुनुहुन्छ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्त राज अधिकारी अधिकारीज्यू तपाईँलाई उज्यालोमा स्वागत छ
1: धन्यवाद
0: तपाईँ इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ त्यही भएर आज हामी विपद पछिको राहत उद्धार खोज र पुनर्स्थापनाको कुरा सँगसँगै यस्ता विपद र भविष्यमा यस्ता विपद रोक्नको लागि र हाम्रो पूर्व तयारी र पूर्व सूचना प्रणालीलाई कसरी यो व्यवस्थित बनाउने भन्ने विषयमा बढी केन्द्रित रहेर कुरा गर्छौं सबैभन्दा पहिले चाहिँ अहिले विपद पछिको खोज उद्धार र राहतमा केन्द्रित रहेर कुरा गरौं भोटेकोशी बाढ़ीपछि अहिलेसम्म भएको खोज उद्धार र राहतको कामलाई समग्रमा कसरी मूल्यांकन गर्नुहुन्छ
1: अब धन्यवाद यो अहिलेको महत्वपूर्ण प्रश्न पनि हो म अस्ति यही स्थलगत भ्रमणको लागि भ्रमण भन्दा पनि अध्ययन भन्न रुचाउँछु म स्थलगत अध्ययनको लागि हामी ग्राउण्ड जिरो भन्छौं जहाँ चाहिँ विपदले प्रभावित गरेको क्षेत्र त्रिशुलीसम्म चाहिँ पुग्न सकियो त्यसपछि हिँड्न सकिएन बाटो छैन अनि त्यसले गर्दा हेलिकप्टरमा पुरा माथिसम्म हेरेर फर्केँ मैले त्यहाँ गएर हेर्दाखेरि चाहिँ हाम्रो यो पूर्व तयारी सञ्जालका त्यहाँ एकजना हाम्रो कार्य समितिको साथी नै त्यहीँ बसेर है यो चाहिँ काम गरिराख्नु भएको छ त्यहाँ हेर्दाखेरि कस्तो देखिन्थ्यो त भन्दाखेरि दुई तिनवटा कुराहरू म यहाँ श्रोताहरूलाई भन्न चाहन्छु संघीय सरकार प्रादेशिक सरकार र स्थानीय सरकारको जुन समन्वयमा हुनुपर्ने थियो अथवा सुरक्षा निकाय र जनसमुदायहरू बीच जुन समन्वय हुनुपर्थ्यो त्यहाँ चाहिँ अलिकति कमजोरी भएको जस्तो चाहिँ मलाई आफूले अनुभव भयो पहिलो कुरो दोस्रो कुरो सुरक्षा निकायका साथीहरूले नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरीले म त्यहाँ बसेर तीन घण्टा जति हेरे उहाँहरूले आफ्नो सामर्थ्यले भ्याएसम्म आफ्नो क्षमताले भ्याएसम्म आफ्नो विवेकले भ्याएसम्म चाहिँ उहाँले काम गर्नुभएको छ आई सेल्युट देम तिनीहरूले म सेल्युट गर्न चाहन्छु उहाँहरूलाई स्वेच्छाकर्मीहरूलाई तर त्यसले के देखायो त भन्दाखेरि हाम्रो क्षमता नै अभिवृद्धि गर्नुपर्ने रहेछ यो हुन त फेरि श्रोताहरूलाई के अनुरोध गर्न चाहन्छु भने यस्तो किसिमको विपत्ति यो नेपालको लागि मात्रै होइन संसारको लागि चाहिँ नयाँ हो र कुनै पनि देश यस्तो विपत्तिको लागि तयारी भएको हुँदैन हामी नेपाल सानो भयो हामी तयारीमा थिएनौ भन्ने कुरा चाहिँ नि एउटा छलफलको विषय रहला तर मैले त यस्ता विपत्ति त संसारका धेरै हेरेको छु यो आधुनिक हिमालयको इतिहास भन्छु मैले विपदको त्यसमा यत्रो ठूलो हिमताल फुटेर चाहिँ भएका छन् तर एउटा हिम पहिरो खसेर भएको चाहिँ गाडीको रूप लिनु चाहिँ यो नयाँ हो त्यसले गर्दाखेरि चाहिँ त्यो जुन खोला किनारमा रहेका बस्तीहरू खोला किनारमा रहेका घरहरू खोला किनारमा रहेका पुलहरू खोला किनारमा रहेका बाटाहरू सबै बिग्रेका छन् त्यहाँ स्थलगतबाट जान सक्ने अवस्था छैन अहिलेसम्मको मेरो जानकारी अनुसार बेत्रावती सम्म चाहिँ अहिले चाहिँ बाटो खोल्नु भयो भन्ने चाहिँ आएको छ। तर त्योभन्दा माथि धेरै स्याप्रिबेसी छ, त्योभन्दा माथि रसुवा टिमुरे रसुवा छ, त्यहाँ ठूलो क्षति भएको छ होइन। त्यसले गर्दाखेरि चाहिँ त्यो सबै काम हेलिकप्टरबाट गर्नुपर्ने भएको हुनाले नेपाल सरकारले आफूसँग भएका नेपाली सेनासँग भएका हेलिकप्टर र निजीसँग भएका गरेर 20 जति हेलिकप्टरले चाहिँ काम गरिराख्नु भएको थियो। त्यसले गर्दा चाहिँ हामी तयारी नभएको जस्तो चाहिँ देखिन्छ। सरकारले एकदर प्रणाली जुन उद्धारमा राहतमा जुन उद्धार त अब सरकारले नै गर्ने भयो, राहतमा पनि एकदर प्रणाली शुरू गरेको छ, त्यसले गर्दा कतिपय कठिनाईहरू भएका छन्। तर समष्टिगत रूपमा हेर्दाखेरि चाहिँ सरकारले कामै नगरेको भन्न चाहिँ सकिँदैन। तर हामी विपदमा काम गर्ने मान्छेहरूले चाहिँ के भन्छौ भने एक सेकेन्ड पनि एकदम महत्वपूर्ण हुन्छ भन्ने हो।
0: त्यसको लागि चाहिँ पूर्व तयारी आवश्यक पर्छ। तपाईँले भनिहाल्नुभयो नेपालको यो घटना चाहिँ नेपालको लागि मात्र होइन, विश्वको लागि पनि नौलो भएको हुनाले पनि त्यो अनुसारको तयारी चाहिँ थिएन पक्कै पनि। त्यो कारणले गर्दाखेरि पनि अलमल हुन सक्छ। तर हाम्रो क्षमताले हाम्रा सुरक्षाकर्मीहरू जसरी काम गरिरहनु भएको छ, त्यो उहाँहरूले उल्लेखनीय काम गरिरहनु भएको छ, सरकारले गरिरहेको छ। मात्र त्यो तीन तहको सरकारले जसरी समन्वय हुनु पर्थ्यो, त्यो चाहिँ अलिकति अभाव हो कि भनेर तपाईँले पनि त्यहाँ गएर देखेर आउनुभयो।
1: मजाले देखियो, त्यही नै हो मेरो अनुभव पनि। तर के देखियो भने हामीले 2015 अथवा 2072 सालको जुन भूकम्प छ त्यसबाट सिकेका पाठहरूलाई पनि यसपालि प्रयोग गर्न अलिकति संस्थागत रूपमा चाहिँ हामीले ती ज्ञानहरूलाई चाहिँ नराखेका रहेछौं कि भन्ने जस्तो देखियो। किनभने हामीले त ठूलो भूकम्प त भर्खरै 10 वर्ष मात्रै नै भयो, तर त्यो ज्ञान हामीले सिकेका कुराहरूलाई चाहिँ खोइ त नि यहाँ हामीले लागू गरेको। त्यसले गर्दा चाहिँ हामीसँग चाहिँ जुन संस्थागत ज्ञानको भण्डारण गर्ने जुन क्षमता छ त्यो चाहिँ निकै कमजोर रहेछ जस्तो लाग्यो क्या मलाई।
0: हजुर, अब के हुनुपर्छ जस्तो बाढीले सड़क तपाईँले भनिहाल्नु सड़क पुल र संचार समेत अवरूद्ध भएको अवस्थामा खोज र उद्धारको पहिलो रणनीति चाहिँ कस्तो हुनुपर्थ्यो?
1: सबभन्दा पहिलो चाहिँ के हुन्थ्यो भने यो हामीले के भन्छौ भने यो भूपग्रहबाट तत्कालै तस्विर दिएर कहाँ कस्तो अवस्था छ भनेर आकलन गर्नुपर्थ्यो। र सबभन्दा पहिला संचारलाई चाहिँ हामीले व्यवस्थित गर्नुपर्छ र बाटो बनाउनुपर्छ। त्यति बनाउन सकेको भए चाहिँ एकदमै छिटो हुन्थ्यो। अहिले के भयो त भने गर्न खोजेको चाहिँ त पुरै देखिन्छ, तर हामीसँग स्रोत साधनको र अब पहुँच स्थलगत पहुँचले गर्दा चाहिँ नभयो। त्यसले गर्दा अर्को कुरा के भयो भने गर्न पर्थ्यो के भन्ने चाहिँ तुरुन्तै नेपाल सरकारले स्थानीय सरकारसँग संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गरेर काम गरिहाल्नु पर्थ्यो। हुन त हामीसँग विपद जोखिम नियन्त्रण तथा व्यवस्थापन प्राधिकरण छ, उनले चाहिँ तत्कालै चाहिँ मिटिङ बसेर गृहमन्त्रीको अध्यक्षतामा पनि मिटिङ बस्यो, प्रधानमन्त्रीको अध्यक्षतामा पनि मिटिङ बस्यो। हामी जस्तै मैले हजुरले सुरुमै कुरा गर्नु म डिपिनेटको अध्यक्ष पनि भयो, हामीले पनि त हुँदै चाहिँ त्यसमा काम गऱ्यौं होइन। तर कहिलेकाहीँ कस्तो हुँदो रहेछ भने सूचनाको पर्याप्तता अभाव, हामीसँग को मान्छे कहाँ बसेको छ, कति थियो, कतिजना पुगे, कति पुगेका छैनन्, कहाँ बसिरहेछन् भन्ने कुरोको चाहिँ संकलन गर्न हाम्रो क्षमताको कमजोरी र हामीसँग पूर्व तथ्याङ्क नहुनुले गर्दा चाहिँ अहिले चाहिँ खोज उद्धारमा चाहिँ समस्या छ। अर्को चाहिँ एउटा फेरि म श्रोताहरूले के अनुरोध गर्न चाहन्छु अथवा जानकारी गराउन चाहन्छु भने त्यहाँ गएर हेर्दाखेरि कुनै खोलामा त 15-20 मिटरसम्म पनि त्यो गेग्रेन माथि बढेर चाहिँ पुरै त्यसले तल पुरेको छ क्या, म चाहिँ कति पुरिएको छ। जस्तै भनौँ न अब यो घरको मान्छेले चाहिँ नजिकको छिमेकी पुरिएको छ भनेर भन्न सक्यो भने पो थाहा हुने भयो, दुईटै घर पुरियो भने कसरी थाहा हुन्छ?
0: एकदम, तपाईँ बसन्त राज अधिकारी हुनुहुन्छ, इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ। तपाईँले भनिहाल्नुभयो यो अहिलेको नयाँ खालको चाहिँ यो विपद भएको हुनाले पनि खोजमा अलिकति समस्या भयो। अब यो नदी किनार अब यो पहरो होइन सुरुङ दुर्गम क्षेत्रमा हराइरहेका मानिसको खोजीमा
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out what.
2: The BBC World Service. Right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I'm here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
0: तपाईँले भनिहाल्नुभयो, हामीले पहिलेदेखि नै सुन्दै आएको, धेरैलाई थाहा पनि छ, भुइँचालो जुनसुकै बेला पनि आउनु सक्छ, त्यसैले पूर्व तयारी गरेर बस्नुपर्छ भन्ने भनिन्छ होइन. तपाईँले भने जस्तै प्रकोपको पनि पूर्व तयारी, सालका प्रकोप आउन सक्छ भनेर पूर्व तयारी गरेर बस्नुपर्छ, एउटा सीमित मान्छे होइन टोली चाहिँ त्यो अनुसार खटिनुपर्छ भनेर भन्नुभयो तपाईँले. त्यो चाहिँ कतिको व्यवहारमा त्यो सम्भव हुने कुरा हो क्या? कुनै बेला आउँछ, कुनै बेला आउँछ, तयार भएर बस्यो, आउँदैन, आज आउँदैन, भोलि आउँदैन, कुन दिन आउँछ, कुन दिन आउँछ, त्यो तयारी भएर बस्ने व्यवहारिक कठिनाइ चाहिँ कस्तो होला तपाईँलाई कस्तो लाग्छ?
1: म तपाईँले एउटा उदाहरण दिउँ.
0: हजुर,
1: मर्नु त स्योर छ नि, कन्फर्म मान्छे मरिन्छ भन्छ नि, तर हामी किन खाना खाएर बाँच्छौँ त? भनेको सकिन्जेल तयारी गर्ने हो नि त, आफूलाई स्वस्थ राख्ने हो नि. त्यसकारण चाहिँ कहिले हुन्छ भन्ने थाहा नभएर हामी तयारी गर्ने हो
0: एकदम.
1: त्यसकारण जस्तै इन्डियामा यस्तो फोर्सहरू छ, चाइनामा फोर्स छ, अमेरिकामा, संसारको सबै प्रायः सबै देशमा यस्तो फोर्सहरू छ. जस्तै इन्डियामा एनडीआरएफ भन्छ होइन, रेस्पोन्स फोर्स होइन, नेशनल डिजास्टर रेस्पोन्स फोर्स भन्छ. हामीले नेपालमा पनि त्यस्तो फोर्सहरू तयार गर्नु पर्यो नि. हामीले त के भनिरहेछौँ त भन्दाखेरि, अहिले चाहिँ सुरक्षा निकायका साथीहरूले काम गर्नुभएको छ अथवा हामीले तयारी अवस्थामा राखेका छौँ भनेर भनिरहेछौँ त. खोइ त अहिलेको विपदमा त त्यस्तो देखिएन त. भनेपछि जुन हामीले विपद प्राधिकरण चाहिँ गठन गरेका छौँ उसको मातहतमा यस्तो किसिमको चाहिँ नै रेस्पोन्स फोर्स तयारी अवस्थामा हुनुपर्छ र त्यो चाहिएको बेलामा. जस्तै म एउटा तपाईँले उदाहरण दिउँ होइन, चीनमा यस्तो एउटा फोर्सहरू उहाँले रेडी बनाएर राख्नु भएको छ, कुनै ठाउँमा घटना घटेको जुनसुकै ठाउँमा 24 घण्टामा उहाँहरूको त्यहाँ गएर 100 सयको हस्पिटल बनाउनेदेखि लिएर 300 मान्छे तुरन्तै मोबिलाइजेसन, जुन चाहिँ सेल्फ सस्टेन भन्छ, भनेको चाहिँ अन्तबाट केही पनि सहयोग नगई नचाहिकन उहाँसँग आफैसँग सबै भएर एकैचोटि गरेर चाहिँ उहाँले इस्टाब्लिस गर्न सक्नुहुन्छ. भनेपछि त्यो लेभलको हामीले गर्न नसके पनि त्यो तयारी अवस्थामा त हुनु पर्यो नि. त्यसकारण चाहिँ मैले के देख्छु भने हामी चाहिँ पूर्व तयारीमा एकदमै कमजोर छौँ. यो गर्न पनि धेरै छ हेर्नुहोस्, त्यसले अहिलेका घटनाले पनि पाठ सिकायो, भूकम्पले पनि पाठ सिकायो, योभन्दा अगाडिकै किन त्यही रसुवामा होइन र अघिल्लो छ,
0: अघिल्लो वर्ष मात्रै
1: खोइ त लेन्दी होइन, यतापट्टिबाट आएको खोइ त हामीले सिकेको
0: एकदम.
1: रसुवागढीमा त बाढी आएकै हो त, हाम्रो चाहिँ पोर्टमा चाहिँ बगाएकै हो त, अनि खोइ त हामीले पूर्व तयारी गरेको.
0: यसमा किन त अब भन्नुहोस् न, विपदको बेला पालिका सरकार, सुरक्षा निकाय, प्रदेश संघीय सरकारको जिम्मेवारी चाहिँ स्पष्ट हुन्छ कि व्यवहारमा अलमल हुने गरिरहेको छ, किन होला चाहिँ?
1: विपदमा यदि तपाईँले हामीले नेपाल सरकारको संविधानको, नेपालकै संविधान सरकारको हुँदा नेपालको संविधानको अनुसूचीमा हेर्नुभयो भने विपद व्यवस्थापन स्थानीय सरकारको जिम्मेवारीमा पर्छ र त्यो जिम्मेवारीमा संघीय सरकारले चाहिँ आवश्यक प्राविधिक सहयोग

0: जुन सिद्धान्त हामी संसारभरि गर्छौं
1: यसको
0: विपदमा मानवीयता मात्रै हुन्छ अरू केही पनि हुँदैन त्यसले गर्दा कतिपय अवस्थामा हामी जस्ता विकासशील र विकासोन्मुख राष्ट्रहरूमा चाहिँ के हुँदो रहेछ त भने स्थानीय सरकार प्रादेशिक सरकार र संघीय सरकार चाहिँ विभिन्न सरकार अथवा विभिन्न पोलिटिकल आइडियोलोजीका सरकारहरू भयो भने चाहिँ त्यहाँ चाहिँ समन्वयको कमजोरी हुँदो रहेछ जुन कुरा पहिलाका शान्तिना घटनाहरूले पनि देखाए र यसमा पनि अलिकति बुझाइमा समस्या भयो कि जस्तो लाग्छ मलाई
1: एकदम डाक्टर बसन्तराज अधिकारीज्यू तपाईँ विपद अध्ययन केन्द्रको निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ आज हामी तपाईँसँग अघिल्लो हप्ता भदौ 10 गते बुधबार भोटेकोशी नदीमा आएको बाढ़ी र त्यसपछिको अवस्था र त्यो बाढ़ी किन आयो र अब हामीले त्यस्तो खालको घटनाबाट के पाठ सिक्ने भन्ने विषयमा बढ़ी केन्द्रित रहेर कुरा गरिरहेका छौं त्यो कुरा म तपाईँलाई एकछिनपछि आउँला अहिले चाहिँ अलिक बढ़ी खोज राहत पुनर्स्थापनाकै कुराहरूमा चाहिँ अलिक बढ़ी चासो भएको हुनाले तपाईँसँग पहिला यो खोज उद्धार र पुनर्स्थापना केन्द्रित भइसकेपछि अब चाहिँ यसले दिएको पाठ र हामीले गर्नुपर्ने काम म केही बेरपछि आउँछु अहिले यो खोज र उद्धारकै कुरा गरिरहँदाखेरि तपाईँले यो बाढ़ी आउने बित्तिकै प्रभावित क्षेत्रमा पुगेर पनि फर्कनु भयो होइन अहिले पीड़ितका मुख्य गुनासा चाहिँ के सुन्नुभयो तपाईँले भेट्नुभयो होला पक्कै र उनीहरूलाई चाहिँ अब कसरी त्यो गुनासो सम्बोधन गर्नुपर्छ भन्ने लाग्छ
0: सबभन्दा ठूलो गुनासो चाहिँ आफ्ना प्रियजनहरू गुमाएका धेरै मान्छेहरूले ती प्रियजनहरू कहाँ छन् भन्ने कुराको चाहिँ बेहोर पाउन नसक्नु र उहाँले के भन्नुभएको छ स्पष्ट रूपमा भने सरकारले हाम्रा मानिसहरू प्रियजनहरू कहाँ छन् कस्तो अवस्थामा छन् हामीलाई तुरन्तै चाहिँ सूचना उपलब्ध गराउनुपर्छ भन्ने चाहिँ उहाँहरूको सबभन्दा पहिलो माग छ दोस्रो माग चाहिँ कस्तो देखियो भने यो भूकम्प मैले सोधेँ तपाईँहरू भोलि पुननिर्माण हुँदाखेरि चाहिँ कहाँ बस्न चाहनुहुन्छ त भन्दाखेरि धेरै मान्छेले चाहिँ सरकारले दिन्छ भने हामी त हाम्रो यही थाथल्लो छोडेर जान चाहँदैनौँ हामी जहाँ छ त्यहीँ नै बस्न चाहन्छौँ भन्ने कुरा गर्नुभयो तर पुननिर्माण भनेको चाहिँ मान्छेले चाहेर हुने कुरा होइन
1: सरकारले
0: नहुन पनि सक्छ तेस्रो कुरा चाहिँ उहाँले के भन्नुभयो त भन्दाखेरि हामीसँग सबै थोक भोग्यो हाम्रा लत्ता कपडादेखि लिएर खानेकुराहरू छैन सरकारले गर्न चाहिँ प्रयास गरिरहेछ तर यथेष्ट रूपमा पुगेको छैन भन्ने कुराहरू गर्नुभयो र चौथो सबभन्दा महत्वपूर्ण कुरा चाहिँ उहाँले के गर्नुभयो त भन्दाखेरि अब हामी हाम्रो विकल्प के हो त यस्ता किसिमका प्रकोपका घटनाहरू चाहिँ हुन्छन् सरकारले प्रयास गरिरहेछ भनेर भनिरहेछ तर अबको विकल्प के हो त भने त्यो अब मरेर जानेहरू त गइहाल्नुभयो उहाँहरूले चाहिँ आफ्ना प्रियजनहरू कहाँ छन् भन्ने चासो पनि भयो तर अबको भविष्य के हो त जुन उहाँहरूलाई चाहिँ अन्धकार जस्तो होइन अब कहाँ जाने कसो गर्ने भन्ने एउटा छटपटा जस्तो होइन यो चाहिँ प्रकोपपछि चाहिँ सामान्यत हामी यो पोस्ट डिजास्टर ट्रमा भन्छौँ क्या त्यो डिजास्टरले चाहिँ मानसिक विचित्रता भन्छ नेपालीमा होइन त्यसले चाहिँ एकदमै भनौँ न आफ्नै आफ्नै अगाडि प्रियजनहरू गुमाउँदाखेरि त पीड़ा त हुन्छ नै होइन त्यसले गर्दाखेरि चाहिँ अर्को कुरा चाहिँ सबको पहिचान होइन मरेर गएकाहरूको सबको पहिचान त्यो चाहिँ त्यसको चाहिँ हस्तान्तरणका कुराहरू किनभने हाम्रो त संस्कृति अनुसार होइन हाम्रो समाज अनुसार हामीले चाहिँ त्यसको अन्त्येष्टि गर्नुपर्ने हुन्छ ती कुराहरू चाहिँ उहाँहरूलाई चाहिँ निकै ठूलो चाहिँ खड्केको जस्तो लाग्छ मलाई
1: एकदम अब यस्तो बेला चाहिँ के गर्ने जस्तो तपाईँले भने जस्तै अहिले सबैभन्दा बढी समस्या एउटा त आफ्नै आँखाले बाढ़ी पहिरो देखियो भोगियो घरवास गुम्यो आफन्त परिवारका सदस्य गुमे आफन्त परिवारका सदस्य अझै पनि कतिपयका सम्पर्कमा हुनुहुन्न उसको शव बनाएर कतिले दाह संस्कार गर्नु भएको छ कतिले अझै पनि फर्केर आउँछन् कि भनेर बाटो हेरेर बस्नु भएको छ तपाईँले भने जस्तै घरवास केही पनि छैन सबै घुमेको छ अब यस्तो बेला चाहिँ सरकारले सम्बोधन गर्दाखेरि चाहिँ अझै पनि यो खोज उद्धारकै पहिलो काम बाँकी नै छ त्यसपछि राहत र पुनर्स्थापनाको काम बाँकी छ तपाईँको सुझाव चाहिँ अब यस्तो खालको पीड़ा भोगिरहेका नागरिकको पीड़ामा मलम लगाउन सरकारले अब अहिलेदेखि नै गरिरहनु पर्ने काम चाहिँ के हो
0: सबभन्दा पहिला अहिले सरकारले के गरिरहेछ भने अथवा गर्ने प्रक्रिया नै त्यही हो हामीले जो बाँच्नु भएको छ उहाँहरूलाई घाइतेहरूको त उद्धार गरेर उपचारमा शुरू भइसकेको छ होइन त्यो पहिलो दिनबाट अब अहिले हामीले होल्डिङ सेन्टर भन्छौँ क्या त्यो होल्डिङ सेन्टरहरूमा अस्थायी एकदम अस्थायी हप्ता 10 दिनसम्ममा चाहिँ त्यहाँ राख्ने हुन्छ र त्यहाँ खाना खुवाउनेदेखि लिएर विभिन्न सामाजिक संघ संस्थाहरूले र सरकारले आफैले गरिरहेको छ जुन चाहिँ सराहनीय पनि छ होइन अब त्यसमा केही समस्याहरू छन् ती समस्याहरू बिस्तारै चाहिँ

0: कम हुँदै जान्छन्। विपदमा कहिले काहीँ के हुन्छ भने चाहेर सबै थोक गर्न सकिँदैन, हाम्रो जस्तो प्रजातान्त्रिक मुलुकमा अलिकति गाह्रो पनि छ। दोस्रो कुरा चाहिँ अब तत्कालै सरकारले चाहिँ यो अस्थायी आवास भन्छ क्या, टेम्पोररी सेल्टर होइन, अब किनभने यो पुनर्निर्माण गर्न त वर्षौं लाग्छ, भनेपछि तत्काल चाहिँ अस्थायी आवासको जुन व्यवस्था गर्नुपर्छ, किनभने अब त हाम्रो जाडो पनि आउँछ होइन, अब हिउँदी हाम आउँछ 3-4 महिनापछि, त्यो बेलासम्म त हामीले घर बनाउन सकिँदैन होइन, सरकारले बनाउन सक्दैन, त्यो जुन चाहिँ हाम्रो रियालिटी हो होइन, वास्तविकता हो। त्यसले गर्दा चाहिँ त्यो टेम्पोररी सेल्टर अस्थायी आवास चाहिँ अलिकति राम्रो खालको चाहिँ बनाएर अब राम्रोसँग यो हामीले विपद पछिको ड्यामेज एसेसमेन्ट कसरी भएको छ भने पोस्ट डिजास्टर निड एसेसमेन्ट भन्छ, त्यो के क्षति भयो र अब आवश्यकता के हो भन्ने युएनको स्ट्यान्डर्ड चाहिँ तरिका छ। यो तरिकाले यो गर्नुभयो, जस्तै हामीले भूकम्पपछि गरेका थियौँ त्यसैको आधारमा हामीले पुनर्निर्माण गरेको होइन, हो त्यो चाहिँ तत्काल सुरु गर्नुपर्छ र जति सक्दो छिटो पिडिएनए सकिसकेपछि हामीले चाहिँ पुनर्निर्माणमा जानुपर्छ। तर मुख्य कुरा चाहिँ सरकारले अब गर्नुपर्ने, अहिले जुन होल्डिङ सेन्टरमा राख्ने टेम्पोररी सेल्टर राख्ने त यी अस्थायी कुराहरू भए होइन, त्यसमा त गर्नै पर्यो। अब त्यसमा लैङ्गिक हिंसादेखि लिएर उहाँहरूलाई चाहिँ चाहिने आवश्यकताहरू मिनिमम होइन, ह्युमेनिटेरियनमा मिनिमम आवश्यकताहरू भन्छौँ हामी, तर त्योभन्दा पनि अब जोखिम संवेदनशील भूपयोग योजना गराउनको लागि अहिले जस्तै खोलाको किनारमा अब बस्ती बनाउने कि नबनाउने
1: एकदम
0: होइन। आज मात्रै बिहान मैले कुराकानी गरेँ त्यहाँको साथीहरूसँग, जस्तै भनौँ न एउटा अब यो एकदमै वास्तविकता म भन्दैछु, वरिपरि बाढीले चाहिँ भत्कायो, एउटा घर भत्केन अरू सबै घर भत्किरहेछ, अब त्यो घरमा अलिकति तल्ला पुरिएको छ, त्यहाँ चाहिँ मान्छेले सफा गरेर त्यहाँ बस्न थालिसक्यो। अब सरकारले भोलि पुनर्निर्माण गर्नको लागि त्यो चाहिँ संवेदनशील छ, जोखिम संवेदनशील छ, त्यहाँ बनाउन पाइँदैन भन्यो भने त्यो घरको मान्छेलाई निकाल्ने कि ननिकाल्ने, उसलाई ननिकाल्ने भने अरूलाई घर बनाउनु दिने कि नदिने,
1: एकदम
0: यो चाहिँ अबको सबभन्दा चुरो विषय हो र म यसैमा छलफल गरिरहेको छु अहिले होइन। आज बिहान मात्रै पनि मैले यसमा छलफल गरेँ, डिबिनेटले यसमा छलफल चलाउँदैछ, किनभने अबको पुनर्निर्माण चाहिँ वैज्ञानिक हिसाबले हुनुपर्छ र तथ्याङ्कत हिसाबले हुनुपर्छ र जोखिम
1: संवेदनशील यो विषयमा तपाईँसँग विस्तृतमा कुरा गर्छौं। अहिले चाहिँ खास अहिले तत्कालको लागि चाहिँ तपाईँले भने जस्तै एउटा चाहिँ यो खोजलाई अझै प्रभावकारी बनाउने, उद्धारलाई प्रभावकारी बनाउने, घाइतेको उपचार भइरहेको छ र रात वितरणलाई चाहिँ अझै पनि यो समष्टिगत रूपमा सबैले पाउने हिसाबले विकटमा पनि पुर्याउने हिसाबले चाहिँ सरकार लाग्नु पर्यो भन्ने तपाईँले कुरा गर्नुभयो। अब यो रातकै कुरा गर्दा नि घरबार गुमाएका, परिवारका सदस्य गुमाएका र जीवको उपार्जन गुमाएका मानिसलाई चाहिँ एउटै प्रकारको राहतले न्याय हुन्छ कि त्यसलाई चाहिँ अलिक फरक फरक दृष्टिले हेर्नुपर्छ?
0: होइन, यस्तो हुन्छ, अब यो सुरुवातका केही दिन र हप्ता चाहिँ हामीले सबैले एकै हिसाबले हेर्नुपर्ने हुन्छ, किनभने त्यो एकदम इमर्जेन्सी हो। अब भनौँ आज 10 गतेपछि आज लगभग
1: अब झन्डै दुई हप्ता हुन लाग्यो
0: अब दुई हप्ता पछि चाहिँ फरक हिसाबले हेर्नुपर्छ। दुई हप्तासम्म चाहिँ एकै किसिमले हेर्ने हो, किनभने सरकार त्यसको लागि रेडी नै भइसकेको हुँदैन। अब चाहिँ उहाँहरूको आवश्यकता के हो त्यही अनुसारको चाहिँ हामीले राहत वितरण गर्नुपर्ने हुन्छ। तर विपदमा राहत भनेको चाहिँ के हुन्छ त भन्दाखेरि मिनिमम क्राइटेरिया फुलफिल गर्नुपर्ने हो होइन। हिजो उहाँहरू घर हुँदाखेरि जसरी बसिराख्नु भएको थियो, जस्तै खाइराख्नु भएको थियो, जसरी लगाइराख्नु भएको थियो, त्यस्तो हिसाबले त सरकारले गर्न सक्दैन, किनभने यो त्यो इमर्जेन्सीको पिरियड हो होइन। तर अब चाहिँ जस्तै अब हामीले पनि अब जनसमुदायले अथवा स्थानीयवासीले पनि के भन्नुपर्छ अब भने ल ठिक छ, एक दुई हप्तासम्म सरकारले गरे, अब म चाहिँ आफै सक्षम छु है, अथवा मेरा परिवारका सदस्यहरू मेरा नातागोताले पनि मलाई अब सहयोग गर्छन् भन्ने अवस्था हो भने चाहिँ त्यो होल्डिङ सेन्टरबाट चाहिँ बाहिर निस्किनु
1: पर्यो, आफैले पनि त्यो संवेदना चाहिँ बुझ्नु पर्यो,
0: संवेदना बुझ्नु पर्यो र सरकारको कार्य क्षमता जुन छ त्यसमा चाहिँ आफूले पनि सहयोग गर्नु पर्यो, पीड़ित त हो,
1: सक्नेले सहयोग गर्न पर्यो, नसक्नेलाई फेरि सरकार र सम्बन्धित निकायले
0: गर्नुपर्छ।
1: कार्यक्रम बदलिँदो नेपालमा आज हामी भोटेकोसी बाढ़ीबाट सिक्नुपर्ने पाठ, अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता, आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा कुराकानी गरिरहेका छौं। इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्तराज अधिकारीसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सुन त, मेरो कपडा प्याकिङ गर्नु त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आन्सरको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556-94-33-4-93-555।
6: सालुनदीको शिर,
7: मणिचूडको काख,
6: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
7: शान्ति र आनन्दको अनुभूति,
6: भाडबाट टाढा,
7: सहरबाट नजिकै,
6: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
7: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
8: विस्तृत जानकारीका लागि फोन नम्बर 9861-49-56-66 र 9841-59-54-81। वेबसाइट झुले.com.np।
9: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
10: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टिभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
11: विपद, दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
12: प्रहरी सहयोग चाहिँदा 100,
11: दमकलका लागि 101,
12: एम्बुलेन्स सेवा चाहिँदा 102,
11: ट्राफिक प्रहरीका लागि 103,
12: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
11: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: নির্ভর করা কাস্টমে যান জানো রেডিও নেটওয়ার্ক
1: उज्यालो रेडियो नेटवर्क सँगै देशभर का विभिन्न रेडियो स्टेशन उज्यालो अनलाइन र उज्यालो को फेसबुक पेजबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम बदलिदो नेपालमा आज हामी भोटेकोशी बाढ़ीबाट सिक्नु पर्ने पाठ अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर वसन्तराज अधिकारीसँग कुरा गरिरहेका छौं। डाक्टर वसन्तराज अधिकारीजू तपाईलाई उज्यालोमा फेरि पनि स्वागत छ।
2: धन्यवाद।
1: आज हामी तपाईसँग भोटेकोशी बाढीपछिको खोज उद्धार राहतको काम र अब चाहिँ हामीले विपदमा काम गर्दाखेरि पूर्व तयारी पूर्व योजना र पूर्व सूचना प्रणालीलाई कसरी व्यवस्थित बनाउने भन्ने विषयमा केन्द्रित रहेर कुरा गरिरहेका छौं। योभन्दा अगाडि हामीले खोज राहत र पुनर्स्थापना अलिक बढ़ी केन्द्रित रहेर कुरा गरौं। अब तपाई विपद अध्ययन केन्द्रको निर्देशक सँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष पनि हुनुहुन्छ। अलिकति अब हामी विपदको अध्ययनको कुरामा बढ़ी केन्द्रित रहेर कुरा गरौं। अब यो भोटेको त्यो घटनाले तपाईँले अगाडि भनिहाल्नुभयो यो नेपालले अहिलेसम्म नभोगेको विश्वलाई समेत नौलो घटना भयो। अब यो घटनाले हाम्रो विपद व्यवस्थापन प्रणालीमा सबैभन्दा ठूलो कमजोरी के हो भन्ने देखायो यो घटनापछिको अवस्थाले चाहिँ।
3: घटनापछिको अवस्था मात्रै नहेरौं,
1: हजुर,
3: समष्टिगत घटनाले हेरौं जस्तो लाग्छ।
1: हुन्छ,
3: त्यहाँबाट अलिकति सजिलो हुन्छ र यो बुझ्नुपर्ने पनि कुरा छ। यसले के देखायो त भन्दाखेरि हामीले हिमालले हामीलाई के भन्यो त हिमालले भने कि हिमालले के भन्यो त भन्दाखेरि तिमीहरूले मलाई बुझेकै छैनौ भन्नुको मतलब हामीले हिमाललाई जति राम्रो हिसाबले बुझ्नु पर्ने त्यो बुझेका छैनौ। हिमालयमा भएको तापक्रम वृद्धि, हिमालय आफै बनिरहेछ, यसलाई हामीले युङ माउन्टेन भनेर भन्छौं। त्यसपछि हामीले गर्ने भौतिक विकासहरूका नकारात्मक प्रभावहरूले हिमालयमा जोखिम बढ्दो छ। हामीले अहिलेसम्म के भनेका छौं त नै हिमताल मात्रै फुट्छ भनिराख्यौं, तर त अहिलेको बाढीले त्यो देखाएन।
1: पहिरो हिमचट्टा नै आयो,
3: आइस स्नो रक एभलान्स भन्छ यसलाई, त्यो चाहिँ माथिबाट चाहिँ 300 मिलियन क्युबिक मिटरको चाहिँ एउटा चट्टान र त्यो हिउँ चाहिँ एकैचोटि तल खस्यो। 1200 मिटर चाहिँ तल खसिसकेपछि त्यो पग्लेर चाहिँ पानी बन्यो र जुन चाहिँ 180 किलोमिटर प्रति घण्टा अथवा 50 मिटर प्रति सेकेन्डको दरले आएको बाढी थियो। र त्यो त्यसको गति मात्रै होइन, वेग मात्रै होइन कि त्यो चाहिँ 40-50 मिटर माथिसम्म पनि आएको देखिन्छ खोलामा, होइन। त्यसले गर्दा चाहिँ यस्ता किसिमका प्रकोप जुन विपदमा परिणत भयो त्यसको लागि हामीले हिमालयमा जुन अनुगमन अथवा मोनिटरिङ गर्नु पर्थ्यो त्यो चाहिँ हामीले गरेका रहन्छौं। हामीले चाहिँ हिमालमा भइरहेका परिवर्तनहरूलाई राम्रोसँग बुझेका रहन्छौं भन्ने कुरा चाहिँ यसले सबभन्दा पहिला यो घटना कसरी भयो भन्ने तरिकाले विश्लेषण गरे भने यो देखिन्छ वैज्ञानिक विषयमा।
1: अब यो चाहिँ तपाईँले भनिहाल्नुभयो हामीले हिमाललाई नचिन्यो भने हामीले मात्रै होइन विश्वका मान्छेले नि नचिन्यो, विश्व हाम्रो नेपालको भन्दा अरू देशको कारणले गर्दाखेरि चाहिँ जलवायु परिवर्तनको असर हिमालमा देखियो भन्ने बुझ्दा हुन्छ।
3: होइन, यसलाई म अलिकति फरक ढङ्गबाट व्याख्या गर्छु। हिमाल अरूको लागि सौन्दर्य हो, हाम्रो लागि त आत्मा हो नि त। हिमाल नभए हामी बाँच्न सक्दैनौँ, त्यसले गर्दा हामीले हो बुझ्नुपर्ने, अरूले नबुझ्ने उहाँहरूको कुरा भयो। जस्तै कुनै युरोपमा बस्ने, अमेरिकामा बस्ने अथवा ल्याटिन अमेरिकामा बस्ने, अफ्रिकामा बस्नेले उहाँले हिमाल राम्रोसँग नबुझेर उहाँलाई खासै केही फरक परेन, तर हामी त दिनादिन यसबाट प्रताडित छौं नि त, होइन। जलवायु परिवर्तनको जुन जानी नजानी शक्ति राष्ट्रहरूले गरेको कार्बन उत्सर्जनले गर्दा जुन हाम्रो तापक्रम वृद्धि भइरहेछ, अहिले तपाईँले हेर्नुहुन्छ भने संसारमा भएको तापक्रमको ग्लोबल एभरेज हेर्ने हो भने त्यसको 2 गुणा चाहिँ हिमालयमा बढ्छ भनेर वैज्ञानिकहरूले प्रक्षेपण गरेको अवस्थामा अब त आउँदा दिनहरूमा यस्ता त घटनाहरू अरू पनि बन्नेवाला छन्। यो मात्रै घटना होइन, यो आउँदा वर्षहरूमा पनि अरू घटनाहरू हुन्छन् यस्ता, होइन। त्यसले गर्दाखेरि चाहिँ हामीले हाम्रो हिमाललाई राम्रोसँग अध्ययन गर्न नसकेको भन्ने कुरा यसले प्रष्ट बुझाएको छ।
1: अब हामीले कसरी बुझ्ने र बुझ्यो भन्ने पनि हामीले के गर्न सक्छौँ त?
3: हो, त्यसको लागि त स्पष्ट खाका छ, मैले भन्ने गरेको छु, मसँग 4-5 वटा स्पष्ट खाका छन् जुन चाहिँ म यहाँ भन्न चाहन्छु।
1: पहिलो
3: हामीले मैले के भनिरहेको छु त भन्दाखेरि यो हिमालय अनुगमन केन्द्र, हिमालय मोनिटरिङ सेन्टर बनाउनुपर्छ जहाँ चीन, भारत, पाकिस्तान, बंगलादेश, भूटान, नेपाललाई सँगै लिएर आउने, त्यसको केन्द्र हामीले नेपालमा राख्ने, किनभने रणनीतिक हिसाबले चाहिँ नेपाल केन्द्रबिन्दुमा छ। त्यो राखिसकेपछि चीन र भारतका सेटेलाइटहरू छन् अथवा अरू देशका भूपग्रहहरू छन् त्योबाट तस्विर लिएर सम्पूर्ण हिमालयको सबभन्दा पहिला मोनिटरिङ गर्ने त्यो गरिसकेपछि हामीले जहाँ जहाँ जोखिम छ भनेर जुन पत्ता लगाउँछौ त्यहाँ राखिसकेपछि स्थलगत रूपमा अनुगमन मेसिनहरू राख्ने मोनिटरिङ सेन्टर भन्छ मोनिटरिङ इन्स्ट्रुमेन्टहरू राख्ने त्यो राखिसकेपछि कसरी हलचल त्यहाँ हामीले क्यामराहरू पनि लाग्छौँ लाइभ क्यामराहरू जुन चाहिँ हाम्रो काठमाडौँमा अथवा जहाँ गरिन्छ त्यहाँ एउटा डिस्प्ले बोर्ड हुन्छ त्यहाँ चाहिँ सबै देखिन्छ कहाँ बढिरहेछ के छ कस्तो मोनिटरिङ छ भने सबै हुन्छ त्यसको आधारमा हामीले के गर्छौँ त पूर्व सूचना दिन्छौँ पूर्व सूचना प्रणाली व्यवस्थापन गर्नु पर्यो त्यो तेस्रो कुरा चौथो कुरा चाहिँ त्यसको यदि हामीले चाहिँ त्यस्तो हुँदैछ भने जोखिमको मूल्याङ्कन गर्नु पर्यो र जोखिम संवेदनशील भूपयोग योजना लागू गर्नु पर्यो जसले गर्दा जस्तै अहिले भनौँ न हामी अब सरकारले म एउटा नेपाली नागरिकले मेरो जग्गामा के मैले घर बनाउन खोज्दाखेरि चाहिँ नेपाल सरकारले के भन्नु पर्यो त भन्दाखेरि तेरो घर नजिकै पहिरो रहेछ जहाँ तैँले घर बनाउन खोजिरहेछ
1: पहिरो आउने
3: सम्भावना छ त्यहाँ तैँले घर बनाउन पाउँदैनस् भनेर भन्नु पर्यो क्या अहिले त मैले के पाउँछु भने मेरो जग्गा छ मैले घरको डिजाइन गरेको छु लालपूजा मेरो नाममा छ नि त मैले घर बनाउन पाउँछु नि त तर अब त्यस्तो गर्न दिनु हुँदैन बाढी खोलाको किनारमा छ भने कुन लेभलको चाहिँ बाढी आएर चाहिँ असर गर्छ भन्ने कुराको चाहिँ निर्कुल गरेर जोखिम संवेदनशील चाहिँ भूपयोग योजना लागू गर्नु पर्यो अर्को महत्वपूर्ण कुरा चाहिँ के हो भने विपदलाई आत्मसात गर्नु पर्यो विपत्ति भनेको के हो यसको लागि पूर्व दायलाई हामीले के गर्ने स्थानीय समुदायले के गर्ने अथवा म एउटा व्यक्तिले के गर्ने भन्ने कुरा चाहिँ बुझ्नु पर्दो रहेछ किनभने विपदमा मानवीय संवेदनशीलता हराएको देखियो यसपालि तपाईँले घटनामा हेर्नुहुन्छ भने बगाएर ल्याएका मान्छेहरूलाई तानेर कानका मुन्द्रा तानेकादेखि लिएर नारायणघाटमा चाहिने ग्यासका सिलिन्डरहरू बोकेर लिएर जाने उदाहरण दिउँ म तपाईँलाई मलेखुबाट धादिङ जाने पुल कसरी बगेको त भन्दाखेरि माथिबाट जुन अर्को पुल बगाएर स्ल्याबले ल्याएर हानिसकेपछि भत्केको छ नि तपाईँ त्यो चाहिँ ग्यास लिन जाँदा माथिबाट एउटा बगाएर ल्याएको दाउराले हानेको भए त मान्छेको जीवन रोग बस्थ्यो त्यस कारण चाहिँ मानवीय संवेदनशीलता विपदको आत्मसात र विपदको पूर्व तयारी सबभन्दा ठूलो र महत्वपूर्ण शर्त हो र त्यसमा चाहिँ हामीले काम गर्नु पनि देखिन्छ
1: एकदम महत्वपूर्ण कुरा गर्नुभयो डाक्टर वसन्तराज अधिकारी त्योभन्दा अगाडि तपाईँले सुरुमा यो हिमालको अध्ययन गर्नको लागि नेपालसहित वरपरका सम्बन्धित देशहरूको चाहिँ एउटा सामूहिक प्रयास हुने र त्यसलाई चाहिँ अध्ययन गरेर पूर्व सूचना प्रणाली चाहिँ नयाँ ढंगको बनाउने भन्नुभयो अब अहिलेकै कुरा गरौँ त्यो बनाउने समय नि जस्तो अहिलेदेखि नै अब हो गर्नुपर्दछ भन्ने लागेर सरकारले गर्यो भने त्यो समय अवधि कति समयसम्ममा चाहिँ त्यसो गर्न र अनि हामीले व्यवहारमा उतार्न सक्छौ
3: अब यो एक रातमा हुने कुरा होइन होइन हामीले मैले आफ्नो एउटा यो दुई दशक भन्दा बढी हिमालय क्षेत्रमा गरेको अध्ययनको हिसाबले चाहिँ के देख्छु भने अहिले हामीले सुरु गरेर एक वर्षभित्रमा कमसेकम यो स्थापना गर्न सकियो यसमा फेरि हामीले मात्रै भनिरहेछौँ यसमा विभिन्न अरू राष्ट्रहरूले पनि सहयोग गर्छु भन्नुभएको छ तयार पनि हुनुहुन्छ त्यसको लिडरसिप नेपालले लिने हो होइन गरियो भने
1: प्रयास चाहिँ नेपालले गर्ने हो
3: होइन सुरुवात प्रयास भन्दा नि लिडरसिप नेतृत्व नै लिनु पर्यो नि त होइन किनभने राजनीतिक हिसाबले पनि नेपाल त केन्द्रबिन्दुमा छ नि त रणनीतिक हिसाबले पनि होइन त्यसले गर्दाखेरि चाहिँ त्यो बनाइयो एक वर्षभित्रमा हामीले गर्न सकियो भने कमसेकम पाँच वर्षसम्ममा चाहिँ हामीले हिमालमा कमसेकम चाहिँ जोखिमयुक्त ठाउँहरू कहाँ कहाँ हुन् भनेर पत्ता लगाएर गर्न सकिन्छ पाँच वर्षपछि चाहिँ हाम्रो केही हदसम्म जोखिम न्यूनीकरण चाहिँ
1: पूर्व सूचना प्रणालीले व्यवस्थित गर्न सकिन्छ त्यो अवधिसम्म तपाईँले भन्नुभयो साँच्चै अब नेपालले चाहिँ उयो गर्नुपर्ने रहेछ भनेर अहिले पाठ सिकेर नेतृत्व लिएर अरूलाई चाहिँ कन्भिन्स गरेर काम शुरू गर्यो भने त कम्तीमा नि पाँच वर्ष लाग्छ त्यो बेलासम्म चाहिँ अब जति हेरेन अहिले पनि चीनले आउन सक्छ भनेर भनिरहेको छ होइन खोला किनारमा बस्ने नागरिकता अहिले पनि डर त्रास छ त्यति बेलासम्मलाई चाहिँ हाम्रो पूर्व सूचना प्रणाली चाहिँ नि अहिले भएको पूर्व सूचना प्रणाली चाहिँ कतिको भरपर्दो विश्वसनीय छ र अब तपाईँले भन्या जस्तै साँच्चै नेपालले त्यो खालको चाहिँ रणनीति गरून् जेललाई चाहिँ काम गरून् जेललाई चाहिँ अब हामी के गर्नुपर्छ
3: नेपालमा पूर्व सूचना प्रणाली जुन वर्षेनी खोलामा आउने बाढी छ त्यसको लागि चाहिँ राम्रै गरेका छौँ हामीले किनभने बीस वर्षको इतिहास हेर्ने भने पहिला बाढीबाट धेरै मान्छेको नाश हुन्थ्यो अथवा क्षति हुन्थ्यो अहिले चाहिँ त्यो हुँदैन कम भएको छ तर पहिरोमा हाम्रो छैन र अलिअलि केही हिमतालहरू चाहिँ हामीले मोनिटरिङ गरिरहेछौँ होइन तर सबै गर्न सकेका छैनौँ त्यस कारण पूर्व अझ अहिले हामीले के भनेका छौँ भन्दा बहुप्रकोपीय सूचना प्रणाली पूर्व सूचना प्रणाली भनिएको छ एउटा मात्रै होइन बहुप्रकोपीय पूर्व सूचना सबै खालको चाहिँ हामीले चाहिँ सूचना दिनुपर्छ भनिन्छ नि त हो त्यसले गर्दाखेरि चाहिँ त्यो गठन गर्नलाई हामीले अहिलेसम्म त्यसको चाहिँ नि कार्यविधि त्यसका निर्देशिकाहरूमा छलफल गर्दा छ सरकारले पासै गर्न सकेको छैन त्यो पास गरिसकेपछि नियमावली आइसकेपछि अथवा कार्यनीति अथवा कार्यदिशाहरू आइसकेपछि चाहिँ अब गर्न सकिन्छ अहिलेसम्म हामी पूर्व सूचना प्रणालीमा यस्तो उच्च तटीय क्षेत्रमा अच्छा उच्च हिमाली क्षेत्रबाट हुने प्रकोपको लागि चाहिँ पूर्व सूचनामा चाहिँ हामी पूर्व तयारी छैनौं
1: एकदम बाढ़ीको पूर्व सूचना प्रणाली व्यवस्थित हुँदै गएको छ तर अघि हामीले भने जस्तै यो जसरी अघिल्लो हप्ता 10 गते भुटेपछि नदीमा त्यस्तो खालको चाहिँ बाढ़ी आयो त्यस्तो खालको पूर्व सूचना दिने प्रणालीले चाहिँ व्यवस्थित भइसकेको
3: छैन
1: त्यही बेला पनि अलिकति तपाईँलाई मैले जोड्न खोजेको यो बाढ़ी आउँदैछ भनेर चाहिँ भनिएको भनेर जस्तो केही कुराहरू आएका छन् हामीले पहिले जानकारी दिएका थियौं सूचना दिएका थियौं भनेर सरकारले भनेको छ खास गरी माथिल्लो क्षेत्र जहाँ चाहिँ उति धेरै बाढ़ी आयो टिमुरे क्षेत्रदेखि लिएर तल यो स्याप्रोबेसीसम्मको स्थानीयले चाहिँ त्यति धेरै थाहा पाउनु पाएन तर तलकाले चाहिँ पूर्व सूचना बेत्रावधिसम्म आइपुग्दा चाहिँ थाहा पाउनु भयो भन्ने कुरा आयो तर पूर्व सूचना आउँदा आउँदै पनि त्यहाँ भाग्ने मेसो बाढ़ी त के यति ठूलो त के आउला र भन्ने धेरैलाई लाग्यो होइन त्यो खालको कुरा नै सुनिन्छ भनेपछि हाम्रो पूर्व सूचनालाई अलिकति एउटा त समयमै पुर्याउन नसक्ने माथिल्लो तहको उसमा तटीय क्षेत्रमा पुगेन र समयमै पाइयो भने पनि त्यसलाई विश्वास गर्ने आधार नपत्याउने त्यस्तो देखिया हो तपाईँलाई के लाग्यो कि लागेन त्यो
3: मैले तीन चारवटा कुरा भन्छु यो एकदमै महत्वपूर्ण कुरा हो होइन यसमा मैले अध्ययन पनि गरिरहेको छु पहिलो कुरा सरकारले सूचना दिएन भनेर कसैले भन्छ भने त गलत हो घटना घटिसकेपछि चीन सरकारबाट प्राप्त एसएमएसको आधारमा हामीले 9 बज्नुभन्दा अगाडि नै हामीले सूचना दिएका थियौं भनेर एनडीआरआरएमएका कार्यकारी प्रमुखले भन्नुभएको छ र त्यो दिनुभएको पनि छ मसित त्यसको एसएमएसको
1: फोटोग्राफीसम्मै
3: सबैलाई एसएमएस गर्नुभएको छ होइन तुरुन्तै अब कतिपय ठाउँमा तुरुन्तै आएर चाहिँ उहाँले चाहिँ रियाक्ट गर्न सक्नु कस्तो भने जस्तै तपाईँले भिडियो हेर्नुभयो भने नि के भने यति ठुला मलाई त हलिउडको फिल्म जस्तो लाग्छ
1: होइन
3: त्यो आउँदाखेरि त्यो भाग्ने ठाउँ
1: छैन
3: तपाईँ आउनुभयो भने मरिन्थ्यो कि भाग्नै सक्ने चान्सै छैन होइन एउटा अर्को कुरा अलिक तल्लो भागतिर आइसकेपछि चाहिँ भेत्रावती त्योभन्दा तल्लोतिर पनि अथवा टिमुरेसम्म पनि धेरै मान्छेले कस्तो लाग्यो भने यो हाम्रो यो विज्ञानलाई नबुझ्ने जस्तो लाग्छ कि मलाई हामी नेपाली धेरै भाग्यवादी फेटलिस्टिक भन्छ क्या भगवान्मा विश्वास गर्ने होइन विज्ञानले भनेको छ सरकारले सूचना दिएको छ उहाँले के भन्नुभयो त धेरै त्यहाँ मैले सुने त पनि हेर्नुहोस् है आज मात्रै मैले पत्रिका पनि पढाएको थिएँ त्यहाँ पनि सुने मैले फोन गरेर ल तल बाढ़ी आउँदैछ तपाईँहरू बस्नुहोस् तयारी हुनुहोस् है भाग्नुहोस् भन्दाखेरि ए पोहोर साल आज जस्तै त्यो हो नि बरु हेरौँ न कति माथिसम्म आउँदो रहेछ भनेर घरबाट छतमा हेर्न गएका मान्छेहरू बगेका छन् हेर्नु
1: छतमा मात्रै होइन
3: पुलमा गएर फोटो खिच्ने पनि चाहिँ बगेको भन्ने चाहिँ मैले धेरै कुरा सुनेछु होइन त्यसले गर्दाखेरि चाहिँ हामीले त सरकारले दिएको सूचनाले पनि पत्याउन सकिएन अनि अर्को कुरा के भयो त भने हामीसँग बाढ़ी आयो भन्ने मात्रै भयो नि कत्रो बाढ़ी छ भन्ने थाहा भएन
1: कत्रो बाढ़ी आउँदैछ भनेर पूर्व सूचना दिन सकिँदैन
3: बाढ़ी आउँछ मात्रै भन्यो
1: हो
3: तर कत्रो आउँछ चाहिँ भन्न सकिँदैन त्यसले गर्दा चाहिँ के भयो त भन्दाखेरि स्थानीय जनताहरूले चाहिँ त्यो बाढ़ीको म्याग्निच्युड भन्छ क्या कत्रो ठूलो बाढ़ी आउने हो भन्ने कुरा पत्याउन नसके भन्नाले आकलन गर्न नसकेको हुनाले चाहिँ अब यो खोलामा अलिअलि आउने बाढ़ी त हो नि भनेर बस्दाखेरि भाग्ने भाइ
1: एकदम त्यो आकलन दिने सरकारी निकायले पनि गर्न सकेन दिन सकेन
3: सूचना थिएन हामीसँग भएको स्टेसनहरू बगाइहाल्यो यति छिटो बाढ़ी आयो कि हामीले किन चिनिया साथीहरूले पनि सक्नु भएन नत्र त चिनिया पोर्ट पनि भयो नि त
1: एकदम
3: उहाँसँग पनि सूचना थिएन फेरि एउटा कुरा के म यहाँ जानकारी गराउँछु भने त्यो हिम पहिरो खसेको नेपालकै पहाड़बाट हो है फेरि
1: हो
3: लाङटाङको उत्तरी पहाड़बाटै खस्या हो होइन त्यो खसेको नेपाल र चीनको सिमानामा हो त्यो छुट्टै कुरा हो होइन तर खसेको त नेपालबाट भन्छ हामीसँग त त्यसको सूचना पनि थिएन चिनिया साथीहरूलाई पनि सूचना थिएन किनभने यो भएको बेलामा म चीनमा थिएँ ठ्याक्कै घटना भएको बेलामा म चीनमा थिएँ अनि मैले त्यहाँ तुरुन्त चिनका साथीहरूलाई जो यही यस्तै हामी छलफल गरिरहेको थियौँ लौ न के भएको हेरिहाल्न पर्यो भने चाहिँ लगभग 2-3 घण्टामा चाहिँ हामीलाई लगभग थाहा भएको भइसकेको थियो के भएको भन्ने कुरो होइन त्यसले गर्दाखेरि चाहिँ तर पहिला त थाहा भएन नि त पछि थाहा भएर त काम भएन पछि थाहा भएर चाहिँ भोलिका दिनहरूमा हुने यस्ता किसिमका प्रकोपहरूको बारेमा बुझ्न चाहिँ पाइयो तर यो घटनाले त घटनाको रूप त रौद्र रूप त लिइहाल्यो नि
1: एकदम एकदम प्रश्न पार्नु भयो बसन्तराज अधिकारी ज्यू तपाई इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक सँगसँगै प्रकोप पूर्व तयारी सञ्जाल नेपालको अध्यक्ष समेत हुनुहुन्छ अब हामी अन्त्यन्त्यतिर आइपुगेका छौं अब चाहिँ के गर्ने तपाईले धेरै कुरा भन्नुभयो एउटा अघि महत्वपूर्ण कुरा चाहिँ अब हिमालको अध्ययन गर्नुपर्यो पूर्व सूचना प्रणालीलाई व्यवस्थित पार्नु पर्यो अहिले हाम्रो पूर्व सूचना भए पनि हामीले जोखिम कतिको भनेर आकलन न हामीले सरकारी निकायले गर्न सक्यौं न स्थानीय बासिन्दाले त्यो खालको चाहिँ आकलन गर्न सके त्यसकारणले गर्दाखेरि पनि जनधनको ठूलो क्षति भयो एउटा पूर्व सूचना नहुँदाखेरि जनधनको क्षति भयो र पूर्व तयारी हामीले यस्तो खालको विपद आइसकेपछि पूर्व तयारी र पूर्व योजना जे जे बनाउनु पर्थ्यो त्यो हुँदाखेरि पनि पर्याप्त नभएर पनि होइन केही हुँदाखेरि पनि हामीले त्यो गर्न सकेनौँ भन्ने कुरो तपाईँले अगाडि पनि गर्नुभयो अब चाहिँ भोलि या पर्सि फेरि यस्तै ठूलो बाढ़ी आयो भने अब हामीले अहिलेदेखि नै के तयारी गर्नुपर्छ बाढ़ी आउँदैछ भन्ने कुरा चाहिँ मनमा राखेर दिमागमा राखेर के गर्नुपर्छ
3: पहिला कुरा चाहिँ यो घटनाको जुन अन्तर्राष्ट्रिय समुदायले चासो व्यक्त गर्नुभएको छ यो चाहिँ नेपालमा हिमालयलाई बुझ्नको लागि ठूलो मौका पनि हो हुन त विपदले के भन्ने गरिन्छ भने ठूलो क्षति गर्छ तर मौका पनि दिन्छ त्यसले गर्दाखेरि अहि मैले भनेको जुन चार पाँचवटा क्याटेगोरिकली मैले जुन भने त्यो त गर्नै पर्ने आवश्यकता नै छ सबभन्दा पहिलो कुरा त यही घटनामा के भनौँ भने विपद पछिको आवश्यकता के हो भन्ने कुरा सरकारले तुरुन्तै गर्नुपर्छ पोस्ट डिजास्टर निड एसेसमेन्ट तुरुन्तै शुरू गर्नुपर्छ र छ महिना अथवा सकेसम्म तीन महिनामा नसके छ महिनामा सकाएर तुरुन्तै रिकन्स्ट्रक्सन पुनर्निर्माण शुरू गर्नुपर्छ त्यसको लागि चाहिँ लगानी सम्मेलन गर्नुपर्छ त्यसको लागि चाहिँ हामीले हाम्रा मित्र राष्ट्रहरूबाट हाम्रा चाहिँ शुभेच्छुकहरूबाट विभिन्न संघ संस्थाहरूबाट दान दातव्यदेखि लिएर सम्पूर्ण चाहिँ जुन सहयोग हुन्छ त्यो लिएर एकद्वार प्रणालीबाट पुनर्निर्माण तुरन्तै शुरू गर्नु पनि यो एउटा भोटेकोसीमा छ भने यसमा फेरि जोखिम संवेदनशील भूपयोग योजनाको त कुरै गर्नु पर्यो होइन तर समष्टिगत हिमालमा हेर्ने हो भने भोलि यस्ता घटनाहरू आउन नदिनको लागि अघि मैले भनेका हिमाललाई हेर्ने बुझ्ने मोनिटरिङ गर्नेदेखि लिएर हाम्रा क्षमता अभिवृद्धि हाम्रो सुरक्षा निकायहरूको क्षमता अभिवृद्धि हाम्रा स्थानीय सरकारको क्षमता अभिवृद्धि पूर्व तयारी गर्नको लागि हामीले गर्ने सम्पूर्ण प्रयासहरू विज्ञानदेखि अभ्याससम्म गर्नुपर्ने सम्पूर्ण कार्यहरूमा आजैबाट सुरु गर्नुपर्छ
1: एकदम अब अघि नै तपाईँले भन्नुभएको थियो यो पुनर्निर्माणको कुरा अबको पुनर्निर्माणमा सड़क पुल बस्ती विद्यालय स्वास्थ्य संस्था विद्युत संरचना बनाउँदा चाहिँ अझ सुरक्षित बनाएर पुनर्निर्माण गर्ने अवधारणा चाहिँ कसरी लागू गर्नुपर्छ
3: अब सबभन्दा पहिला म विद्युत गृहबाट सुरु गर्छु किनभने हामीले चाहिँ सफा इनर्जी क्लिन इनर्जी युज गर्नुपर्छ भनेर हामीले हाइड्रो पावरहरू बनायौं शुरू गर्यौं हाम्रो हाइड्रो पावर बनाउनको लागि पहाड़ चाहिन्छ किनभने त्यो पानीको बहाव त्यो सर्टेन एउटा उचाइबाट तल झर्नुपर्छ टर्बाइन घुमाउनको लागि त्यो एउटा पहाड़मै बनाउने हो तर समस्या हाम्रोमा के छ भने त्यो जुन पहाड़को माथि छ त्यहाँ चाहिँ हिमतालहरू छन् यस्ता हिम नदीहरू छन् त्यस कारण ती कुराहरू चाहिँ त्यो आइहाल्यो भने भोलि कस्तो असर गर्न सक्छ भन्ने कुराको सबभन्दा पहिला अध्ययन गर्नु पर्यो अब आवश्यक पूर्वाधारहरू जुन बाटो पुल हस्पिटल स्कूल्सहरू बनाउँदाखेरि चाहिँ हामीले के गर्ने अघिल्लो साल जुन हाम्रो काठमाडौँ वरिपरि जुन बाढ़ी आयो नि त्यो आइसकेपछि पनि नेपाल सरकारले चाहिँ अब हामीले बनाउने डिजाइन क्राइटेरियाहरू नै चेन्ज गर्नुपर्ने हो कि जस्तै पुल बनाउँदाखेरि अहिले चाहिँ 100 वर्षमा आउने एकचोटि आउने बाढ़ी भयो भने चाहिँ कति आउन सक्छ भनेर मात्रै आकलन गरेका थियौं भने अब 500 वर्षमा आउनेलाई हेर्ने हो कि होइन अथवा चाहिँ नि हामीले चाहिँ खोलाको किनारमा चाहिँ सड़क बनाउने कि नबनाउने होइन अथवा चाहिँ हाम्रा चाहिँ हस्पिटल्सहरू चाहिँ त्यो खोलाको किनारमा चाहिँ सरकारी जमिन छ भनेर त्यहाँ गएर हस्पिटल स्कूल बनाइदिने हो कि अथवा त्यो होइन कि होइन त्यो कुराहरूको चाहिँ वैज्ञानिक वित्तमा छलफल गर्नु पर्यो क्या जस्तै हामी विश्वविद्यालयमा त हामी छलफल गरिरहेछौ नि त हो हामी विश्वविद्यालयमा बसेका साथीहरूसँग पनि तादन्यता गरेर विज्ञानमा आधारित नीति निर्माण र त्यसको सफल कार्यान्वयन गरियो भने चाहिँ पुनर्निर्माण सक्सेसफुल हुन्छ होइन भने फेरि के हुन्छ त भने 3-4 वर्षपछि तपाईँले मलाई फेरि यहाँ बोलाउनु भयो भने मैले फेरि के भन्छु यस्तै कुरा हुन्छ नेपालको पुनर्निर्माण सक्सेस भएन भन्छु मैले
1: एकदम तपाईँले एकदम प्रश्न यो हामीले हाम्रो बानी प्रवृत्तिलाई तपाईँले कोट्याउनु भयो प्रश्न पार्नुभयो जस्तो तपाईँले यो विद्युतकै आयोजनाकै कुरा गर्दा जहाँ चाहिँ खोला छ जहाँ चाहिँ नदी छ विद्युतको पावर हाउस त्यही बनाउनु पर्यो तर अहिले त्यो बनाउनु पर्ने बाध्यता हुँदाहुँदै पनि जसरी नागडुङ्गा सुरुङ मार्ग बनाउँदाखेरि रेस्क्यू टनल भनेर अर्को छ नि यस्तै खालको जलविद्युत परियोजनाका सुरुङहरूमा पनि यस्तै खालको आपद विपद पर्दाखेरि रेस्क्यू गर्ने खालको अर्को खालको त्यो बनाउनु पर्ने हो कि त के लाग्छ तपाईँलाई
3: यो त यस्तो भयो अब यहाँ यो चाहिँ तपाईँले त्यो हाइवे भनेको चाहिँ सधैँ गाडी चलिराख्ने हो, विद्युतमा त के हुन्छ बनाइन्जेल मात्रै भित्र मान्छे बस्ने हो नि त, पछि त पानी मात्रै बग्ने हो, भनेपछि त्यो हाइवेको जुन बाटोको टनल र विद्युतको टनल फरक विषय हो कि।
1: अहिले हाम्रो चिलिमेको त फेरि भूमिगत रूपमै कार्यालय छ,
3: त्यो हो भूमिगत कार्यालय भएकोमा चाहिँ त्यो हुनु पर्यो होइन, तर हामीले टनलबाट पानी मात्रै बगाउँछौ भने त फेरि त्यो परेन नि त हो, भूमिगत रूपमै पावर हाउस हामीले बनाउँछौ भने चाहिँ त्यसको तर यस्तो हो नि त अल्टरनेटिभ के, जस्तै अहिले पनि हाम्रो त छिरेको त बाढीको त स्विङ त छिरायो नि त, तपाईँले अहिले अल्टरनेटिभ टनल बनाएको पनि त्यहाँबाट नि छिर्छ नि त, भनेपछि त हामीले त हिजो खोला यति माथि आउँछ भनेर चाहिँ आकलन गरेर त्योभन्दा माथि चाहिँ हामीले चाहिँ पावर हाउस के अरे टनलको पोर्टल राखेको, अहिले त्योभन्दा माथि आइदियो भनेपछि अब तपाईँले के गर्ने, भनेपछि यो त महापौरले त्यसै भने होइन नि त।
1: एकदम एकदम यो नि प्रश्न पार्नु, अघि नै तपाईँले कुरा गर्नुभएको थियो यो पालिकाको आफ्नो क्षेत्रमा यो यस्तो खालको विपद आइसकेपछि के गर्ने, कहाँ गएर बस्ने, सुरक्षित ठाउँ कहाँ हो, कसरी भाग्ने भन्ने कुरा हुन्छ नि, त्यो खालको व्यवस्था मिलाउनको लागि चाहिँ अब चाहिँ के गर्नुपर्छ, जस्तो विद्यालयको पाठ्यक्रमदेखि लिएर पालिकाहरूको चाहिँ रणनीतिक योजना अथवा चाहिँ कस्तो हुनुपर्छ, तपाईँको सुझाव चाहिँ खास त अलिकति पालिकाको भूमिका हुन्छ यसमा।
3: अब हामीले चाहिँ के भन्ने गरिन्छ त भन्दाखेरि सामान्यतया सकिन्छ भने 5%, सकिन्न भने 2-3% चाहिँ आफ्ना वार्षिक जुन बजेट हुन्छ त्यो चाहिँ हाम्रो चाहिँ विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा छुट्याउनु पर्छ भन्ने मान्यता छ। त्यसले गर्दा चाहिँ आफ्नो पालिकामा के कस्ता जोखिमहरू छन् त्यसको सबभन्दा पहिला नक्साङ्कन गर्नु पर्यो, र वैज्ञानिक नक्साङ्कन भनिरहेको छु है मैले, तपाईँले आफैले हुन त स्थानीय जनसमुदायहरूको विज्ञानसँगै नजिक भएर चाहिँ बुझाइ हुन्छ, तर त्यो विज्ञानले के बनाएको छ भन्ने कुरो चाहिँ राम्रोसँग हेर्नु पर्यो, त्यसको आधारमा नक्साङ्कन गर्नु पर्यो। नक्साङ्कन गरिसकेपछि जोखिमयुक्त क्षेत्र पहिचान गरेर आफ्नो जुन कार्यपालिकाको बैठक हुन्छ वार्षिक रूपमा गर्ने अथवा त्रैवार्षिक कसरी गर्नुहुन्छ त्यसमा चाहिँ योजनाहरू गरेर यदि जोखिमयुक्त क्षेत्रहरू छन् भने तिनलाई सकिन्छ भने जोखिम न्यूनीकरण गर्ने, सकिन्न भने चाहिँ विस्थापन गर्ने। र अर्को कुरा प्रत्येक अब म यहाँ एकदमै जोरदार साथ भन्छु, प्रत्येक स्कूलका पाठ्यक्रममा प्राथमिक तहबाट नै नेपालमा विपद र प्रकोप कस्ता कस्ता हुन सक्छन्, त्यो कसरी आउँछ र त्यसबाट बस्न हामीले के गर्नुपर्छ भन्ने चाहिँ पाठ्यक्रममा समावेश गर्नै पर्ने आवश्यकता छ। यो अरू देशमा छ, हाम्रो देशमा चाहिँ सामान्य प्रकोप भनेको के हो भन्ने मात्रै पढाइन्छ, तर नेपालमा चाहिँ प्रकोप कस्तो हुन्छ कसरी आउँछ भन्ने कुरा गरिएको छैन। त्यसकारण चाहिँ प्राथमिक तहबाट विश्वविद्यालय तहसम्म विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापनका पाठ्यक्रममा समावेश गरेर त्यसका विज्ञानदेखि अभ्याससम्म, मैले दुइटै भनेको छु, विज्ञानदेखि अभ्याससम्मका सम्पूर्ण क्रियाकलापहरूलाई चाहिँ जोरदार रूपमा चाहिँ लागू गरेर यसको पठन पाठन र अभ्यास गर्नुपर्छ।
1: एकदम यसलाई अझै प्रश्न भन्दाखेरि किताबी ज्ञान सँगसँगै व्यवहारमा पनि उतार्ने खालको, जस्तो भाग्नुपर्छ भनेर भन्यो भने कसरी भाग्ने, कहाँ भाग्ने, होइन आफ्नो ठाउँमा आफ्नो गाउँमा आफ्नो बस्तीमा त्यस्तो सुरक्षित ठाउँ कहाँ छ त्यहाँसम्म कसरी पुग्ने भनेर त्यो व्यवहारिक ज्ञानकै खाँचो छ। एकदम प्रश्न पार्नुभयो बसन्तराज अधिकारीज्यू। अब हामी अन्त्यमा आइपुगेका छौं, अब तपाईँले धेरै कुरो भन्नुभयो, अन्त्यमा चाहिँ अब दोहोऱ्याए पनि केही भएन, भोटेकोसी बाढीबाट राज्य स्थानीय सरकार नागरिकले सिक्नुपर्ने सबैभन्दा ठूलो पाठ के हो र अर्को विपद आउनु अघि हामीले आजदेखि गर्नुपर्ने काम के हो?
3: सबभन्दा ठूलो पाठ त नेपालमा यो किसिमको विपत्ति हिजो पनि आएको थियो आज पनि देखिएकै छ भोटेको छिबाटी र भोलि आउँछ भन्नेमा चाहिँ कन्फर्म छ, प्रकोप हुन्छ, भोलि यस्ता घटनाहरू हुन्छन् भन्नेमा हामी आश्वस्त हुनु पर्यो, विश्वस्त हुनु पर्यो। विज्ञानले भनेको छ सकिन्छ रोक्ने, सकिँदैन त्यसको लागि पूर्व तयारी गर्ने, सकिन्छ धनको रक्षा गर्ने, सकिँदैन भने जीवको रक्षा गर्ने, त्यो गर्नको लागि के कुराहरू गर्नुपर्छ हामी क्याटेगोरिकल्ली अघि नै हामीले धेरै कुराहरूमा बहस छलफल गर्यौं, त्यस्ता अरू पनि कुराहरू छन्। अब अहिले समय छोटो भएको न सबै भन्न सकिँदैन, हामीले विश्वविद्यालय तहमा चाहिँ यसका अध्ययन अनुसन्धान गरेर के गर्ने चाहिँ भन्ने गरिसकेका छौँ। त्यस कारण यी कुराहरूलाई चाहिँ राज्यले आफ्नो नीति निर्माणमा लागू गर्नु पर्यो, राष्ट्रिय योजना आयोगले योजनामा चाहिँ समावेश गर्नु पर्यो र समावेश मात्रै होइन यसको सफल कार्यान्वयन गर्नु पर्यो, जहाँ सरकार, स्थानीय प्रदेश सरकार, संघ संस्थाहरू, हामी संस्था विश्वविद्यालयहरू र स्थानीय समुदायहरू सँगसँगै काम गरियो भने चाहिँ विपद जोखिम न्यूनीकरण चाहिँ भविष्यमा हुन्छ।
1: अब नागरिकलाई सुझाव जाँदा जाँदै जो चाहिँ प्रभावित क्षेत्रमा नै हुनुहुन्छ र प्रभावित क्षेत्रमा नभए पनि उहाँहरूले पीड़ा भोगिरहनु भएको छ, देखिरहनु भएको छ, उहाँलाई के आग्रह गर्नु?
3: अब प्रभावित क्षेत्रमा हुनेलाई त अब हेर्नुहोस् यो महापर्ले हो, विपत्ति हो, अब हजुरहरूको पीड़ा मैले पनि आत्मसात गरेको छु, त्यही भएर म यसैमा रातो दिन काम गरिरहेको छु, त्यस कारण चाहिँ सरकारले काम गरिरहेछ केही समस्याहरू भएका छन् त्यसलाई हामी निराकरण गर्छ सरकारले भन्नेमा विश्वस्त गराउन पनि म आग्रह गर्न चाहन्छु किनभने यस्ता विपदबाट उठ्नलाई निकै समय लाग्छ जो पीड़ित छ उसलाई मात्रै थाहा हुन्छ तर अरू चाहिँ जुन साथीहरूलाई स्थानीय समुदायहरूलाई व्यक्तिलाई चाहिँ आफ्नो वरिपरि कस्ता विपदका घटनाहरू हुन सक्छन् भन्नेमा चनाखाउनु पर्यो त्यो भइहालेमा सुरक्षित ठाउँ कहाँ जाने भन्ने कुरा आफू अस्वस्थ हुनको लागि त्यो चाहिँ थाहा पाउनु पर्यो र आफ्नो घरमा आवश्यक पर्ने कागजातहरू किनभने नेपालमा कागजात हराइसकेपछि बनाउन निकै गाह्रो छ त्यस कारण चाहिँ त्यो कागजातहरू भोलि भाग्नै परिहाल्यो भने पनि सानो यो चाहिँ म लिएर भागिहाल्छु है सुरक्षित ठाउँ
1: झटपट झोला भनेर
3: झटपट झोला जस्तो झटपटमा त अब खानेकुराहरूदेखि अरू पनि भयो
1: त्यो पनि चाहिने भयो
3: त्यो पनि चाहिने भयो त्यो गर्न सके सबभन्दा राम्रो नसके पनि आवश्यक कागजात चाहिँ आफूले चाहिँ लिएर जान सक्ने ठाउँमा चाहिँ राखेर आफ्ना परिवारका सदस्यहरूलाई चाहिँ यसमा तयार राख्न म अनुरोध गर्छु
1: धेरै धेरै धन्यवाद अधिकारीज्यू तपाईँको यो महत्वपूर्ण सल्लाह आफ्नो भनाई र जानकारीको लागि
3: धन्यवाद
1: उहाँ हुनुहुन्थ्यो इन्जिनियरिङ अध्ययन संस्थानको विपद अध्ययन केन्द्रका निर्देशक डाक्टर बसन्त राज अधिकारी आजको कार्यक्रममा हामीले भोटेकोसी बाढ़ीबाट सिक्नुपर्ने पाठ अहिलेको खोज उद्धार तथा राहतको प्रभावकारिता आउँदा दिनको तयारी र पुननिर्माणका विषयमा केन्द्रित रहेर कुरा गर्यौं उज्यालो रेडियो नेटवर्क उज्यालो अनलाइन र उज्यालोको फेसबुक पेजबाट समेत प्रसारण भइरहेको यो कार्यक्रम बिहान 8 बजे सुन्न सकिन्छ आजको कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै म मिलन तिमिल सिन्हा बिदा हुन्छु नमस्कार

0: हरेक मान्छेको सपना जपना र चाहना पैसा
1: पैसामा छ शक्ति पैसामा छ सहारा
0: धोती पटुका र इजारको गाँठो हुँदै गार्धनसम्म
1: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म
0: यो प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
1: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
0: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
1: इतिहास गाथा र कथा गाँठका कुरा
0: गाँठका कुरा
1: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
0: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ
1: मौसम र बारी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं मोबाइल चार्जमा राखौं आवश्यक कागजात औषधि खानेकुरा पिउने पानी टर्च रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं
0: बाढ़ीको चेतावनी पाउन साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ बाल बालिका ज्येष्ठ नागरिक गर्भवती बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध
2: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
3: Where do we begin?
2: With international news you can trust, BBC News.
3: Journeys into the heart of global events.
2: And voices from around the globe.
4: The whole region is in the grip of a severe water crisis. And I am here to find out why.
2: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
5: नेपाललाई चाहिएको सहयोग टाटा युद्ध पिकअप
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कार्यवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18 10 50 00 61 रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np इमेल गरिदिनु हुन अनुरोध छ प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुविसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
7: 0142-3888
8: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
9: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
8: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
9: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान
8: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 to 10 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz
9: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
8: कार्यक्रम सड़क र सवारी

0: Sound check. Surya Khan, studio time.
1: It's 9 p.m. Ratko Novadu.
2: टाइम चेक को साथ में न्यू स्टार डिजिटल कलर लैब तथा ध्वलामय ऑफसेट प्रेस सोलु दुतुन नगर पालिका 5 सोलु कुम्बू
3: आदरणीय श्रोतावृन्द तपाई अहिले सुनिरहनु भएको छ सोलु एफएम सोलु एफएम मा अब सुन्न सक्नुहुन्छ नेपाली सदाबहार गीतहरू
4: हेलो
5: हेलो बहिनी सन्चै छौ
4: हजुर सन्चै छु हजुरलाई कस्तो छ
5: एकदम ठिक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
4: अनि हुलाकमा पो जानु
5: हो नि हुलाकमा जाऊ न
4: हुलाकमा त चिठी पत्र मात्र आउँछ होइन

0: बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिन
1: अस्ट्रेलियन थिएटर र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: क्या खतरा समाचार आइसक्यो अब चाहिँ के हुनु हो
3: खोइ के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसो नआत्थेन यसो त जसले पनि लेखिहाल्छ नि
2: अरे मिथ्या भ्रामक भन्छ के हुने उनीहरूको चाहिँ
3: तिमीलाई थाहा थिएन
2: थाहा थिएन
3: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
2: त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
3: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यति पनि गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
4: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
5: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
6: हेलो
7: हेलो
6: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
7: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
8: हजुर
7: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी
8: ल हेलो भन्नुहोस् त
6: हेलो हजुर
8: हजुर
6: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
8: ए मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्नु
7: ए नानी के भने रहेछ के भयो
8: भन्नुहोस् त ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
7: ल ल ल किन दिन्थे
9: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
10: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
9: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
10: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
0: हिंसाबाट बचाउ र बचाऊ यौनचन्य हिंसा सामाजिक अपराध हो बाल बालिका यौनचन्य हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीलाई परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बाल बालिकाको चालचलन बाली बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बाल बालिकासँग नियमित सम्वाद पनि गरौं
11: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहित

उपभोक्ता अधिकारको संरक्षण गरौं। ग्रस्तरी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना नदेऊ। वस्तु सेवाको मूल्य मात्रा म्याच सकिए नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगरौं। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा

0: सु अनिल गुमा भर्ना सम्बन्धी सोलुखुम्बु कानून कैंपस में शैक्षिक सत्र 2083 84 को लगी 3 वर्ष ग्यालरी प्रथम वर्ष को भर्ना खुले कने विषय में स्नातक तह उत्तीर्ण कर इच्छुक व्यक्ति निम्नअनुसार भर्ना होना जानकारी कराइन। भर्ना कार्यक्रम को मिति भर्ना का लगी आवेदन फारम वितरण भदौ 1 गति देखि भदौ 30 गति सम्म प्रवेश परीक्षा असोज 10 गते नतीजा प्रकाशन असोज 11 गते भर्ना मैथ असोज 12 गति देखि असोज 25 गते सम्म कक्षा संचालन कार्तिक 10 गते देखि रजिस्ट्रेशन फारम भर्ने मैथ कार्तिक 30 गते सम्म सब जानकारी का 98150056 98 41 28 45 45 र 98 42 84 87 75 गीता घिमिरे कैंपस प्रमुख सोलुखुम्बु कानून कैंपस कलिरी। आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सोलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ।
0: हाम्रा सेवाहरू
1: दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98 5 28 70 3 5 र 98 61 034 213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 सलेरी सोलुखुम्बु।
2: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका 4-4 वटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि क्या हो?
3: धत बहिनी, तिमी पनि कस्तो समनामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु?
2: हाम्रै सुलुखमा

0: मा सबै थुक पाइन्छ त
1: ए
0: हो र दिदी कहाँ पाइन्छ म त खोज्दा खोज्दा थाकिसके हो
1: ल सुन बहिनी सुनु दुखुन्डा नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एन्ड सप्लाई छ नि त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्
0: बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार
2: लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
3: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्डा नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलु खुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 97630057484 र विवेक श्रेष्ठ 98682800
0: सुनु दुखकुण्डा नगरपालिका पाँच कल्लेरी सुनु खुम्बु
4: रेड पाण्डा म्याराथनको नीति परिवर्तन सम्बन्धी सूचना
5: गत 2026 अगस्त 20 आएको विनाशकारी बाढी पहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति हामी गहिरो सचेत छौं सोही राष्ट्रिय विपत्तिको हुजीलाई गम्भीरतापूर्वक ध्यान दिई उक्त म्याराथनको मिति सारिएको हो यस कठिन परिस्थितिमा पनि हाम्रो कार्यक्रम प्रति देखाउनु भएको अतुट सहयोग र विश्वासको लागि हामी सम्पूर्ण सहभागी प्रायोजक स्थानीय समुदाय तथा आम दर्शकहरूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छौ नयाँ मितिमा यस म्याराथनलाई भव्य र सफलतापूर्वक हामीलाई सब सहयोग सल्लाह तथा शुभकामना प्रदान गरिदिनु होला भने हार्दिक आग्रह गर्दछौ रेड पाण्डा नेटवर्क संघको सहकार्यमा यस आयोजक समितिले आगामी 2026 सेप्टेम्बर 5 आयोजना गर्ने भनेको रेड पाण्डा म्याराथनको मिति परिवर्तन गरी 2026 नोभेम्बर 28 आयोजना गर्ने निर्णय गरेको बिहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ
3: अध्यक्ष निमा टेन्डुर शेर्पा हिमाली स्वास्थ्य र वातावरण शुभ मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं सुरक्षित भविष्य निर्माण गरौं मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ जलवायु परिवर्तनका असर हटाउन सामूहिक प्रयास गरौं वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ ऊर्जा बचत र शुष्क ऊर्जाको प्रयोग बढाऊ वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ वातावरण संरक्षण गरौं जीवन रक्षा गरौं
4: आन्तरिक मामिला तथा कानून मन्त्रालय पूर्ति प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: आज भोलि मेरो श्रीमानलाई के भएको? छिटो घर पनि आउनुहुन्न, एक्लै बस्न रुचाउनुहुन्छ, दुब्राउँदै पनि जानु भएको छ। पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न। नै पहिला त त्यस्तो मान्छे होइन, के भएछ त? दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ, अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्ने गएको, पैसा नै छैन। सानो सानो कुरामा किसकिस मात्रै गर्नुहुन्छ, घरबारै बिग्रिने जस्तो पो भइसक्यो। लौ न दिदी, सम्झाइदिनु पर्यो। यो त लागौसो कोलकातामा देखिने जस्तै लक्षण छ त। कोटेश लागौसो त भाइ, के भएको तिमीलाई? घाँटी भन त।
1: खै दिदी, के भन्नु र? साथीहरूले गाँजा खानालाई जबरजस्ती गरे, मैले पनि नै भन्नै सकिन र खाएँ। त्यसपछि बिस्तारै बानी हुँदै गयो, अहिले त लत लागेछ, छाट्नै सकिन। अहिले पनि गाह्रो भइरहेको छ।
0: गाह्रो साह्रो मलाई केही थाहा छैन, अब खुबको हिसाब त छाड्नुपर्छ। तिमी त हाम्रो सहारा हो, के यसरी बर्बाद हुने काम गर्दैछौ? सम्झ त, हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको चित प्रतिष्ठा छुट्टै छ, यसको संरक्षक तिमी त हो।
1: हुन्छ दिदी, धन्यवाद। अब म सधैँ छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु। मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु, मेरो सबै ठिक परिवार हो, मलाई माफ गर अनि सुधार्ने मौका दिनु।
2: बारिशमा लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो। विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ। यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ। त्यसैले लागु औषधको प्रयोग औषध प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिए स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाते बालो गरौ। लागू औषध बुक्का समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश।
3: कार्यक्रमहरूमा सहभागिताको लागि सूचीकृत तथा प्रस्ताव आह्वान सम्बन्धी सूचना। चालू आर्थिक वर्ष 2083/84 राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा कार्यक्षेत्र ओखलढुङ्गा र सोलुखुम्बु जिल्ला अन्तर्गत निम्न कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने भएकाले यस कार्यक्रममा सूचीकृत वा सूचीकृत हुन चाहने इच्छुक कृषि समूह, सहकारी जल उपभोक्ता समिति, कृषि फार्म तथा कम्पनीहरूले आवश्यक कागजात सहित सूचीकृत भई सूचना प्रकाशित भएको मितिले 30 दिन अर्थात भदौ 23 गते भित्र यस कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बुमा तोकिएको ढाँचा प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन म्युसल 2077 अनुसूची 10 अनुसार आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ। साथै यस विषयमा थप जानकारीका लागि कार्यक्रम कार्यान्वयन एकाई ओखलढुङ्गा र जोन प्राविधिक एकाई सोलुखुम्बु वा सूचनामा दिएको सम्पर्क नम्बरमा सम्पर्क गर्न सकिनेछ।
4: सञ्चालन हुने कार्यक्रमको नामहरू: सुन्तला जात फलफुल जोन, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, आलू जोन, बुङ आलू क्षेत्र विस्तार कार्यक्रम, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी जोन, प्याकेजिङ लेबिङ तथा पोस्ट हार्वेस्ट न्यूनीकरण कार्यक्रम, उन्नत प्रविधि सहित क्षेत्रफल विस्तार, सिंचाई पूर्वाधार निर्माण तथा मर्म सम्भार, केबी बगैंचामा थाक्रामा सहयोग, बाख्रा जोन, लक्षित जोनमा पशु नस्ल सुधार तथा उत्पादन वृद्धि कार्यक्रम, जोन सुपर जोन क्षेत्रमा कृषि यान्त्रिकरण सहयोग, उन्नत प्रविधिको बाख्राखोर निर्माणका लागि अनुदान।
3: पेश गर्नुपर्ने कागजातहरू: रु 10 को टिकट सहित अनुसूची 10 बमोजिमको अनुदानका लागि आवेदन फारम भरेको हुनुपर्नेछ। सम्बन्धित निकायमा कृषि समूह, सहकारी संस्था, सम्बन्धित कृषि फार्म दर्ता तथा नवीकरण भएको प्रमाण पत्रको प्रतिलिपि, कार्यक्रम सञ्चालन हुने स्थान, जग्गा जमिनको स्वामित्व खुल्ने कागजात, जग्गा धनी प्रमाण पूर्जा वा भाडामा जग्गा भएमा कम्तीमा 5 वर्षको सम्झौतामा निवेदकको नागरिकता वा परिचय खुल्ने प्रमाण पत्रको प्रतिलिपि, सहकारी समूहको हकमा कार्य समितिको निर्णयको प्रतिलिपि, समूह संस्थाको स्थायी लेखा नम्बर, प्यान दर्ता वा कर्चुक्ता प्रमाण पत्रको प्रतिलिपि, सम्बन्धित स्थानीय तह ओडाको कार्यक्रममा दोहोरो सहयोग नभएको वा नहुने सिफारिस पत्र, सूचीकृत वा कार्यक्रम प्रस्तावलाई छुट्टा छुट्टै बेहोरा खुल्ने गरी
4: सिफारिश राख्नु पर्नेछ। थप जानकारीको लागि कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा टेलिफोन नम्बर 0335520711 वा सूचना अधिकारीको नम्बर 9852280 जोन प्राविधिक इकाइ सोलुखुम्बु 0385240 सम्पर्क राख्न सक्नुहुनेछ। हेमबहादुर आले मगर निमित्त वरिष्ठ कृषि अधिकृत राष्ट्रिय कृषि आधुनिकरण कार्यक्रम कार्यान्वयन इकाइ ओखलढुङ्गा।

0: फरार सेवामा पदपूर्ति गर्ने सम्बन्धी सूचना।
1: प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालय, जिल्ला अस्पताल फाप्री सोलुखुम्बुको आधारभूत स्वास्थ्य सेवाको संचालनका लागि तोकिएको पदहरूमा करार सेवाको पदमा पदपूर्ति गर्नुपर्ने भएकाले इच्छुक उम्मेद्वारहरूले तोकिएको न्यूनतम शैक्षिक योग्यता पुगेको नेपाली नागरिकहरूले यस जिल्ला अस्पताल फाप्री सोलुखुम्बुको प्रशासन शाखामा यो सूचना प्रथम प्रकाशन मितिले 15 दिनभित्र रेट पूर्वक आवेदन दिनुहुन अनुरोध गरिन्छ। आवश्यक कर्मचारीको पद हेल्थ असिस्टेन्ट साइट तह संख्या दुई, स्टाफ नर्स साइक पाँचौ तह संख्या एक, बायोमेडिकल टेक्निसियन साइक पाँचौ तह संख्या एक। उम्मेद्वारको उमेरको हदमा दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भई 40 वर्ष नमागेको हुनुपर्नेछ। पारिश्रमिक सुविधा अस्पताल समिति तथा प्रदेश चोकीको बहुमुखी हुनेछ। दरखास्त दस्तुर साइक पाँचौ तहको लागि रु 700 मात्र लाग्नेछ। फारम लिने बुझाउने यस अस्पतालको प्रशासन शाखाबाट दरखास्त दस्तुर फिरेपछि पाइने फारममा आवश्यक सम्पूर्ण विवरण भरि प्रशासन शाखामा बुझाउनु पर्नेछ। परीक्षा सञ्चालन मिति लिखित यही भदौ 25 गते र अन्तर्वार्ता यही भदौ 26 गते। आवश्यक कागजातहरू, सबै कागजातहरू रेकर्ड फाइलमा फाइलिङ गरी पेश गर्नुपर्नेछ। व्यक्तिगत विवरण, बायोडाटा, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, न्यूनतम शैक्षिक योग्यताको प्रमाणपत्र तथा सम्बन्धित विषयको काउन्सिल दर्ता र नवीकरणको प्रमाणपत्रको प्रतिलिपि, फारम बुझाउने अन्तिम मिति यही भदौ 24 गते कार्यालय समयभित्र जिल्ला अस्पताल फाप्री सोलुखुम्बुमा बुझाउनु पर्नेछ। अनुभवीलाई प्राथमिकता दिइनेछ। थप जानकारीका लागि सम्पर्क नम्बर 9862018693 र 9842970166 जिल्ला अस्पताल फाप्री सल्लेरी सोलुखुम्बु।
2: आज मेरो जन्मदिन हो, याद त छ नि।
3: संसार की सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त।
2: त्यस्तै जिस्किनु हुन्छ हजुर पनि। ल आँखा बन्द गरे।
3: ल अब आँखा खोला त।
2: वाउ, कस्तो राम्रो उठी। अनि मङ्गलसूत्र पनि, ओहो, मैले त सोचेकै थिएन एकै पटक यति धेरै उपहार पाउँछु भन्ने त। मेरो प्यारो बुढो, कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मंगलसूत्र? अरू कहाँबाट हुनु र हजुर? विधान सुनसादी पसलबाट हो नि। विधान सुनसादी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनसादीका आकर्षक गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ। मन्दिरमा चढाउने भेटी, प्रचलित गहना, ढुङ्गी, बुलाकी, मालगाडी, तिलहरी लगायतका गरगहना नेटको भावमा बनाइन्छ। राशि अनुसारको पत्थर पनि पाइन्छ। प्रोपाइटर विधान रहताल, सम्पर्क नम्बर 9742840056 र 9867350620। ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो। विधान सुनसादी उद्योग, सोनु दुतकुण्ड नगरपालिका, कुरा नम्बर 5, सलेरी, सोलुखुम्बु।
4: आया आया भनेर पो बसेछ त, बिरामी हो क्या हो?
5: तीन दिनदेखि दाँत दुखेर म त हैरान भए नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
4: आ, कति पीर मानेको, के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
5: हो र, के डेन्टल रे?
6: एभरेस्ट डेन्टल क्लिनिक, सुनु दुतकुण्ड नगरपालिका 5, बसन्त बजार, सल्लेरी, सोलुखुम्बु।
4: हाम्रा सेवाहरू,
6: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
2: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश्च शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
7: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा, प्रोपाइटर श्रीराम सहनी, सम्पर्क 98 21 12 99 र 97 46 58 43 87।

0: रत्न पासले नै खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउनै सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दशौं वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने, नबिग्रिने, हलुका खेतबारी जोत्ने टिलर छँदैछ नि।
0: यो कहाँ किन्न पाइन्छ? अनि पार्ट्सको साइकल कहाँ कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध हुनेछ।
2: खेतबारी जोत्न, छोपाई गर्न, ट्याङ्क बनाउन, उकेरा लगाउन, झुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिँचाइको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पोज सर्भिस काली सिद्धचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा। फोन 0375902222 98528820222 साथै 98010208095 मा मिस कल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: लगभग सबैजना आइसक्नु भयो। आजको वडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
5: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, ढाँजा फाट्ने वा पहिले फाटेको छ भने ढाँजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
6: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है?
5: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
4: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
5: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
6: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
5: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यानसम्म जान सक्छ।
4: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
7: नेपाल सरकार विज्ञापन बो।
8: के भयो? के को हल्ला खल्ला हो यो?
9: के हुनु, डोजर चलेको नि? अब त हाम्रा दुःखका दिन सकिए।
10: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
8: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हुने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
10: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्थ्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
9: हो त है, हामीले त ध्यानै नदिएको।
10: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
11: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

सेवा मान्यता सबले जोसिसक्यो थियो आजकल आफ्नो त यही यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुन्दर साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब उखलढुंगा को मिलन चोकमा
1: होंडा का विशेषता
2: जापानीज ऊर्जा प्रविधि उत्पादित
1: उत्कृष्ट माइलेज
2: राम्रो रिसेल मूल्य
1: टिकाऊ र भरपर्दो
2: अफरोड का लागि पनि उपयुक्त
1: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
2: सब उमेर समूह कर्मचारी तथा व्यवसायिक प्रयोजन का लागि पनि अति उपयोगी
1: हाम्रा सेवाहरू
2: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित होंडा का सबै मोडल का मोटरसाइकिल तथा स्कूटर कंपनी के मूल्य में पाइने
1: जुनसुकै मोडल का जेन्युइन पार्ट्स पाइन का साथ ही सर्विसिंग सेवा
2: एक्सचेंज को सुविधा सहित मोटरसाइकिल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्विस सेवा निःशुल्क दिइने
1: अनलाइन बाट बुकिंग गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
2: ओखलढुंगा को लागि आधिकारिक विक्रेता होप मल्टी पर्पज सर्विस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारी भुजानी ओखलढुंगा
1: सम्पर्क नम्बर 037590222 9852288022 र 9842880300
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि के भयो
4: उसले आज फेरि गाली गर्यो पैसा पनि दिएन मोबाइल पनि खोस्यो
3: ओहो दिदी कुट्नु मात्र हिंसा होइन गाली गर्नु डर देखाउनु पैसा नियन्त्रण गर्नु यी सबै घरेलु हिंसा हुन्
4: र मैले त सोचेकै थिएन यी त घरभित्रका सामान्य कुरा होला नि भनेर
3: होइन नि घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो यसमा शारीरिक हिंसा मानसिक हिंसा भावनात्मक हिंसा यो हिंसा सबै पर्छन् मोबाइल नियन्त्रण गर्नु आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि घरेलु हिंसा हुन् अपराध हुन्
4: त्यसो भए अब म चुप बस्दिन सहायता खोज्छु
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ
6: हिंसा सहनु पनि अपराध हो हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस् उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ
5: नेपाल सरकार विज्ञापन बोर्ड
7: ए बाबु लौ न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि केटी हो केटी खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
8: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त आउँछ दिदी अरू सँगै जाउँ
9: यहाँ नसा च्यापिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पायल्स फिस्टुला पिनास कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनि चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर्षसँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिन्छ